0: मैले झापा चाहिँ एकदमै दुर्व्यसनको जोन, किनभने बोर्डर हो, त्यहाँ चाहिँ मेक्सिमम युवाहरू चाहिँ लागु पदार्थ दुर्व्यसनीमा फसेका छन्। यो कुराले चाहिँ एकदमै मलाई मनमा पीडा दिएको छ। यसलाई कसरी हामीले न्यूनीकरण गर्न सकिएला भन्ने कुरा चाहिँ मैले तपाईँसँग पनि मैले कुरा गरेको थिएँ, क्या अब सञ्चार माध्यम पनि मुख्य हो नि त हाम्रो लागि, त्यस पछाडि गरेको थिएँ। अब यसलाई कम गर्नको लागि चाहिँ राज्यको तर्फबाट निभाउनु पर्ने भूमिका, समाज, परिवार, होइन, विद्यालय, थुप्रै खालका ठाउँहरू छन्, कसरी गर्न सकेला भन्ने, र यसलाई किन चाहिँ यो रोकिँदैन त, होइन, किन लागु पदार्थ चाहिँ ओसार पसार भएको चाहिँ प्रहरीहरूले पनि देख्दैन कि, जसले ओसार पसार गर्छ र बिक्री वितरण गर्छ त्योसम्म किन प्रशासन पुग्दैन भन्ने प्रश्न चाहिँ मेरो मनमा एकदमै खड्किएको छ, र त्यसलाई राज्यले बहुआयामिक ढङ्गबाट चाहिँ हेर्नुपर्छ र बहुआयामिक कार्यक्रमहरू चाहिँ सञ्चालन गर्नुपर्छ भन्ने लाग्छ मलाई यसलाई न्यूनीकरण गर्नको लागि।
1: अनि अहिले अब तपाईँ महिला अब एउटा सीमान्तकृत वर्ग समुदायबाट पनि प्रतिनिधित्व गर्ने, यो समान कामको समान ज्याला नपाएको विषय वर्षौंदेखि उठिरहेका छ, तपाईँ यसबारेमा पनि केही बोल्नुपर्छ, काम गर्नुपर्छ भन्ने सोचिराख्नु भएको छ कस्तो?
0: एकदमै यो चाहिँ समान काम समान ज्याला चाहिँ महिलाहरूलाई चाहिँ पटक्कै दिँदैन, त्यो त मेरो प्रत्यक्ष आँखाले पनि हेरेको छु, होइन, अरू ठाउँमा यो कुरा मैले उठाउने पनि गरेको छु। अब महिलालाई त यति धेरै भार छ कि महिलाले आय आर्जन गरेर आउँदाखेरि पनि घरमा डबल तिर्बल काम गर्नुपर्छ, एक त होइन त्यसलाई राज्यले कुनै हिसाबले पनि महिलाको कामलाई गणना गरेको छैन अहिलेसम्म, र अनि जुन श्रम गर्ने महिलाहरू छन् अब सरकारी निकायमा त पद अनुसार पाइहाल्छन् होइन, तर विशेष गरेर श्रमिक जोहरू हुनुहुन्छ उहाँहरू चाहिँ ठगिनु भएको छ। श्रमिक त एक हिसाबले प्रोफेसनल लाइफमा आउने पनि श्रमिकै नै हुन् होइन, बाहिर लेबरहरू पनि श्रमिकै हुन्, तर एउटै मापदण्ड छैन, उहाँहरूले पाउने ज्यालादारी पनि बराबरी पाउनुहुन्न। पुरुषले त्यही काम गर्दा पुरुष भएकोले बढी पाउनुहुन्छ र महिलाहरूले चाहिँ त्यही काम गर्दाखेरि महिला भएकोले कम पाउनुहुन्छ।
1: अब त्यसको बारेमा यस्तै भाषण गर्दै हिँड्ने कि अथवा अब कानुनी रूपमा पनि लड्नको लागि तपाईँले केही नेतृत्वलाई भूमिका खेल्नु?
0: हिजो चाहिँ सदनमा हिजो छलफल पनि भएको थियो, त्यो छलफलमा चाहिँ मैले भाग लिएन, अन्य मान्यज्यूहरूले चाहिँ कुरा उठाउनु भएको छ होइन, समान कामको समान
1: दीर्घकालीन औषधि के हो त, किनभने
0: त्यो त राज्यले नै कानून बनाएर लागू गर्नु पर्यो, र त्यस्ता श्रमलाई विभेद गर्ने ठग्नेहरूलाई चाहिँ कारवाहीको दायरामा ल्याउनु पर्यो र एउटै मापदण्ड बनाउनु पर्यो।
1: कानून ल्याउनको लागि तपाईँले के गर्नु?
0: उति नै घण्टा काम गरेको हुन्छ नि त होइन, समयको लिमिटेसन हेर्ने भने नि एउटै हुन्छ, तर पनि उसलाई महिला भएकै कारणले पारिश्रमिक यति समय कि तपाईँलाई महिलालाई त प्राकृतिक रूपमा पनि विभेद छ त, तपाईँलाई यो कुरा कति थाहा छ। मैले एउटा कविता काँक्रा र गट्टा भन्ने लेखेको छु कि, त्यो कवितामा मैले भनेको छु कस्तो लैङ्गिक हिसाबले हेरिन्छ कि, जस्तै तपाईँले बजारमा जानुभयो भने लोकल कुखुरा किन्न खोज्नुभयो भने पोथी अलिक सस्तो दिने रहेछ होइन, भालेको अलिक महँगो पर्दो रहेछ कि, अनि त्यो पशुमै किन विभेद गरेको कि मान्छेले, मान्छेको दृष्टिकोण त्यहाँसम्म छ भनेपछि समाजमा तपाईँलाई समाजमा जति शिक्षित भए पनि हामी त शिक्षित हो नि त, पढ्न लेख्न जान्ने मान्छे शिक्षित हो, तर शिक्षित होइन साक्षर हुन्छु कि, शिक्षित हुनलाई त
1: साक्षर मात्रै,
0: मेक्सिमम मान्छेहरू साक्षर मात्रै देख्छु क्या मेरो समाज।
1: अब त्यसको कानुन कस्तो बन्नुपर्छ त मानेजी, यो जुन समान कामको समान ज्याला जुन खालको छैन विभेदको अवस्था छ,
0: त्यो विभेदलाई चिर्नको लागि त कानुन चाहिँ अब दरबिलो खालको बनाउनु पर्यो, र कार्यान्वयन पक्ष पनि फितलो हुनु भएन। नेपालमा कानुन चाहिँ थुप्रै राम्रा कानुनहरू बन्छन् बनेका पनि छन् जसको कार्यान्वयन फाट चाहिँ एकदमै उच्च छ, किनभने त्यो वर्ग समुदायको पहुँचै पुग्दैन, नपुगेपछि कानुन कार्यान्वयन हुँदैन। यहाँ बनेका कानुनहरूले त ठुला मान्छेहरूलाई चाहिँ एकदमै लाभ पुगेको छ नि, कानुनमा हुने लाभ चाहिँ अरूले लिन्छन् होइन, तर त्यो सीमान्तकृत दलित पिछडे परेको वर्गले त्यो कानुनको लाभै लिन पाएनन् कि, त्यो कानुन घुमाएर उनीहरूमाथि थुपरिएको अवस्था छ।
1: जुन खालको कानुन निर्माणको बाटोमा तपाईँले काम गर्नु पर्दाखेरि यसमा संसदमा रहेका महिला सांसदहरूको बीचमा यस्तो खालको कुनै खालको छलफल केही भएको छ अनौपचारिक उपचार?
0: त्यो पहिले चाहिँ महिला ककस हुन्थ्यो अरे, अहिले चाहिँ महिला समन्वय समिति भन्ने पनि हटेको छ कि,
1: त्यो नहुँदाखेरि
0: महिला ककस पनि छैन। अब यो विषयमा हामी थुप्रै राष्ट्रपतिको सांसदहरूसँग पनि महिला सांसदहरूसँग हाम्रो अधिकारको निमित्त चाहिँ पहिले जति महिलाहरू हुनुहुन्थ्यो उहाँहरू जस्तो जस्तो धरातलबाट आए पनि हाम्रो अधिकारको निमित्त लड्नुभयो, खडा हुनुभयो, त्यसलाई स्थापित गर्दै नयाँ कानुन नयाँ विधिको सृजना गर्नको लागि हामी एक हुनुपर्छ भनेर मैले चाहिँ भन्ने गरेको छु। हुन्छ चाहिँ भन्नुहुन्छ, तर हाम्रो त्यो खालको ककसहरू बनेको छैन अहिले। अब अहिले त संविधान पुनरावलोकनको बहस ठुलो चलिरहेको छ, यसमा महिलाका मुद्दा के हुने, होइन, आगामी थप कुराहरू कानुनमा के परिवर्तन गर्नुपर्ने भन्ने बहसहरू चलाउनु पर्ने अवस्था छ। त्यस विषयमा कतिको सचेत हुनुहुन्छ सत्ता पक्षका मान्यज्यूहरू, त्यो कुरा बुझ्ने बाँकी छ।
1: अनि जस्तो मैले अघि पनि
0: स्थापित गर्दै नयाँ कानुन नयाँ विधिको सृजना गर्नको लागि हामी एक हुनुपर्छ भनेर मैले चाहिँ भन्ने गरेको छु। हुन्छ चाहिँ भन्नुहुन्छ, तर हाम्रो त्यो खालको ककसहरू बनेको छैन अहिले। अब अहिले त संविधान

0: त्यो खालको अहिलेको जुन
1: सबै एकदमै
0: छ। अनि यो यो चाहिँ यो घरको कामलाई पनि एउटा मूल्याङ्कन गरेर त्यसको उचित मूल्य र त्यसको उचित पारिश्रमिकको व्यवस्था गर्नको लागि पनि कानुनै हो कि अथवा घरबाट नै केही त्यस्तो संघर्ष अथवा केही गर्न सकिन्छ, अभियान चलाउन सकिन्छ?
1: संघर्ष त आफैबाट सुरु गर्ने हो।
0: कसरी गर्ने? आफैबाट
1: संघर्ष आफूबाट सुरु गरेपछि नै कानुनमा लड्न पनि सजिलो हुन्छ, किनभने कानुनले एउटा कुरा दियो भने त्यो घरमा मैले यस्तो छ कानुन भनेर त लागू हुँदैन, मान्दैन नि घरको मान्छेहरूले। होइन, हाम्रो चाहिँ सांस्कृतिक रूपान्तरणका कुराहरू छन्, होइन, संस्कार संस्कृतिदेखि नै त्यो हुँदै हुँदै आयो। कतिपय कुरामा त नजानी नजानी म भित्र पनि छ नि, प्रत्येक मान्छे। जस्तै मैले चाहिँ घरमा चाहिँ मेरो घरमा हेर्दा चाहिँ मेरो छोरा छ, होइन, सबैभन्दा ठुलो मेरो बाबु हो। बाबुलाई चाहिँ मैले सबै काम उसले ठुलो भएको उसले पनि मैले गर्ने कामहरू उसले गर्यो, तर सबै घरमा हेर्दाखेरि देखिँदैन त्यो छोराले
0: परिवारको सदस्यकोमा बुझाइ कमजोर भयो भने पनि
1: श्रीमानले कहीँ कहीँ सहयोग गरेको देखिन्छ, तर प्राय अब 80% श्रीमानहरूले सहयोग गरेको देखिँदैन घरमा।
0: अनि त्यो सहयोग गर्ने कि नगर्ने भन्ने कुरा चाहिँ उसले घरको मानु श्रीमान होला ससुरा होला उसले कति पढेको छ लेखेको छ भन्ने कुरा
1: फरक नपार्ने रहेछ यो कुरामा त। उसले कस्तो संस्कार सिकेको छ र कसरी उसले महिलालाई हेर्छ, उसको हुर्काई कसरी छ, होइन, उसले कसरी हुर्कियो र त्यो हिसाबले नै हो के घरमा त। घरमा चाहिँ अहिलेका बच्चाहरूले पनि छोराहरूले त्यस्तो काम गरेको देखिँदैन नि त, किन भन्दाखेरि त्यो काम भनेको चाहिँ महिलाले मात्रै, छोरी हुने बित्तिकै भाँडा अलिछुलि सानैदेखि उसले भाँडा माल्न आमाले गरेको देखेपछि लुगा धुन अघि सरेको हुन्छ के, छोरा त अब बरु बुवाले जे जे गरेको छ त्यो गर्न जान्छ नि त।
0: त्यसो भए छोरा मान्छेलाई कसरी बुझाउने त, त्यो कानुनी बनाएर लेखेर
1: आपसी समझदारीमा पनि बुझाउन सकिने भयो। अनि अर्को कुरा चाहिँ अब जति पनि हामी कार्यक्रमहरू गर्छौँ नि, जस्तै लैङ्गिकताको सवालमा म पुरुषहरू एउटा पनि कुनै कार्यक्रम देखिनुहुन्न नि त,
0: लैङ्गिकता सम्बन्धी
1: कार्यक्रममा देखिनुहुन्न नि त, त्यो बहस चाहिँ पुरुषहरूलाई पनि राखेर चलाउँ।
0: समयको लागि कुराकानीको लागि धेरै धेरै धन्यवाद सुमनजीलाई।
1: हजुर, हस्, धन्यवाद मलाई पनि आफ्ना कुराहरू राख्ने मौका दिनुभयो। यहाँलाई धेरै धेरै यहाँको टिमलाई धन्यवाद दिन चाहन्छु।
0: र यससँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनताप्रति र जनतालाई सांसद र संसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएका छौं। आजको संवाद श्रृंखला हेलो सांसदमा नेपाली कांग्रेसका सांसद मनोमाया विकसँग कुराकानी गर्यौं। संसदको सहभागिताको अनुभव, कानून निर्माण प्रक्रिया र अरू विभिन्न महिलालाई एउटा अधिकारको हिसाबले मूलधारमा ल्याउनको लागि भइरहेका विभेदको प्रसंगमा पनि उहाँसँग कुराकानी गर्यौं। अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद हेलो सांसदमा सुन्नुहुनेछ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धिताललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठिक 6 बज्यो।

0: सन्तोष गन्धर्वसँगै नीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 3 गते आइतबार जुलाई 19 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार शुक्ल पक्षको षष्ठी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: देशका विभिन्न 10 सड़कमा सवारी साधन सञ्चालनमा पूर्ण र आंशिक रोक। बाटो खुलाउनका लागि 200 भन्दा बढ़ी उपकरण तयारी अवस्थामा। आज साँझसम्मै उच्च सतर्कता अपनाउनु पर्ने।
1: स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने। कांग्रेसको देउबा समूहले नयाँ पार्टी दर्ताको तयारी र थापा पक्ष बीचको संवाद एकसाथ अघि बढ़ाउने। राष्ट्रिय भेला बोलाउने निर्णय।
0: देशभर 72% क्षेत्रमा धान रोपाई। भर्खेर चैते धानको उत्पादन पनि बढ़दै। गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न सरकारको चेतावनी।
1: अमेरिकाद्वारा इरानका विभिन्न क्षेत्रमा लगातार हवाई आक्रमण। इराकसँग 48 बुँदे सम्झौता। भारतमा निजी क्षेत्रद्वारा रकेट प्रक्षेपण।
0: र विश्वकप फुटबलको तेस्रो स्थानमा इंग्ल्याण्ड फ्रान्स 6-4 गोलले पराजित। भोलि बिहान उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने। एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा जोखिमयुक्त क्षेत्र रहेका विभिन्न राजमार्गहरूमा 10 सड़कमा प्रहरीले सवारी साधन सञ्चालनमा आंशिक र पूर्ण रूपमा रोक लगाएको प्रसंग।
1: नेपाल प्रहरीले बाढ़ी पहिरोको जोखिममा रहेका विभिन्न 10 सड़कमा आंशिक तथा पूर्ण रूपमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। प्रहरीका अनुसार काप्रे पलाञ्चोक सिन्धुली खुरकोट नेपाल थोक कटुन्जे वेशी चल्ने सम्पूर्ण सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ। काभ्रे खुरकोट नेपाल थोक कटुन्जे बेसी सिन्धुली चल्ने बीपी राजमार्ग सड़क खण्डमा आइपर्ने सम्भावित बाढ़ीलाई मध्यनजर गर्दै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्मका लागि सम्पूर्ण सवारी साधन अर्को सूचना जारी नभएसम्मका लागि आवाजात रोक लगाइएको हो। तर बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म भने पूर्ण सवारी साधनहरू चल्ने छन्। मकवानपुर कान्ति लोकपथ वर्षाको कारण सबै किसिमका सवारी साधनलाई रातिको समयमा रोक लगाइएको छ। असार 18 गते बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को सूचना नभएसम्मका लागि आवतजावतमा रोक लगाइएको प्रहरीले जनाएको छ। ललितपुर कान्ति लोकपथ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। ललितपुर बागमती गाउँपालिका 3 भालुक खोला स्थित सड़क वर्षाको कारण कान्ति लोकपथ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको हो। इलाम मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। अर्घखाँची सालझण्डी ढोर पाटन सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध छ। सिन्धुपाल्चोकको अरणीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ भने बागलुङ कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध छ। धादिङ पृथ्वी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको पनि प्रहरीले जनाएको छ। कोशी प्रदेशका विभिन्न सड़कमा पनि पूर्णदेखि आंशिक रूपमा रोक लगाइएकाले सावधानी अपनाउन प्रहरीले सबैमा अनुरोध गरेको छ। कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा आजसम्म मुसलधारे पानी पर्ने पूर्वानुमान भएकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम तथा न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चेतावनी दिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पाँच थर इलाम झापा शंखुवासभा तेह्रथुम भोजपुर खोटाङ धनकुटा सिन्धुली ललितपुर काभ्रे सिन्धुपाल्चोक नुवाकोट चितवन धादिङ गोर्खा लमजुङ कास्की तनौ पर्वत बागलुङ म्याग्दी र स्याङ्जामा उच्च सावधानी अपनाउनु पर्नेछ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछाने।
3: न्यूनचापी रेखा नेपाल नदीका आसपास रहेको र न्यूनचापी प्रणाली पनि यो जुन बंगालको खाडी आसपासको क्षेत्रहरूबाट बिस्तारै उत्तर पश्चिमतिर चढ्दै गइरहेको र नेपाल नजिक आउने नै पानी पर्न सक्ने सम्भावना देखिन्छ। विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको थोरै ठाउँहरूमा चाहिँ भारीदेखि धेरै भारी वर्षा र एक दुईसम्म अति भारी वर्षा पनि हुन सक्ने सम्भावना देखिन्छ। आइतबार रातिसम्मको लागि विभिन्न भागहरूमा जुन कर्णाली सुदूरपश्चिमको क्षेत्रहरूको विशेष गरी पहाडी तराई क्षेत्रहरूमा अन्य जुन पूर्वी क्षेत्रहरूमा पनि यो केही ठाउँमा नै मध्यमसम्मको पानी पर्ने सम्भावना छ।
1: सम्भावित प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा विपद जिल्ला विपद व्यवस्थापन समितिका सदस्यसँग प्राधिकरणले छलफल समेत गरेको छ। भर्चुअल रूपमा भएको छलफलमा पूर्व तयारीका लागि गर्नुपर्ने कार्यहरूका बारेमा प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाले गरिरहेको तयारी, साधन स्रोत र अवस्थाका बारेमा जानकारी समेत गराएका थिए। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्नासाथ सम्पर्क गर्न अनुरोध समेत गरिएको बताउनु भएको छ। विपद प्रतिकारका लागि राजमार्ग क्षेत्रमा कस्तो तयारी छ, हामीले प्राधिकरणका प्रतिकार्य शाखाका प्रमुख रामबहादुर केसीलाई सोधेका छौं।
4: राष्ट्रिय सड़क र त्योसँग जोड्ने फिडर सड़कहरूमा 277 हेभी इक्विपमेन्टहरू पूर्व तैनाती अवस्थामा चाहिँ छन् र अहिले त्यही अनुसारको अपरेटरहरूलाई आज मात्रै पनि हाम्रो एउटा मिटिङ थियो। अहिले एउटा नयाँ एप्लिकेशन बनेको छ, सेतु एप्लिकेशन भनेर, एसिटियु सेतु भन्छ, नेपालीमा लेखिने हुन्छ। त्यो सेतु एपबाट एपमा हामीले के गरेका छौँ भन्दाखेरि जस्तो कि कुनै ठाउँमा चाहिँ मानव सडक अवरुद्ध भयो, सडक अवरुद्ध हुने बित्तिकै तपाईँको त्यो सेतुमा चाहिँ इन्फर्मेसन आउँछ। त्यो आउने बित्तिकै तपाईँको के छ भन्दाखेरि त्यो नजिकको चाहिँ तपाईँको हाम्रो डिभिजन सडक कार्यालयहरू छ, तपाईँ हेभी इक्विपमेन्ट सहित उहाँहरू चाहिँ डिप्लोय भइहाल्नुहुन्छ, परिचालन भइराख्नु।
1: मुख्य गरी बर्खाको समयमा यात्रा गर्दा जोखिम धेरै हुने भएकाले सकेसम्म यात्रा नगर्न विज्ञहरूले सुझाव दिएका छन्। त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु प्रसाद पाण्डेले सीआईएमसँग भन्नुभयो,
5: यात्रा गर्दा सबै तयारी गर्दा गर्दै पनि कहिले काहीँ दुई तिन दिनै रोकिनु पर्ने हुन्छ, प्लान भन्दा बाहिरको विषय हुन्छ। त्यस कारणले त्यसको लागि चाहिने त्यहाँ बसेको अवस्थामा अथवा रोकिनु परेको अवस्थामा चाहिने खाना, औषधि, पानीका समेत व्यवस्था गरेर हिँड्यो भने भइपरि आउने केसलाई चाहिँ अझ सहयोगी हुन्छ जस्तो लाग्छ। थोरै पानी पर्दा पनि हाम्रो म बस्ने ठाउँमा बढी जोखिम छ भने र त्यो जोखिम कहाँनिर छ नक्साङ्गल छ भने त्यसबाट सकेको पनि टाढै राख्ने एउटा विषय त्यो हो। अर्को चाहिँ पहिरो बाढीले मात्रै ल्याउ पानीले मात्रै ल्याउँछ भनेर बुझ्यो भने अर्ध बुझाइ हुन्छ।
0: जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली क्षेत्र बाहेक पहाड़ी र तराई क्षेत्रमा विभिन्न जिल्लाहरूमा छिटफुट मात्रामा अहिले पनि पानी परिरहेको छ र सबभन्दा धेरै कैलाली र कञ्चनपुरको सीमा क्षेत्र शान्तिपुर बेलौजरी क्षेत्रमा पछिल्लो एक घण्टामा 34 मिलिमिटर पानी त्यहाँ परेको छ। त्यसै गरी अरू विभिन्न जिल्लामा पनि पानी परिरहेको मौसम विज्ञान विभागले जानकारी दिएको हो। पछिल्लो समयमा सेमरी क्षेत्रमा पनि पानी परेको छ अनि अरू विभिन्न जिल्लाहरूमा पनि पानी पर्ने क्रम चलिरहेकाले सावधानी अपनाउन मौसमविदहरूले अनुरोध गरेका छन्।
1: स्वास्थ्य तथा स्वास्थ्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादकलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी गरेको छ। त्यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच समझदारी पत्र मा हस्ताक्षर गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको छ। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना गरिएको छ। त्यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइनेछ। मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने समेत तयारी गरेको छ। समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच सहज, नियमित र संस्थागत प्रणाली मार्फत हुने व्यवस्था मिलाइनेछ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने समेत अपेक्षा लिएको छ।
0: बहुप्रतीक्षित नागढुङ्गा सुरुङ मार्गको उद्घाटन साउन 11 गते हुने भएको छ। निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम चरणमा रहेको यो सुरुङ मार्गको उद्घाटन साउन 11 गते गर्ने मिति तय भएको नागढुङ्गा सुरुङ मार्ग आयोजनाका अधिकारीहरूले बताएका छन्। पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले सुरुङ मार्गको सबै निर्माण सम्पन्न भई उद्घाटन र सञ्चालनको तयारी भएको बताउनुभयो। उहाँले साउन 11 गते उद्घाटन गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो। उद्घाटनको तयारी पनि अन्तिम चरणमा पुगेको छ। उद्घाटन के कसरी गर्ने, कोबाट उद्घाटन गराउने भन्ने बारेमा मन्त्रालय छलफलमा जुटेको पनि उहाँले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहबाट नै उद्घाटन गराउने गरी आवश्यक तयारी र छलफल भइरहेको उहाँको भनाइ छ। आयोजनाका उपनिर्देशक सञ्जय पन्थीले उद्घाटन भएको दिनदेखि नै सुरुङ मार्गबाट सबै सवारी साधन सञ्चालनमा आउन नसक्ने बताउँदै उद्घाटनको 3 महिनासम्म सुरुङ मार्गको परीक्षणकाल सञ्चालन अर्थात ट्रायल ओपनिङ पीरियड हुने जानकारी दिनुभयो। उहाँले उद्घाटन भएपछि केही दिनसम्म एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधनलाई मात्र सुरुङ मार्गबाट आवत जावत गराउने गरी तयारी भइरहेको जानकारी दिनुभयो र त्यस क्षेत्रमा अहिले पूर्व तयारीका सबै कामहरू भइरहेको पनि बताउनु भयो। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बहुबाली भित्र्याउन पाएपछि किसानहरूमा खुशी।
6: चैते धान स्याहारेर भएर अहिले यो बर्खे धान रोप्दैछौँ अनि एक्लै पनि धुन्छ, मिलिजुली सब दिदी बहिनीहरू मिलेर अर्मपुर्म गरेर गर्छौँ।
1: गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न सरकारवालाको चेतावनी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
9: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो, संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
10: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
11: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
12: हाम्रा दुःखमै त सरकारी खेती गरिछौ र पानी पिग्रला, अखन त यहाँ खेती हो।
9: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
11: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
9: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूहले वर्तमान पार्टी नेतृत्वसँगका सहकारी नभई विकल्प खोज्ने विषयमा छलफल अघि बढ़ाएको छ। पूर्व सभापति देउबा समूहले गगन थापा नेतृत्वले सहमति र सहकार्यमा व्यवस्था गरेको भन्दै छुट्टै 15 महाधिवेशन गर्ने गरी छलफल अघि बढ़ाएको नेताहरूले बताएका छन्। कांग्रेस नेता मीन विश्वकर्माले सीआईएनसँग भन्नुभयो,
13: आधिकारिकता पाएको कार्य समितिले सबैलाई मिलाएर लिएर जाने काममा ढिला सुस्ती गरेको नगरेको जस्तो देखिएपछि अहिले 14 महाधिवेशन पक्षधर नेताहरूले चाहिँ भेला बोलाएर बैठक बोलाएर अब विकल्पमा जाने भन्ने किसिमको सोच अगाडि आइराखेको छ र हिजोको छलफलमा चाहिँ वित्तीय स्मृति दिवस भव्यताका साथ सम्पन्न गर्ने नियमित महाधिवेशन पक्षकारहरूले र एकताको लागि प्रयास पनि जारी राख्ने तर एकताको प्रयास अत्यन्तै क्षीण हुँदै गएको हुनाले अब विकल्पमा पनि जान सक्ने गरीको छलफल गरौं भनेर हिजोदेखि चाहिँ अलिकति फरक ढंगले अगाडि बढाएको छ।
1: देउबा निकट समूहले पार्टी एकताको सम्भावना सकिएको निष्कर्ष सहित राष्ट्रिय भेला बोलाउने निर्णय समेत गरेको छ। साउन 24 देखि 29 को बीचमा भेला आयोजना गर्ने नेताहरूले बताएका छन्। देउबा समूहले छुट्टै पार्टी कार्यालय संचालनमा ल्याएर नेताहरूसँग दूरी ल्याउँदा नेताहरूमा दूरी बढ़ेको छ भने कांग्रेसभित्र बढ़दो आन्तरिक विवादको समाधान के हुन सक्छ भनी हामीले राजनीतिक विश्लेषक पुरञ्जन आचार्यलाई सोधेका छौं।
14: इतर समूहहरूलाई पनि के छ भन्दाखेरि कति लत्रेर जाने कति भुटेर जाने अब चाहिँ अब हिजो त हाम्रै हाली मुहाली थियो त्यसलाई चाहिँ त्यसको केही केही रेस्पेक्ट गरिदिनुपर्छ भन्ने चाहना आकांक्षा चाहिँ हिजोकोहरूलाई पनि छ। अब यो बीचमा एउटा मध्यमार्ग निकाल्नको लागि बीचमा शेखर कोइरालाले प्रयत्न गरेका थिए अब उनी सायद दिग्दार भएर या चाहिँ अब यो एउटा यसलाई सकिँदैन भनेर या अब के भएर होला विराटनगर गएर बसेको हामी महिनौ दिन भयो त्यसपछि चाहिँ बिच विचार गर्ने चाहिँ मानिसहरूको अभाव छ। अब यङहरूको आफ्नै स्पिरिट छ अनि पुरानाहरूको चाहिँ आफ्नै चाहिँ फ्रस्ट्रेसन पनि छ इगो पनि छ।
0: स्थानीय तह प्रदेश सभा र राष्ट्रिय सभामा गरी 96 पद रिक्त रहे पनि तीमध्ये स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने भएको छ। यो सँगै ती पद अब आगामी स्थानीय तह निर्वाचनसम्म रिक्त रहने निश्चित बनेको हो। यद्यपि समय हुँदाहुँदै प्रदेश सभा र राष्ट्रिय सभाको रिक्त पदको उपनिर्वाचन हुन सकेको छैन। निर्वाचन आयुक्त सगुन शमशेर जवहराले विभिन्न समयमा रिक्त भएका ती पदहरूको निर्वाचन समयमै हुन नसकेको बताउनुभयो। उहाँका अनुसार विगतमा सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनमा केन्द्रित हुँदा स्थानीय तहका रिक्त पदमा समयमै उपनिर्वाचन हुन नसकेको हो। नयाँ सरकार गठन हुँदा भने ऐन अनुसार उपनिर्वाचन गर्न नमिल्ने अवस्था बनिसकेको थियो। गत चैतमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भयो। जति बेला स्थानीय तहका पदाधिकारीको पदावधि 1 वर्षभन्दा कम समय मात्रै बाँकी थियो। निर्वाचन आयुक्त राणाले यसबारेमा प्रस्ट्याउँदै संक्रमणकालीन अवस्थामा निवर्तमान सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी रहेकाले त्यति बेला स्थानीय तहका रिक्त पदाधिकारीको निर्वाचनबारे सरकारको चासो नरहेको उल्लेख गर्नुभयो। नयाँ सरकार गठन भए लगत्तै रिक्त पदको उपनिर्वाचन ऐन बमोजिम नै नहुने अवस्था आएको उहाँको भनाइ छ। स्थानीय तह निर्वाचन ऐन 2073 अनुसार पदावधि समाप्त हुनु अघि कुनै पद रिक्त भए बाँकी कार्यकालका लागि उपनिर्वाचन गर्न सकिने व्यवस्था छ। यस्तो अवस्थामा आयोगको परामर्शमा नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति रहने निर्वाचन ऐनमा उल्लेख गरिएको छ। तर 1 वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन नगरिने ऐनमा स्पष्ट व्यवस्था गरिएको छ। आयोगका सहायक प्रवक्ता प्रकाश नेउपानेका अनुसार स्थानीय तहमा 15 जना पालिकाका प्रमुख तथा अध्यक्ष 4 जना उपाध्यक्ष तथा उपप्रमुख 54 वडा अध्यक्ष र 2 जिल्ला समन्वय समितिका प्रमुख गरी 75 पद रिक्त छन्। रिक्त पद लामो समयसम्म पूर्ति नहुँदा सम्बन्धित ओडाका नागरिक प्रत्यक्ष निर्वाचित नेतृत्वबाट वञ्चित भएका छन्। प्रमुख र अध्यक्ष पद रिक्त भएका पालिकामा उपप्रमुख र उपाध्यक्षले दोहोरो जिम्मेवारी निर्वाह गर्नु परिरहेको छ।
1: मुलुकभर संचालित सबै विश्वविद्यालय र मातहतका क्याम्पसले कुल भर्ना भएका विद्यार्थीको 10% कोटा पारदर्शी तरिकाबाट छात्रवृत्तिका रूपमा वितरण गर्नुपर्ने भएको छ। यो व्यवस्था आंगिक तथा सम्बन्ध प्राप्त सबै क्याम्पसले कार्यान्वयन गर्नुपर्नेछ। यसअघि पनि विश्वविद्यालयसँग सम्बन्धित कानूनमा यो व्यवस्था थियो तर वितरण प्रणाली पारदर्शी नभएको भन्दै विद्यार्थीबाट प्रशस्त गुनासोहरू आउने गरेका थिए। शिक्षा तथा खेलकुद मन्त्रालयको पहलमा ती छात्रवृत्तिलाई विद्यालय तहकै शैलीमा परीक्षा सञ्चालन गरेर आवश्यकताका आधारमा मात्रै वितरण गर्न लागि हो। शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशनमा पछिल्लो पटक त्रिभुवन विश्वविद्यालय सहित अन्य विश्वविद्यालयले सूचना प्रकाशित गरेर कम्तीमा 10% छात्रवृत्तिका लागि प्रक्रिया अगाडि बढ़ाएका छन्। यो प्रक्रियाले छात्रवृत्ति वितरण प्रणालीलाई मजबूत बनाउने मन्त्रालयले अपेक्षा लिएको छ।
0: मध्य वर्खा शुरू हुँदै गर्दा नेपालभर 72% क्षेत्रमा धान रोपाई भएको पाइएको छ। कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार देशभर करिब 13 लाख भन्दा बढ़ी हेक्टर क्षेत्रफलमा धान खेती योग्य जमीन मध्ये हालसम्म 9 लाख भन्दा बढ़ी क्षेत्रफलमा रोपाई सकिएको छ। गत वर्षको तुलनामा यस वर्ष रोपाईको केही कमी देखिएको पनि कोइरालाले बताउनुभयो।
15: हालसम्म समग्र देशको सबै सातै प्रदेशको कम्पाइल गर्दा हिजोसम्मको बेलुकाको तथ्याङ्कले हामी 72% रोपाई भइसकेको छ। करिब अब 9 लाख भन्दा बढी रोपाई हेक्टर क्षेत्रफलमा रोपिएको छ। करिब अनुमानित 13 लाख समथिङ छ।
0: गत वर्षको साउन 4 गतेसम्म देशभर 72.14% क्षेत्रफलमा धान रोपाई भएको थियो। प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाई भएको पाइएको छ।

0: साझा खबरमा अब विदेशको प्रसंग। पश्चिम क्षेत्रमा विभिन्न प्रकारका द्वन्द्वका घटनाहरू बढ्दै गर्दा विदेशमा विभिन्न चिन्ता र चासोहरू पनि बढ्दै गएका छन्।
1: संयुक्त राष्ट्रसंघले बाइबलीय साइट लेबनानी महल एन्टी लोबो माइग्रेशन मार्ग लगायतका युद्ध वा जलवायु परिवर्तनका कारण खतरामा परेको विश्वका स्थानको रूपमा सूचीबद्ध गर्ने तयारी समेत गरेको छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांगठनिक सांस्कृतिक संगठन युनेस्कोका 196 सदस्य राष्ट्रले दक्षिण कोरियाको बुनासमा भेला हुँदा आगामी हप्ता शुक्रबारदेखि यसको विश्व सम्पदा र खतरामा रहेको विश्व सम्पदा सूचीमा नयाँ थपका लागि मतदान गर्ने समेत बताइएको छ। भारतमा पहिलो निजी क्षेत्रले निर्माण गरेको एउटा रकेटको सफलतापूर्वक प्रक्षेपण गरिएको छ। यो विश्वव्यापी अन्तरिक्ष अर्थतन्त्रमा ठूलो हिस्सा हासिल गर्न खोजिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन् र इराक र अमेरिका बीच 48 सम्झौता तथा साझेदारीमा हस्ताक्षर भएको छ। तीमध्ये अधिकांश सम्झौता तेल क्षेत्रसँग सम्बन्धित रहेको इराकी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। तेल स्रोतमा धनी भए पनि इराक दशकौं लामो युद्ध र राजनैतिक अस्थिरताबाट प्रभावित हुँदै आएको छ। कमजोर पूर्वाधार, सार्वजनिक सेवाको अभाव, व्यवस्थापकीय कमजोरी र भ्रष्टाचारका कारण देशको आर्थिक सुधार चुनौतीपूर्ण बनेको समेत बताइएको छ।
0: साझा खबरमा अब खेल खबर। फ्रान्सलाई हराउँदै इंल्याण्ड फिफा विश्वकप 2026 को तेस्रो बनेको छ। मियामी रंगशालामा आज बिहानको तेस्रो स्थानको खेलमा फ्रान्सलाई 6-4 हराउँदै इंल्याण्ड तेस्रो बनेको हो। इंल्याण्डको जीतमा बुकाओ साकाले ह्याट्रिक पूरा गर्नुभयो। पहिलो हाफमा 2 गोल गरेका साकाले 87 मिनटमा पेनाल्टी मार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो। खेलको तेस्रो मिनटमा राइसले गोल गर्दै शुरूआतमै अग्रता लिएको इंल्याण्डले त्यसपछि लगातार गोल गर्यो। 18 मिनटमा कोन्साले हेडर मार्फत गोल गर्दै इंल्याण्डलाई 2 गोलको अग्रता दिलाउनु भएको थियो। सन् 1966 विश्वकपको उपाधि जितेको इंल्याण्ड त्यसपछिका उत्कृष्ट स्थान हासिल गरेको हो। यसअघि सन् 2018 इंल्याण्ड चौथो भएको थियो। टोली पराजित भए पनि 2 गोल गरेको फ्रान्सका कप्तान एम्बाप्पेले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउनुभयो। उहाँले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको कीर्तिमानलाई पछि पार्दा सर्वाधिक 22 गोल गर्ने कीर्तिमान आफ्नो नाममा बनाउनु भएको छ। विश्वकपको उपाधिका लागि आज मध्यराती 2 टोली अर्जेन्टिना र स्पेन भेट्नेछन्। उपाधिका दावेदार 2 टीम बीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेल मध्यराती 12:15 शुरू हुनेछ। र एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित बनेको छ। मलेसियामा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले इण्डोनेसियालाई 9 विकेटले हरायो। इण्डोनेसियाले दिएको 69 रनको सामान्य लक्ष्य नेपालले 14 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। यसअघि सेमी फाइनलमा नेपाल यूएईसँग सुपर ओभरमा पराजित भएको थियो। नेपाली टोली यसअघि नै एसिया कपमा भने छनौट भइसकेको छ।
1: बर्खेर हिउँदे धान बालीमा धेरै उत्पादनका लागि के कुरामा ध्यान दिने? रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम 1 घमन 1, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: एकमात्र डिटिएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरमा अब धान उत्पादनमा उत्साहित किसानको कुरा। समयमै पानी नपरेका कारण धेरै किसानले समयमै ब्याड राख्न पाएनन् भने रोपाई पनि ढिला भयो। अहिलेसम्म दाङमा करिब 40% रोपाई सकिसकेको छ, तर दाङको बंगलाचुली गाउँपालिका 8 किसानलाई भने चैतमा लगाएको धान भित्र्याउन र बर्खे धान लगाउनलाई भ्याइने भ्याइ छ।
4: दाङको बंगलाचोली गाउँपालिका 8 खैरेनी स्वामी घाटका किसान कोही खेतमा धान काट्दैछन् भने कोही खेत छेउमै रहेको टौवामा टाँगेको त्रिपाल मुनि धान चुटिरहेका भेटिन्छन्। बंगलाचोली गाउँपालिका 8 खैरेनीका हर्क बहादुर खत्री:
5: अब के काटिसक्यो के अरे, अब कोही बाँकी छ? अब बर्खे धान, अब पानीको यसो छेको हेरेर गर्नुपर्छ, त्यही 9-10 रोपनीमा लगाइन्छ के अरे, अब 25-30 मुरी हुन्छ, बर्खे धान सार्न साह्रै गाह्रो हुन्छ।
4: मौसमले त्यति साथ नदिए पनि यहाँका किसानलाई चैतमा लगाएको धान भित्र्याउन चटारो छ। सोही ठाउँका अर्का किसान चुमान सिंह पुन मगर:
6: आइसके चैती धान, फेरि बर्खे चाहिँ रोप्ने सुरु हुँदैछ, अलिकति केही थोरै स्याहार्न छ, अब 2-4 दिनमा हामीले स्याहारेर धान स्याहार चैती धान स्याहारेर फेरि रोपेर नै भ्याउँछौँ, भ्याउने तयारीमा छौँ।
7: यो खेती गर्दा सजिलो के भएको छ भने, अब बाहिर फेरमा चाहिँ ठुलो नोकरी गर्न जान पर्दैन, गाउँ घर आफ्नो घर छोड्न पर्दैन।
4: असोज कार्तिकमा गहुँ बाली लगाएका यहाँका किसान चैतमा धान लगाउँछन्। चैतमा लगाएर पाकेको धान असार साउनमा भित्र्याउँछन् र पुनः साउनमै बर्खे धान लगाउँछन्। अन्यत्र धान लगाउने समयमा यहाँका किसान कतै खेतमा पहेलपुर भएर पाकेको धान काटिरहेका हुन्छन् भने धान काटेर सकेकाहरू नयाँ धान लगाउन खेत तयार गर्दै हुन्छन्। बंगलाचुली 8 खैरेनीका किसान रूपलाल खत्री:
8: अब यो चाहिँ बर्खे धान लगाउने क्रम जारी नै छ, धेरै जसोले स्याहारिसक्नु भयो, चाहिँ धान एक दुई घरको स्याहार नबाँकी छ। यहाँको जमिनमा कुनै बेला पनि यो जमिन खाली हुँदैन, एउटा तरकारी खेती गर्ने अनुसार यहाँ खै किन कसैले सासु गर्नु भएको छैन, तै पनि खाली हुँदैन जमिन, चैते धान लाग्छ, अनि गहुँ सरिन्छ, यसैमा त्यहाँ चैते धान, चैतेमा मकै सरिन्छ, मकै स्याहार्ने पनि सुरु भइरहेछ।
4: बाँझो जमिनको उपयोगिता, खाद्यान्न उत्पादन वृद्धि र रोजगार सृजनाका लागि लुम्बिनीका 12 मध्ये रोल्पा र रुकुम बाहेक 10 जिल्लामा चैते धानको खेती हुने गरेको छ। स्वामी घाटका किसान टोपली गेवाली:
9: हामीले यो चैते धान स्याहारेर भएर अहिले यो बर्खे धान रोप्दैछौँ, अनि एक्लै पनि धुन्छ, मिलिजुली सब दिदी बहिनीहरू मिलेर अर्मपुर्म गरेर गर्छौँ, अनि अहिले आमाहरू ठुली आमाहरू यता फुपू हुनुहुन्छ, यहाँ बिउ काट्दै हुनुहुन्छ, भोलि चाहिँ मेरो आफ्नै यो घरको रोपाई हो, अनि लास्ट दिन चाहिँ अब रमाइलो हुन्छ, नाचगान गाउने अनि रमाइलै हुन्छ।
4: लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयको आर्थिक वर्ष 2081-82 तथ्याङ्क अनुसार प्रदेशभर 1605 हेक्टरमा चैते धानको खेती हुने गरेको छ भने 7516 मेट्रिक टन धान उत्पादन हुने गरेको छ। सबैभन्दा धेरै बर्दियामा 679 हेक्टरमा चैते धान खेती हुने गरेको छ भने सबैभन्दा कम पश्चिम नवलप्रासीमा 7 हेक्टरमा चैते धानको खेती हुने गरेको छ। सुशीला ओली, CIN रेडियो मध्य पश्चिम दाङ।
10: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN-को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
11: देशका विभिन्न 10 सड़कमा सवारी साधन संचालनमा पुनः र आंशिक रोक बाटो खुलाउनका लागि 200 भन्दा बढ़ी उपकरण तयारी अवस्थामा आज साँझसम्मै उच्च सतर्कता अप्नाउनु पर्ने।
10: स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने। कांग्रेसको देउबा समूहले नयाँ पार्टी दर्ता तयारी र थापा बीचको संवाद एकसाथ अघि बढ़ाउने। राष्ट्रिय भेला बोलाउने निर्णय।
11: देशभर 72% क्षेत्रमा धान रोपाई बर्खे र चैते धानको उत्पादन पनि बढ़दै। गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न सरकारवालाको चेतावनी।
10: अमेरिकाद्वारा इरानका विभिन्न क्षेत्रमा लगातार हवाई आक्रमण। इराकसँग 48 बुँदे सम्झौता। भारतमा निजी क्षेत्रद्वारा रकेट प्रक्षेपण।
11: र विश्वकप फुटबलको तेस्रो स्थानमा इंग्ल्याण्ड फ्रान्स 6-4 गोलले पराजित। भोलि बिहान उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने। एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा समेत।
10: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले अबिन श्रेष्ठले कान्तिपुर दैनिकमा गच्छप छबा शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रहरी प्रशासन। जो विभिन्न प्रकारका अपराधका घटना भइसकेपछि घटनास्थलमा पुग्ने र अध्ययन अनुसन्धान गरेर दोषीलाई पक्राउ गर्नुपर्ने हो। तर कतिपय स्थानमा भने प्रहरीले त्यहाँ रहेका पीड़ितहरूलाई नै अनावश्यक प्रश्न गरेर दुःख दिएका खबरहरू पनि सार्वजनिक हुने गरेका छन्। यहाँ एउटा कोठा जस्तो देखाइएको छ, त्यहाँ सामानहरू यत्र तत्र छरिएका छन् र एकजना महिला छन्। नजिकै एउटा प्रहरीको टोली त्यहाँ पुगेको छ। अगाडिपट्टि ठूलो भुँडी भएका व्यक्ति छन्, हातमा लट्ठी छ, पछाडिपट्टि राखेका छन् र दाहिने हात उठाएर केही प्रश्न सोधिराखेका छन्। तल यस्तो लेखिएको छ, चोर्दै गर्दाको भिडियो छ अनि फोटो नि, चोरको हुलिया, नाम, ठेगाना केही नै छैन भने हामीलाई किन बोलाएको त?
12: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मेरो जस्तै बानी
2: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: हरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट।
3: यतिखेर हाम्रो बीचमा अधिवक्ता कानूनका जानकार कञ्चन कृष्ण देउपाने हुनुहुन्छ। कञ्चनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: हजुर, धन्यवाद, नमस्कार।
3: कञ्चन सर, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको जुन चाहिँ उहाँ बिना धरौटी रिहा हुनुभयो होइन, उहाँलाई चाहिँ साधारण तारिकमा रिहा गरियो, यो मुद्दाको प्रकृति के थियो? यस्ता खालका कैयन मुद्दाहरू हुन्थे, बिगो दावी गरिसके पछाडि चाहिँ धरौटीमा रिहा गरेका केसहरू पनि छन्, उहाँको मुद्दाको अवस्थिति के हो?
4: हेर्नुहोस्, अब जुनसुकै मुद्दा पनि मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 67 अनुसार थुन्सेक धरौट अथवा जमानत के गर्ने भन्ने प्रारम्भिक छलफल बहस हुन्छ। अब यसमा के छ भन्दा, 3 वर्षभन्दा बढी कैद हुने खालको अथवा जन्म कैद हुने खालको कुनै गम्भीर कसुरमा त थुनामै पठाउँछ। अब त्यो बाहेक अदालतले अभियुक्तको चाहिँ अदालतमा कसुर स्वीकार गरेको अथवा नगरेको मुद्दाको तथ्य प्रमाण चाहिँ मूल्याङ्कन गर्दा चाहिँ थुनामा राख्न पर्छ भन्ने देख्यो भने अब थुनामा राखेर मुद्दा चलाउँछ, अनि भएन भने चाहिँ उसलाई साधारण तारिकमा छोड्छ। अब विष्णु पौडेलजीकोमा चाहिँ के भने, अब उहाँको मुद्दा चाहिँ अब सम्पत्ति शुद्धिकरणको मुद्दा हुँदाहुँदै पनि उहाँलाई मुख्य अभियुक्त नबनाई दीपक भट्टहरूकोबाट उनीहरूको आधारमा यो मुद्दा चल्या भएर अब मुख्य अभियुक्तलाई नै धरौटी भइसक्यो यो मुद्दामा होइन। अब मुख्य अभियुक्तलाई धरौटी भएपछि अब सहअभियुक्तको हिसाबमा अथवा चाहिँ एउटा अनुसन्धानको लागि लग्या भएर अब यो मुद्दा चलनजेल चाहिँ उहाँलाई छोड्न नपर्ने भन्ने खालको अब आदेश गरेका छ। अब यो आदेश चाहिँ एउटा फौजदारी कानूनको सिद्धान्त अनुसार चाहिँ अब यसलाई अस्वाभाविक मान्न मिल्दैन। तथापि मेरो चाहिँ भनाइ के हो भने, विष्णु पौडेल अथवा बारम्बार लाभको पदमा भएको व्यक्ति, धेरैचोटि अर्थमन्त्री भएको व्यक्ति, उहाँमाथि चाहिँ सम्पत्ति शुद्धिकरण अथवा सम्पत्ति धेरै छ भन्ने एउटा आशंका जुन जनमानसमा छ, त्यसको छुट्टी अनुसन्धान गरेर प्रमुख अभियुक्त प्रमुख प्रतिवादी बनाएर मुद्दा चलाएको भए अथवा भ्रष्टाचार को कसुरमा चाहिँ अनुसन्धान गरेर भ्रष्टाचारको अख्तियारले मुद्दा चलाएर उ गरे भए चाहिँ यो मुद्दा अझ बलियो हुन्थ्यो। अब त्यस कारण यो कमजोर रूपमा प्रस्तुत भएको भएर अब साधारण तारिकमा छोड्या भन्ने देखिन्छ।
3: अब कसैले कसैको चाहिँ अब बिगो दावी भइसके पछाडि बिगो बराबरकै धरौटी माग गरेका दृष्टान्त उदाहरण पनि छन् अदालतले होइन, अब कसैलाई चाहिँ 21 करोड बिगो हुँदा पनि साधारण तारिकमै छोड्नुपर्ने एउटा परिस्थिति, न्यायपालिका र न्यायमाथि पनि त कतिपयले त प्रश्न उठाइरहेका छन् नि यतिखेर कञ्चनजी।
4: होइन, यस्तो छ, हेर्नुहोस्, न्याय सम्पादनमा अब सबै न्यायाधीशको चाहिँ स्वविवेकीय अधिकार हुन्छ र अब तथ्य प्रमाणको आधारमा सबैलाई एउटै प्रकृतिको अब सजाय गर्ने अथवा एउटै गर्ने भन्ने हुँदैन। अब अहिले भने जस्तो अब रवि लामिछानेजीको केसमा के छ भन्दा, 3 जनालाई प्रतिवादी बनाएको थियो र संगठित अपराध पनि मुद्दासँगै थियो, त्यसकारण मुख्य अभियुक्तको हिसाबमा अब धरौटी माग गरेर छोड्यो। अब हामीले त त्यही बेला पनि अब के भने साधारण तारिकमा छोड्दा यो मुद्दा धेरै जसो चाहिँ, हेर्नुहोस्, अनुसन्धान गर्ने अधिकारीहरूले चाहिँ अब के गर्छन् भन्दा उनीहरूको स्वविवेकमा धेरै निर्णयहरू हुन्छ। पहिला अनुसन्धान गर्दै चाहिँ सबैलाई पक्रेर थुन्ने होइन, पहिला चाहिँ अनुसन्धान गरेर तथ्य प्रमाणहरू संकलन गरेर अनि त्यो चाहिँ अब कसुरमा चाहिँ ऊ संलग्न छ भन्ने स्थिति भएपछि मात्रै भन्थ्यो हिसाबमा मुद्दा चलाउनु पर्छ भनेर हामी कानुन व्यवसायीहरूले भनिरहेछौँ। तथापि हाम्रो अब प्र्याक्टिस चाहिँ के छ भने, पहिला कसैमाथि अभियोग भयो भने पक्रिने अनि अनुसन्धान गर्दै जाने, अनि अनुसन्धान चाहिँ एउटा छिचलो पनि हुन्छ, अनि अनुसन्धानबाट चाहिँ दोषी नदेखेपछि त अदालतले अब तथ्य प्रमाणको आधारमा छोड्छ भन्ने यो जग जाहिर भएको स्थापित कुरा हो। अब यसमा के छ भन्दा, अब यो जुन साधारण तारिकमा छोडे उपर अब सरकारलाई चित्त बुझेन भने अब दफा 73 बमोजिम यो मुलुकी फौजदारी कार्यविधि संहिताको अब एक त फेरि पुनरावेदन गर्न पाइन्छ, त्यो बाहेक अब अरू उपाय देखिएन। अब यो विभेद चाहिँ न्यायमा के छ भन्दा फरक फरक प्रकृतिको हुनु हुँदैन, तथ्य प्रमाणको आधारमा एउटै हुनुपर्छ। तथापि अब न्यायाधीशका स्वविवेक अधिकार अनि त्यो मुद्दामा त्यसभन्दा तथ्य प्रमाणको आधारमा अब अलिकति त्यो फरक खालको चाहिँ अब आदेशहरू आउँछ। त्यो
3: होइन, अब यसमा चाहिँ नागरिकहरूले एउटा सर्वसाधारणहरूले उठाएको आवाज के हो भने, जस्तो रवि लामिछानेकै हकमा पनि यहाँले अघि उठाउनु भयो, त्यसमा उहाँलाई पनि एउटा संसदीय छानबिन समिति बनाइएको थियो त्यतिखेर, होइन प्रत्यक्ष रूपमा संलग्नता उहाँको देखिएन भनेर उसले प्रतिवेदन रिपोर्ट बुझाएको थियो। पछि चाहिँ सरकारले चाहिँ सम्पत्ति शुद्धिकरणदेखि लिएर चाहिँ यो संगठित अपराधको मुद्दा दर्ता गरेर चाहिँ उनलाई संसद पदबाट निलम्बन पनि गरायो, तर उनको पुष्टि हुने आधारको चाहिँ प्रत्यक्ष रूपमा संलग्नता भएकै आधारको त तथ्य प्रमाणहरू त थिएन नि त उस संसद दलको लागि मान्ने हो भने त, होइन त्यो समितिको प्रतिवेदनलाई मान्ने हो भने, तर उनीमाथि बिगो दावी पनि गरियो, अहिले अभियोग विस्तारै अब फिर्ता पनि हुँदैछ हुनलाई चाहिँ भन्दा, यो कतै न्यायमा विभेद त होइन, यसमा केही प्रश्न गर्नुपर्ने बेला त होइन भन्ने खालको विषय जोडियो क्या?
4: होइन, निश्चित रूपमा यो कुरा चाहिँ हेर्नुहोस्, अब हामी लगाए स्वागत नेपाल, हामी कानून व्यवसायी धेरैले यो कुरा पहिल्यैदेखि न्यायमा विभेद छ भन्ने कुरा उठाएको छ, र नेपाल बार एसोसिएसनले पनि यो कुरा गरिराखेका छ। त्यसकारण अब न्यायाधीशहरूको नियुक्ति हुँदै एउटा स्वच्छ सुनवाईको प्रकृतिबाट हुनुपर्छ, न्याय परिषद अलिकति प्रभावकारी हुनु पर्यो, न्याय परिषदले यस्ता मुद्दामा विभेद भएको छ भने त्यसका फाइल मिसिल झिकाएर अनुसन्धान गर्नु पर्यो अथवा त्यो गम्भीर रूपमा लिनु पर्यो भन्ने कुरा एउटा हो। अर्को कुरा चाहिँ अब हरेक मुद्दामा तथ्य प्रमाणको आधारमा हरेक इजलासले एउटै किसिमको फैसला अथवा आदेश त गर्दैन, अब यसलाई कसरी लिनु पर्यो भन्दा योभन्दा अगाडि हेर्नुहोस्, अब रवि लामिछानेमाथि पनि छुनामा राखेर अनुसन्धान भयो पछि यो हुनु पर्दैन भन्ने त्यही अदालत होइन त्यही अदालतबाट आयो। पहिला अब छुनामा राखेर चाहिँ मुद्दा पूर्पक्ष गर्नुपर्छ भने अब पछि हेर्नुहोस् अब धरौटी राखेर छुट्ने अवस्था आयो, त्यो पनि एक तहको अब जनताले चाहिँ पर्दैन भन्ने देखिराखेका थिए, अदालतले छुन्यो, अब अहिले जनताले छुन्नुपर्छ भन्ने देखिराखेका छ। तथापि तथ्य प्रमाण चाहिँ बलियो रूपमा सरकारले अलिकति यसको तयारी पनि नगरिकन यो हतारोमा मुद्दा चलाएको जस्तो देखियो। अब यसमा केही विभेद त तपाईँको सर्वसाधारण अथवा उच्च पदस्थ व्यक्तिका ती मुद्दाका सुनवाईदेखि नै अलिकति अब वकिलहरू लिएर जाने परिपाटी, अब कसैले सुनवाई नै गर्न नसकिने न्यायमा केही विभेद त छ, त्यो म छ भन्ने छैन भन्दिनँ म, एकदम अदालतमा डे टु डे प्र्याक्टिस जाँदा पनि हेर्नुहोस् त्यो न्याय चाहिँ अलिकति सर्वसाधारणका लागि अथवा गरिब मान्छेको लागि चाहिँ महँगो र गाह्रो प्रक्रिया छ, त्यो त्यो कुरा म स्वीकार्छु। तथापि अब अदालतले गरेका कुनै पनि आदेशहरूमाथि चाहिँ अब हामीले प्रश्न उठाउने भन्दा पनि अब यसलाई चित्त बुझेन भने अब न्याय परिषदमा उजुर गर्ने, दुई तहमा जाने बाहेक अरू विकल्प नभएको भएर म कानुनको व्यवसायी कानुनको विद्यार्थीले यसमा अब गलतै गाउँ भन्न चाहिँ मिल्दैन।
3: अब जाँदा जाँदै यतिखेरको समग्र स्थिति कसरी हेर्नु भएको छ? सरकार सही ट्र्याकमा छ? भ्रष्टाचारीहरूलाई चाहिँ कडगरामा ल्याउने कुरामा उसले देखेको देखाएको परिपक्वता कतिको बलियो छ, कतिको सान्दर्भिक छ कानुनी हिसाबले?
4: होइन, मैले सरकारको चाहिँ बारम्बार भनेको गरेको छु के भने यो नियम कानुन अथवा चाहिँ अब न्याय परिषद के अरे न्यायपालिकाकै रिफर्म पुनर्संरचना गर्नु जरुरी छ भनेर सुरुले कुरा उठाइराखेको भएर अब यही प्रणाली अन्तर्गत यसरी नै जाँदा त हेर्नुहोस् सम्पत्ति शुद्धिकरण ऐन 64 मकसद के हो भने कुनै पनि गैर कानुनी क्रियाकलापबाट आर्जन गरे सम्पत्ति अथवा भ्रष्टाचारबाट आर्जन गरे सम्पत्तिलाई लगानी गर्यो वैध रूपमा भने त्यसलाई चाहिँ सम्पत्ति शुद्धिकरण ऐन आकर्षित हुन्छ। त्यस कारण यो सम्पत्ति शुद्धिकरण ऐन भन्दा पनि यसलाई चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग 48 अन्तर्गत भ्रष्टाचार निवारण 59 अन्तर्गतका मुद्दा चलाउनु पर्छ। कोही पनि उच्च पदस्थ व्यक्तिमाथि चाहिँ अकुत सम्पत्ति अथवा जीवनशैली धेरै देखियो भने त्यसलाई चलाउने भने भ्रष्टाचारको मुद्दा हो। अब यही चाहिँ संवैधानिक अङ्ग भएको भएर अख्तियारको अब प्रमुखहरूलाई एक दिन प्रधानमन्त्री बोलाएर राष्ट्रैमा यहाँ चाहिँ विवाद निक्लिन खोजेको थियो। यस कारण यही अख्तियार प्रमुखहरू यही प्रमुख आयुक्तहरू भएर यो प्रभावकारी अगाडि मुद्दा बढेन भने सरकारले यिनीहरूलाई चाहिँ नहटाइकन ठुलो रूपमा भ्रष्टाचारका मुद्दा उठाएर कारवाही गर्न सक्ने अथवा सम्पत्ति शुद्धिकरणको त अहिले हेर्नुहोस् न सम्पत्ति छानबिन आयोगको अब काम कारवाही नै रोक्यो। यसले गर्दा भ्रष्टाचारको मुद्दा नै प्रभावकारी रूपमा यो सरकारले अगाडि बढाउनलाई अपस्ट्याक छ, बाधा विरोध छ भन्ने चाहिँ कानुनी रूपमा मैले देखिरहेको छु।
3: हस् कञ्चन सर, यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो कञ्चन कृष्ण न्यौपानी कानूनका जानकार अधिवक्ता श्रोता नेपाली बहसमा छोटो विश्राम हुन्छ विश्रामपछि पालिका बहसमा उपस्थित हुनेछ
5: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ

0: Rockets Bonus Pound.
1: It's a cocktail artist home. Care so much that he's there was my home.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्.
2: स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस.
3: यतिखेर हाम्रो बहसमा लम्की चुहा नगरपालिकाकी मेयर प्रभावशाली नेत्री सुशीला साई पालिका बहसमा जोडिनु भएको छ. सुशीला साईजी, यहाँलाई पालिका बहसमा हार्दिक स्वागत छ. नमस्कार, गुड मर्निङ.
4: नमस्कार हजुर, गुड मर्निङ.
3: होइन मेयर साहब, तपाईँलाई डन भन्छन् होइन? लम्कीचुवा नगरपालिकाको समग्र स्थिति हेर्ने हो भने त्यहाँ केही न केही भइ नै रहेको हुन्छ. तपाईँको काम कर्तव्य अधिकार, त्यसपछि भइरहने विवादहरू, लम्कीचुवा नगरपालिकाको विकासमा चाहिँ तपाईँमाथि प्रहार भएको हो कि तपाईँले नै यस्ता क्रियाकलापमा संलग्न हुनुभएको हो मेयर साहब?
4: म चाहिँ यस्ता कुराहरूमा संलग्न भएको होइन कि, म माथि प्रहार भएको हो. अब त्यहाँको परिस्थिति हरेक कुराहरू हेर्ने हो भने अब केही न केही घटना घट्ने ठाउँ नै हो त्यो त्यसरी. तर त्यहाँ पनि अनुकूलता मिलाएर हामीले समाजमा गर्नुपर्ने कार्यहरू र हामीहरू जनताको सेवक भएका कारणले कहिलेकाहीँ केही कुराहरू हुन्छन् त्यस्तो ठुलो मान्नुपर्ने आवश्यकता चाहिँ लाग्दैन. तर प्रार चाहिँ प्रार धेरै
3: होइन, तर जेन्जी विद्रोहताका चाहिँ तपाईँले राम्रै काम गर्नुभएको थियो होइन? जेन्जी विद्रोहताका चाहिँ राम्रो काम गर्नुभएको थियो, जनताले प्रशंसा पनि गरेका थिए. तर मेयर साहब पटक पटक विवादमा चाहिँ तपाईँ किन आउनुहुन्छ?
4: जेएनजी आन्दोलनमा हाम्रो भूमिका धेरै राम्रो रहेको थियो. जनप्रतिनिधि सबै ठाउँ हेर्ने हो भने लम्कीचुवा नगरपालिकाको जनप्रतिनिधिको महत्वपूर्ण भूमिका पनि रहेको थियो र लम्कीचुवा नगरपालिकाका जनप्रतिनिधिहरूले राम्रो काम गरेको परिस्थिति भएका कारणले जेएनजी मुभमेन्टमा त्यो परिस्थिति आएको हो. सायद राम्रो काम नगरेको भए त्यो परिस्थिति आउँदैन थियो होला. देशभरि आगो लागिरहेको बेला, जलिरहेको बेला, सरकारी कार्यालयदेखि लिएर प्राइभेटसम्म हामीले जोगाउन सफल भयौं, किनकि सायद हामीले राम्रो काम गरेका कारणले सफल भएका हौ. त्यहाँ सायद राम्रो काम नगरेको भए त्यो परिस्थिति पनि सिर्जना हुँदैन थियो. र गर्वको कुरा के हो भने आज सबैजना सबै जनप्रतिनिधिहरू विकास बजेटलाई अहिले मर्मतमा लगाइराख्नु भएको छ नगरपालिकामा भने हामी विकास बजेट विकासमै काम गरिरहेको परिस्थिति चाहिँ त्यो जेएनजी मुभमेन्टमा जुन भूमिका हाम्रो रह्यो त्यस कारणले हामीले अहिले विकासका लागि अगाडि बढेको अवस्था हामीले पाएका छौँ.
3: तर अब अस्ति मात्रै अब लम्कीचुवा नगरपालिका र त्यहाँ मलाई लाग्छ प्रदेश बीचको केही कन्ट्राडिक्सनका विषयहरू पनि व्यापक रूपमा आए, उछालिए पनि होइन, तपाईँका केही अडियोहरू पनि बाहिर आए. यो के हो खासमा, त्यो विवाद के हो, यो कहाँनिर चाहिँ कुरा नमिल्या हो, यो कन्ट्राडिक्सन के हो तपाईँहरूको?
4: यो प्रदेश सरकारको र स्थानीय सरकार बीचमा, संघ सरकार बीचमा, अब तीनटा सरकारहरू बीचमा केही कुराहरू अहिले पनि क्लियर छैनन्. जुन कुरा अस्तित्व स्वीकार्ने कुराहरू छ, स्थानीय सरकारलाई स्थानीय सरकार त मान्न पर्यो नि त. अब संघको कुरामा हाम्रो कोर्डिनेसन भएकै अवस्था छ, त्यस्तो नराम्रो परिस्थिति र असहयोग भन्ने चाहिँ छैन. तर प्रदेशको कुरामा अहिलेको प्रदेश सरकार ले मन्त्रीजीहरूले कोर्डिनेसन गरेकै अवस्था छ. तर यहाँभन्दा पहिला यो स्थानीय सरकार केही पनि होइन भनेर कानून मिचेर कानून बमोजिम अगाडि बढ्नुपर्ने ठाउँमा उहाँहरूले कानून नै नमानिकन स्थानीय सरकार त केही पनि होइन, हामीले जे पनि गर्नुपर्छ भन्ने ढंगले जुन उहाँहरू बढ्नुभयो त्यसको प्रतिकार गरेको हामीले हामी गर्छौं पनि. त्यहाँको स्थानीय सरकारका र त्यहाँका जनताहरूका लागि हामीले कुनै पनि नराम्रो कुरामा हामीले एग्रिमेन्ट गरेर अगाडि हिँड्नुपर्छ भन्ने हामीलाई लाग्दैन. त्यहाँको जनताले सेवा पाउनका लागि र त्यहाँका जनतालाई फाइदा हुने कुरामा हामीले लडाई पनि लड्नुपर्छ, त्यो लडाई हामी लडिरहेका छौँ. किनकि स्थानीय सरकारलाई कम्तीमा यसको अस्तित्व के हो भन्ने कुरा त बुझ्नु पर्यो नि त प्रदेश सरकारले. अनि व्यक्तिगत आफ्ना व्यक्तिगत स्वार्थका लागि अथवा व्यक्तिगत पहिचानका लागि कसैको राजनीतिक सिद्धाउने कुरामा कसै स्थानीय सरकारले गरेका कार्य र कामलाई पनि स्थानीयलाई नै बाधक देखाएर हामीले गरेका थियौं भनेर जुन देखाउन खोजियो त्यसको प्रतिवाद हामीले गरेका हौ. किनकि स्थानीय सरकार र प्रदेश सरकारको जुन प्रादेशिक अस्पतालको बारेमा चलिरहेको छ कुरा, जुन अडियोहरू बाहिर आएका छन्, सबै प्लान अनुसार कसरी स्थानीय सरकारलाई फसाउने भनेर लागिराख्नु भएको छ। स्थानीय सरकारलाई विकासमा जोड्नुपर्छ, स्थानीय सरकारलाई सहयोग गर्नुपर्छ भन्ने कति पनि छैन उहाँहरूको। अहिले स्थानीय सरकारले प्रादेशिक अस्पतालमाथि कति खर्च गरेको छ, स्थानीय सरकारको त्यहाँ योगदान कति छ, स्थानीय सरकारको हरेक कुरा लगानी कति छ भन्ने कुरा त तपाईँहरू सबैले गएर त्यहाँ हेर्न सक्नुहुन्छ। हिजो प्रदेशको कति थियो, कति छ र कति थियो भन्ने कुरामा मनन गर्नुपर्ने आवश्यकता छ। प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरेर आएको भए सायद यो परिस्थिति चाहिँ आउँदैन थियो। नगरपालिकामा भएका गतिविधिलाई एकदमै राम्रो पक्षले हेर्नुभन्दा पनि गतिविधिलाई
3: नराम्रो प्रदेशले चाहिँ के गरोस् भन्ने तपाईँहरू चाहनुहुन्थ्यो, तपाईँहरूका शर्तमा चाहिँ प्रदेशले हस्तक्षेप किन गरिरहेछ त्यसो भए?
4: प्रदेशले के गरोस् भन्ने चाहना हो भने हाम्रो नगरपालिकासँग समन्वय गरेर सहकार्य गरेर अगाडि बढोस् भन्ने चाहना हो।
3: प्रदेशले त्यो सहकार्य गरे,
4: सहकार्य गरेर, सहकार्य बिना जुन लम्किचुवा नगरपालिकामा घटना घटिरहेका छन् दिन प्रतिदिन, यो उहाँहरूको व्यक्तिगत कुराले गर्दा यतिसम्म आइपुगेको अवस्था हामीले थाहा पाएका छौँ। किनकि नितान्त राज्यका लागि, त्यहाँका जनताका लागि कार्य गर्ने व्यक्तिहरूले त दुई कदम पछाडि पनि सर्न पर्ला नि त। खै त्यहाँ त्यो परिस्थिति हामीले पाएका छैनौँ। धेरै राम्रा काम गरेका भए सायद प्रदेशले 200-300-400 पुलिसहरू लगाएर त्यहाँ उद्घाटन गरिहाल्नुपर्ने, त्यहाँ ब्यानर लगाइहाल्नुपर्ने, तर त्यहाँका आर्थिक आयव्ययको अवस्था नहेर्ने, त्यहाँका कर्मचारीको सुनिश्चितताका कुराहरू नगर्ने, त्यहाँ समिति बनाउने कुरामा पनि सर्वपक्षीय सर्वदलीयका कुरामा बोल्दै नबोल्ने, आफ्ना व्यक्तिगत व्यक्तिहरू र आफ्ना स्वार्थका लागि आफ्नो पछाडि उभिने व्यक्तिहरूलाई ल्याएर राखिने,
3: होइन अस्पताल चाहिन्छ, अस्पताल चाहियो, प्रदेश अस्पताल चाहिँ स्थापना हुनुपर्छ भनेर तपाईँका विरुद्धमा पनि नाराबाजी गरिरहेका दृश्य देखिए नि त त्यहाँ हस्पिटल प्रणाली।
4: उहाँहरूले गराइएको, मेरो विरुद्धमा नारा जुलुस नै भएको होइन, उहाँहरूले प्लानबद्ध गराउनु भएको, प्लानबद्ध गर्नुभयो तर सफल हुनु भएन यसमा। किनकि मेरा विरुद्धमा नारा जुलुस त्यसरी नितान्त भइरहेको भए जनताका अगाडि केही गर्न सक्ने हाम्रो हैसियत रहन्छ र हामी त जनताले चुनेर पठाएको सेवक हो नगरपालिकाको। हामीले मैले जति त्यहाँ नारा जुलुस गर्नुभयो त्योभन्दा 100 गुणा सपोर्ट पनि पाएको छु नि त। त्यही भएर त्यो ठाउँमा टिकेको छु, किनकि त्यो ठाउँ तपाईँहरूलाई हेर्ने हो भनेपछि अलिकति विवादित ठाउँ नै हो पहिल्यैदेखि नै। लम्पिचुवा नगरपालिका भनेको सामान्य ठाउँ नै होइन, त्यो एकदमै त्यस्ता खालका घटनाहरू घटेको परिस्थिति तपाईँहरूलाई अहिले हामी मेयर हुनुभन्दा अगाडि पनि हेर्नुभयो होला, जनप्रतिनिधि आउनुभन्दा अगाडि। अहिले पनि समाजमा गतिविधिहरूलाई नियन्त्रण गरेर अगाडि हामी हिँडिरहेको परिस्थिति छ। त्यहाँका जनताहरूले खुल्याम हिँड्न पाउनुपर्नेदेखि लिएर आफ्नो हकहितका लागि, आफ्नो स्वेच्छा अनुसार बाँच्न पाउने अधिकारका लागि जुन त्यहाँका जनताहरूलाई त्यो माहौल हामीले क्रिएट गरेका छौँ, त्यही कुरामा हामी ढलेर अगाडि बढ्नुपर्छ जस्तो हामीलाई लाग्छ। तर कसैले गरेका योजनाहरू केही दिन, केही क्षणिक, केही पल मात्र रहन्छन्, त्यो कुरा उहाँहरूलाई महसुस भइसकेको छ।
3: भनेपछि अब त्यो विवाद अहिले पनि सतहमै छ वा चाहिँ टुङ्गिन लाग्यो, सहमति भयो?
4: अहिले चाहिँ टुङ्गिन थालेको छ, किनभने समाज आउनुपर्नेदेखि लिएर आफ्नो हकहितका लागि, आफ्नो स्वेच्छा अनुसार बाँच्न पाउने अधिकारका लागि जुन त्यहाँका जनताहरूलाई त्यो माहौल हामीले क्रिएट गरेका छौँ, त्यसकै त्यो

0: मलाई लाग्छ उहाँहरूले पत्र पठाएर छलफलमा अगाडि पनि बढ्नुपर्छ, यो बजेट पास भइसकेपछि भन्नुभएको छ, त्यहाँ प्रदेश सरकारको बजेट अहिले पास भएको अवस्था छैन, योभन्दा पछाडि अनुकूलता मिलाएर प्रदेश सरकार र स्थानीय सरकार अहिलेको सामाजिक मन्त्रीज्यूले द्विपक्षले बसेर दुई तीनचोटि बोलाएर छलफलमा पनि बस्नु भएको छ, राम्रो भूमिका छ अहिलेको मन्त्रीज्यूको।
1: अब भनेपछि प्रदेशमा प्रदेश हस्पिटल लम्कीचुवामा हुनुपर्छ भन्ने कुरामा तपाईँहरूको कहीँ पनि विरोध होइन, होइन त्यहाँ चाहिँ हुनुपर्छ,
0: कहीँ पनि विरोध छैन, लम्कीचुवा प्रादेशिक अस्पताल हुनुपर्छ भनेर मागै गर्ने हामी स्थानीय सरकार हो। त्यो माग नगरेसम्म कसैले ल्याउन चाहेर प्रादेशिक अस्पताल चाहिँ आउँदैन, चाहे त्यो प्रदेशले चाहे संघले प्रादेशिक अस्पताल।
1: मुख्यमन्त्री तर्का अहिलेका मुख्यमन्त्रीले त अब हामीले विकास गर्न खोज्यौँ होइन, मुख्यमन्त्रीले चाहिँ अहिले चाहिँ हामीले विकास गर्न खोज्यौँ, त्यहाँ विकास विरोधी कामहरू भए भनेर चाहिँ आरोप लगाइरहनु हुन्छ नि त होइन, पटक पटक
0: उहाँले लगाउनु र आफ्नो व्यवहारमा फरक भिन्नता पाउनुमा चाहिँ धेरै फरक छ, किनकि आफ्नो पालिकासम्म मिलाउन नसक्ने मुख्यमन्त्रीको जुन भूमिका छ त्यो भूमिका अहिले प्रदेशमा बजेटको अवस्था हेरिसक्नुभयो, प्रदेशको मन्त्रीमण्डलको गठनको परिस्थिति देखिसक्नुभयो होइन, विवादितका कुरामा त उहाँ कति विवादित हुनुहुन्छ भन्ने कुरा त प्रष्ट मिडियामै आइसकेको छ, तर योजनाबद्ध जुन नगरपालिकालाई सिद्धाउने काम उहाँहरूबाट भयो त्यो राम्रो पक्ष चाहिँ होइन, किनकि आफ्नो नगरपालिका मिलाउन नसक्ने मुख्यमन्त्रीको क्षमता के हो भन्ने कुरा त सबै ठाउँ प्रष्ट भइसकेको छ, कतिपय कुराहरू आफ्नो पार्टीगतदेखि लिएर आफ्नो नगरपालिकासम्म विवाद बनाइकन यति नेपालभरि सबै ठाउँमा ल के भएको यो प्रदेश सरकारको र स्थानीय सरकारको भन्ने जुन भाष्य निर्माण भएको छ त्यहाँ त्यो अवस्था हेर्ने हो भने हामीले भनिराख्नु पर्ला जस्तो लाग्दैन, त्यो उहाँको उहाँ मुख्यमन्त्रीज्यूले कति मिलाउनु भयो, कहाँसम्म सोचेर त्यो सोचलाई अगाडि ल्याउनु भयो र कसैको व्यक्तिगत रिसिभीलाई र पार्टीगत रिसिभीलाई छर्लङ्ग समाजमा देखाउनु भयो, यो कुरा राम्रो पक्ष चाहिँ होइन, किनकि आज हामीले त धेरै कुराहरू बोलेकै थिएन, अब बाध्य भएर हामी बोलिरहेका छौँ, किनकि अहिले हामी विकास गर्ने जनप्रतिनिधिहरूलाई विकास विरोधी बनाउन खोजियो, त्यो भविष्यको आउने निर्वाचनका लागि प्री प्लान भएर केही व्यक्तिहरू हुनुहुन्छ अरू पनि त्यहाँ, अनि उहाँहरू मुख्यमन्त्रीको टिम यो लगायतका सबै कुराहरूलाई यसरी विश्लेषण गर्ने हो भने यो प्रष्ट भूमिका चाहिँ उहाँहरूको देखिन्छ, किनकि आउँदो निर्वाचनलाई लक्षित गर्दै
1: मुख्यमन्त्रीको फन्डा मात्रै हो,
0: परिस्थिति चाहिँ हामीले देखेका छौँ,
1: मुख्यमन्त्रीको फन्डा मात्रै हो होइन तपाईँको आरोप त्यसो भए,
0: यो एकदमै फन्डा मात्रै हो, किनकि उहाँले विकास गर्न चाहेको भए त उहाँले नगरपालिकासँग आएर ल हामी तपाईँहरूले भन्नुहोस् के गर्ने भनेर भन्नुहुन्थ्यो होला, हाम्रा जायज माग छन्, ती जायज मागबाट उहाँ ब्याक पछाडि हट्न नखोज्नुको कारण त उहाँले त लक्षित निर्वाचन अर्को निर्वाचनमा केही व्यक्तिहरूसँग मिलेर यो फालेको फन्डा हो, यसले असर पर्छ जस्तो हाम्रा लाग्दैन, किनकि जुन आन्दोलन उहाँले गराउनुभयो, जुन आन्दोलनकारीको संयोजकलाई आफूसँग राखेर पत्रकार सम्मेलन गर्नुभयो, यहाँको जनप्रतिनिधिहरू चाहिँदैन भन्नुभयो, जुन जनताले रोजेर ल्याएका जनप्रतिनिधिहरूलाई पनि बाइपास गरेर जुन खेल्न खोज्नुभयो, केही व्यक्ति लिएर अगाडि बढ्न खोज्नुभयो, त्यसले त छर्लङ्गै देखेकै छ नि, अनि त्यो नेतृत्वमा भएका व्यक्तिहरू र जनप्रतिनिधिमाथिको उहाँ पनि जनप्रतिनिधि हो, जनप्रतिनिधिमाथिको यो व्यवहार चाहिँ राम्रो हो र राम्रो चाहिँ होइन, र सूक्ष्म ढङ्गले कसैले पनि त्यहाँ विश्लेषण गर्ने हो भने प्रष्टै हामी हाम्रो नेतृत्व उहाँहरूलाई पछिको छैन, हाम्रो नेतृत्वलाई बाइपास गरेर आफू र आफ्ना व्यक्तिहरूलाई अगाडि हाबी बनाउन खोजेको परिस्थिति चाहिँ हामीले पाएका छौँ।
1: अब लम्कीचुवा नगरपालिकालाई अब हुन त अब तपाईँको कार्यकाल पनि कमै छ होइन, 8-9 महिना कार्यकाल होला अब स्थानीय तहमा, सुन्दर बनाउनका निम्ति के कस्ता प्रयासहरू भए जुन कुरामा तपाईँ आफै पनि सन्तुष्ट हुनुहुन्छ, लम्कीलाई हामीले यहाँसम्म चिनायौँ, लम्की चुहा नगरपालिका चाहिँ एउटा व्यवस्थित नगरपालिका बन्न सक्यो भन्ने कुरामा, त्यहाँका अव्यवस्थित बसोबासीहरूदेखि लिएर कैयन मुद्दाहरूमा पनि त त्यतिखेर निकै ठूलो कन्ट्राडिक्सन भएको थियो, कतिपय घरहरू चाहिँ भत्किएका पनि थिए, डोजर पनि चले, अहिले चाहिँ होइन यो विकासको लागि रहेछ भन्ने ठाउँमा पुगे जनताहरू स्थानीयहरू,
0: यसका लागि हामीले जुन डोजर चलाउने प्रयत्न गरेका थियौँ ती खोला नालाहरू बजार सहरको एकदमै लम्कीचुवा नगरपालिकाको एउटै सानो बजारमा जुन खोला नालाहरू दबाइएको थियो त्यसलाई हामीले केही 270-280 घरमा हामीले 3-4 घर चाहिँ अदालत जानुभयो, स्टेडर ल्याउनुभयो, हामी रोक्यौँ, तर त्यहाँ केही गर्ने मन हामीलाई के थियो भने अब यो नेपाल सरकारको पनि दुई पक्ष छ कि, एउटा स्थानीय सरकारलाई अधिकार पनि दिएको छ, अर्को कुरा फेरि यो अदालत गएर स्ट्यान्डर्ड ल्याएर काम गर्न नदिने परिस्थिति पनि प्रवृत्ति पनि हामीले पाएका छौँ। जुन ठाउँमा

खाली गर्न खोजिरहेका थियौँ। त्यहाँ ठेलाहरूदेखि लिएर रिक्साहरूदेखि लिएर मासु कटिङदेखि लिएर सामान्य गतिविधि गर्ने वा चाहिँ सार्वजनिक टोयलेटहरू बनाउनेदेखि लिएर

0: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: प्राविधिक शिक्षा पढ्ने सुवर्ण अवसर। पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना। एसईई 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अङ्क प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई CTVTबाट सम्बोधन प्राप्त। यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट, मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गतेसम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रष्ट बुझिने कपी हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा। एसई प्रवेश पत्र सक्कलको प्रतिलिपि, जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि, फोटो हालसालै खिचेको 35x45 mm, आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौड़ा बागलुङ, सम्पर्क नम्बर 068-420-001, 420-003, 98-75-21-917, 98-75-36-567, 98-451-20-736।
1: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
2: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
3: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
2: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाटे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठ गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
1: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
3: 24 घण्टा आकस्मिक सेवा।
2: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
1: बडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 067-420-27, 067-420-27,
3: मोबाइल नम्बर 98-76-22-597, 98-76-23-597,
1: 98-51-81-918।
3: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
1: बडगाउँ चौर, कुस्मा। नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
4: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
5: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
5: किनभने वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खोलियो
4: सिटी डायग्नोस्टिक सेन्टर CDC।
5: हाम्रा सेवाहरू
4: होल बडी चेकअप,
5: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
4: मधुमेहको सम्पूर्ण चेक जाँच, यास BA1C जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट LFT,
5: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
4: ग्यास्ट्रिकको परीक्षण,
5: मोटोपनको परीक्षण,
4: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
5: रगत, वृक्क एवं दिशा पिसाब परीक्षण।
4: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र 1 घण्टामा गरिन्छ।
5: सम्पर्क स्थान
4: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
5: सम्पर्क फोन नम्बर 067-420-227, 067-420-227, मोबाइल नम्बर 98-51-81-918।
4: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत।
6: जसको नाम नै पर्याप्त छ।
7: दिदी बहिनी,
6: दिदी बहिनी,
7: दिदी बहिनी,
6: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
7: हामी
6: गर्न सक्छौ,
7: गर्न सक्छौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
0: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: जनस्तरबाट आलोचनाको स्वर बढ्न थालेको छ। प्रधानमन्त्री बालेन्द्र शाह र उहाँका मन्त्रीहरूमाथि प्रश्न उठाउँदै स्वयं रासोपाकै सांसदहरूले सरकारको आलोचना गर्न थालेका छन्। प्रधानमन्त्री र मन्त्रीका कार्यशैली, सरकारका कदम र नागरिकका समस्यामाथि सत्तापक्षका सांसदले प्रतिनिधि सभा बैठक र संसदीय समितिहरूमा आवाज उठाउन थालेका हुन्। शुरूका दिनमा प्रतिपक्षी दलका सांसदले मात्रै टिप्पणी र प्रश्न गर्दै आएकामा सरकारले 100 दिन पार गरेसँगै सरकारको आलोचनामा सत्तापक्षकै सांसदहरू पनि बोल्न थालेका हुन्। किसानले मल बी पाउन नसकेको, सुकुम्बासीमाथि ज्यादती भएको, प्रश्न गर्ने मीडियाका गेटमा सरकारी संरक्षणमा गाड़ी लगेर अवरोध गरिएको, राज्यकै व्यवहारले गणेश नेपालीले आत्मदाह गरेको, नवयुवाका अगुवाहरू माजिद अन्सारी लगायतलाई पक्राउ गरिएको, सीमावर्ती क्षेत्रका बासिन्दाले भारतबाट ल्याउने सामानमा कर लगाइएको, सरकारले चासो नदिँदा कर्णाली राजमार्गमा दुर्घटना बढ़ेको, ट्राफिक जरिवाना अत्यधिक बढ़ाउँदै कानून ल्याउन लागिएको जस्ता विषयमा रासपाकै सांसदले प्रधानमन्त्री तथा मन्त्रीहरूमाथि प्रश्न गरेका हुन्। सांसदहरूलाई स्वकीय सचिव राख्न पाउने निर्णयको पनि विरोध भइरहेको छ। कतिपय रासोपा सांसदले सामाजिक सञ्जालमा पनि सरकारको आलोचना गर्दै असन्तुष्टि व्यक्त गर्न थालेका छन्। तर रासोपाकै कतिपय नेताहरू भने सरकारले राम्रो काम गरिरहेको र भविष्यमा कसैले प्रश्न गर्न नपाउने गरी नतिजा दिने दावी गर्छन्। आजको कार्यक्रममा हामी रासोपा नेतृत्वको सरकार र सदनको अहिलेसम्मको काम र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार। प्रकाश चन्द्र परियारजी, तपाईँलाई उज्यालोमा स्वागत छ।
5: धेरै धेरै धन्यवाद।
4: आज हामी तपाईँसँग सांसदको रूपमा अहिलेसम्मको तपाईँको अनुभव, सरकार र सदनको काम र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गर्छौं। सबैभन्दा पहिले चाहिँ सांसदको रूपमा अहिलेसम्मको तपाईँको अनुभव कस्तो रह्यो?
5: जुन हिसाबले हामी संसदीय मामिलाको रिपोर्टिङ गर्थ्यौं, यसका बारेमा हामी लाइभ हेर्थ्यौं, प्रभावकारी सांसदहरूसँग उठबस गर्थ्यौं, उनका तर्क अनि कानून र जनतासँग जोड्ने कुरा, विपक्षीय धर्म, सत्तापक्षीय धर्म, प्रतिपक्षीय धर्म र कानूनको दफावार छलफलको कुराहरू होला, विशेष समय, शून्य समय, होइन, आकस्मिक समय, सार्वजनिक महत्वको विधेयक होइन, अनि सरकारी विधेयक, गैर सरकारी विधेयक, यस्ता धेरै हेर्दा प्राविधिक जस्तो तर हामीलाई सामान्य लागेको कुरा, वैचारिक सैद्धान्तिक हिसाबले त त्यसलाई हामीले थाहा पाइरहेका थियौं, तर अप्लाइड आफैले अभ्यास गर्ने कुरा, जनताको प्रतिनिधि भएर, अनि विपक्षी दल पनि छन्, सड़क पनि छ, मीडिया पनि छ, तन्नम गरिबीका रेखा मुनि रहेका नागरिक पनि छन्, भुइँ मान्छे पनि छन्, र यसलाई कानूनले व्याख्या गर्ने, संविधानको मर्म अनुसारले व्याख्या गर्ने, अपव्याख्या समेत गर्ने पनि अर्को पाटो छ। त्यो सबै पाटोलाई निहालेर हेर्दा यो अप्लाइड भने नि मैले व्यवहारिक र आफै हुनुको चाहिँ अलिकति आकाश पाताल नै फरक हुँदो रहेछ, किनकि सत्तारूढ दलको सचेतक सांसद भएर त्यसको धर्म निर्वाह गर्ने कुरा एउटा छ, आलोचनात्मक चेतसहित अलिकति रचनात्मक खबरदारी गर्ने कुरा एउटा छ, निरन्तर निगरानी गर्ने कुरा एउटा छ, तर त्यो विधेयकको मर्म, त्यो विधेयकको आशय र त्यसको ग्राभिटी अनि त्यसको अर्जेन्सी क्या, त्यसको त हतार पनि छ नि त, अनि जति हामीले यसलाई प्रक्रिया र संसदीय मामिलाको सारा मर्मलाई आत्मसात गरेर थ्रू गर्छौं, यसका धेरै चरण छन्, त्यसले चाहिँ एकदम सिधै युनिभर्सिटीबाट युनिभर्सिटीमै गए जस्तो खालको भयो, एउटा युनिभर्सिटीबाट पढेको युनिभर्सिटीबाट पढाउने युनिभर्सिटीमा गए जस्तो भयो।
4: तपाईँले भनिहाल्नुभयो तपाईँ पहिले सक्रिय पत्रकार भएर काम गर्नुभयो, संसदको रिपोर्टिङहरू गर्नुभयो, अभियन्ताको रूपमा पनि तपाईँ सक्रिय हुनुभयो, र बाहिरबाट तपाईँले संसदको रिपोर्टिङ गर्दा जे जस्तो महसुस गर्नु भएको थियो त्यहाँ पुग्दाखेरिको अनुभव चाहिँ फरक हुँदो रहेछ त्यसो भने, होइन? तपाईँको अनुभवमा
5: मैले भने नि आकाश पातलको फरक, त्यसलाई हेरिरहेको कुरा र त्यो प्राविधिक पाटो, समयको कुरा, त्यो संख्यात्मक हिसाबमा कुन जगमा आएको छ भन्ने कुरा, र 2016 सालदेखि नै अध्ययनको हिसाबले त पार्लियामेन्ट्री प्रोसिडरको अध्ययन गरिन्छ, यस्तो यस्तो भयो भन्छ क्या, तर आफै क्या आफू नमरी स्वर्ग देखिँदैन भने यस्तै अथवा यस्तो रहेछ भन्नु त सकिन्छ, किन अहिलेको युग हिजोको युग त होइन, तर आफै उभिएर त्यो दलको म प्रतिनिधि पनि छु होइन, जनताको प्रतिनिधि पनि छु, मलाई माइक्रोस्कोपबाट हेरिएको छ भने मलाई थाहा पनि छ, अनि मैले प्रभावकारी प्रस्तुति गर्नुपर्छ, अध्ययन गर्नुपर्छ, मैले बोलिरहेको विपक्षीले कसरी सुनिरहेको छ, त्यसले कसरी लिएको छ, जनताले कसरी हेरिरहेको छ, मीडियाले कसरी हेरिरहेको छ, आफ्नै पार्टीका अगुवाहरूले र सहयोगी कार्यकर्ताले कसरी बुझिरहेका छन्, यो सबैको सन्तुलन प्याकेज र मर्मसहित आफू प्रस्तुत हुँदा चाहिँ यो मलाई फेरि पनि भने अप्लाइड व्यवहारिक हिसाबले फरक छ। किन फरक छ भने हरेक चरण हरेक निर्वाचन फरक म्यान्डेट फरक जनादेश लिएर आएको हुन्छ, तर संविधान त त्यही हुन्छ, फेरि पनि संविधान संशोधन होला, शैली फरक होला, तौर तरिका फरक होला, जनता तिनै हुन्, तर जनताको आकांक्षा, मनोविज्ञान, धरातल यथार्थ र वाचापत्र फरक फरक तरिकाले आएको हुन्छ। त्यसकारणले म समग्रमा भन्दा यो अनुभव अभ्यास, अभूतपूर्व अनुभव र साँच्चै मजाको जिम्मेवारी जस्तो लाग्छ।
4: प्रकाश चन्द्र परियारजी, तपाईँ सबैभन्दा ठूलो पार्टी संसदको सत्तारूढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको सचेतक हुनुहुन्छ, सचेतकको रूपमा काम गरिरहनु भएको छ, तपाईँलाई अघि भनिहाल्नुभयो, नागरिकको प्रतिनिधिको रूपमा काम गरिरहनु भएको छ र एउटा जिम्मेवार राजनीतिज्ञको रूपमा र अभियन्ताको रूपमा पनि तपाईँले काम गरिरहनु भएको छ, र तपाईँको नेतृत्वको सरकारले 100 दिन पूरा गरेर त्यसपछि अहिले अगाडि बढ़िरहेको अवस्था पनि छ। अब धेरैले आफ्नो टिप्पणी गरेका छन् 100 दिनलाई, तपाईँ आफैले आफ्नो पार्टीको नेतृत्वको सरकारको 100 दिनलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ?
5: म बडो अलिक ध्यान धेरै बोल्छु यो सवालमा कि विपक्षीले जसरी उचालिरहेका छन् मैले उचालिरहेका छन् र उछालिरहेका छन् भन्ने शब्द प्रयोग गरेको छु, नेपाली मीडियाले जसरी माइक्रोस्कोपबाट यसको कपर्छन गरिरहेका छन् र नेपाली जनताले जसरी आत्मसात गरिरहेछन्, यसलाई मैले पार्टीको जिम्मेवार नेता र संघीय संसदीय दलको सचेतकको हिसाबले भन्दा पनि समग्र विश्लेषण गर्दा यो चाहिँ अत्यन्त 100 मा कम्तीमा 71 भार दिँदा न्याय हुन्छ भन्छु, किनभने 100 दिन, दोस्रो कुरा हामीले कुन जगमा आयौं भनेर थाहा पाउनुपर्छ, जेएनजी विद्रोह र जेएनजी शहादतको जगमा आएको र नेपाली जनताले अभूतपूर्व मत क्रान्ति गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजका शासन प्रशासनको बागडोर र तास पर्याइदिएको, शपथ ग्रहणको दिनदेखि अहोरात्र खटिरहेको सरकार जसले संसदलाई पनि पर्याप्त बिजनेस दिएको छ र स्वयं आफूले यति धेरै थिति बसाल्नुपर्ने, विधि बसाल्नुपर्ने अनि भ्रष्टाचार, अनियमितता, व्यतिथिको च्याङलाई सोर्दै आफूले काम गर्नुपर्ने र जनताको यति धेरै आशा भरोसा र आकांक्षा र फास्ट ट्र्याकको मनोविज्ञानलाई सम्बोधन गर्ने, फेरि किनकि हामी त नेपालको संविधान 2072 को जगमा छौं, यसलाई छाता मानेर आवश्यकता अनुसारले संविधान संशोधन पनि गर्न सकिन्छ, किनकि राष्ट्रिय स्वतन्त्र पार्टीको आजको अंक भनेको 2 कम 2 त्याई, 2016 सालमा 2 त्याईको मत आएको थियो र आज पनि 2 त्याई सन्निकट मत हो र 2016 सालमा लोकप्रिय मतको हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टीको मतभन्दा कम हो। यस्तो अवस्थामा शुरूआती चरणदेखि नै जे सत्प्रयास गर्यो, जे परिणाम ल्यायो, यो चान्सो नै छैन यसमा, किनकि सत्ताले नभएको कुरालाई प्रचार गर्न पाइँदैन, विपक्षीहरूले प्रमुख प्रतिपक्षीहरूले चाहिँ आफ्नो भाष्य बनाउने रचनात्मक शैली पनि अपनाउँछन्, मीडियाको साथ लिन सक्छन्, जनतालाई पनि हो जस्तो बनाउँछन्, तर सत्ताले जहिले पनि तथ्याङ्कको आधारमा प्रस्तुत गर्नुपर्छ। यस मानेमा के भन्नुपर्छ भने म पैसा तिरेर स्वदेशमा राम्रो रोजगार भएन म वैदेशिक रोजगार जान्छु भन्दा पनि पासपोर्टको लाइन र अवैध एलाना र अपमानलाई हेर्दाखेरि त्यहाँ आकाश पातालको परिणाम आइसकेको छ। यो सुधारको ठूलो कुरा हो।
4: अब अरू सुधार
5: अर्को कुरा, लाइसेन्स नवीकरण गर्न गएको छ तर दुई वर्षदेखि त्यो चिट गोजीमा राखेर ट्राफिक प्रहरीलाई कहीँ परीक्षण गर्दाखेरि त्यही चिट देखाउनु पर्ने कुराको लगभग अन्त्यमा हामी पुग्यौं र साउनको के अरे असारको अन्तिममा पनि फेरि झण्डै 32 लाख जति हामीले छाप्ने
4: काम सकिएको छ। पुरानो स्मार्ट लाइसेन्स सकिएको छ,
5: त्यो पनि चान्चुने कुरा होइन किनकि हामी के भनेर आयौं, सुशासन, विकास, समृद्धि, पब्लिक सर्भिस डेलिभरी। अर्को कुरा, यो शक्तिशाली भन्ने शब्द त म प्रयोग गर्दिन, यो स्थायी सरकारको सन्देश चाहिँ कस्तो सकारात्मक हुँदो रहेछ भने तिमसिनाजी, ओहो यो सरकारको स्पीड, यो सरकारको स्पिरिट अनुसारले हामी चल्न सक्यौं भने हामी पनि धेरै पछाडि हुन्छौं भनेर कर्मचारी तन्त्रले सरकारको रफ्तार, सरकारको मर्म र सरकारको काम गर्ने शैलीलाई सँगसँगै सहयोग गरिरहेको छ। यसले पब्लिक सर्भिस डेलिभरी अथवा मानिसलाई जनसेवा प्रवाहमा धेरै सुधारात्मक काम गरिरहेको छ। भले परम्परागत शैलीबाट आएको ब्युरोक्रेट्स कर्मचारी तन्त्र जो प्रक्रिया प्रक्रिया प्रक्रिया भन्छ र हामी चाहिँ छिटो छटिरो प्रक्रिया परिणाम परिणाम परिणाम जनतालाई छिटो छिटो परिणाम भन्छौं, यसको समन्वय भइरहेको छ। अर्को कुरा, हामीले यो बजेट मार्फत यो कनिकासरी छर्ने र दलै पिच्छेको नेता पिच्छेको तपाईँलाई निर्वाचन क्षेत्रमा होइन चिट लेखेको भरमा बजेट दिएर यो नेपालको सरकारी बजेटलाई तहस नहस बनाउने हिजोको संस्कारलाई हामीले विस्तारै कस्तो विधि प्रक्रिया र धरातले यथार्थदेखि लिएर सङ्घाल्दै आएका छौं भने हामीले त बाहिर जे गर्दा पनि हुन्छ भन्ने बाहिर बुझिराखेका थिएनौं हामीले, त्यो गर्यौं किन गर्यौं भने त्यो गठबन्धनको सरकार हुँदा सरकारमा बसिराखेर सरकार ढाल्ने शैली हुँदाखेरि चाहिँ अन्टसन्टको बजेट होइन राज्य कोषलाई होइन जबरजस्तीकरण शक्तिकरण र नेताकरण र दलीयकरणको पनि अति दलीयकरणको अभ्यासलाई चाहिँ हामीले यसलाई सङ्घाल्दै धरातल यथार्थ आशा जगाउने अनि अभ्यासमा आउने बजेटको जुन अभ्यास गर्यौं यो अहिले चाहिँ खासै तपाईँलाई धेरै चर्चा र अभ्यासको बारेमा ठूलो यसको स्वागत गरिएको छैन तर अर्थविज्ञ व्यापारी व्यवसायी र नेपालको अर्थ धरातले यथार्थ अनि अर्थराजनीति बुझ्ने अनि दिगो अर्थराजनीति बुझ्ने मान्छेले यसलाई स्वागत गरे
4: भनेपछि मितव्ययी बजेट ल्याउन खोज्यो भन्ने कुरा तपाईँले गर्नु
5: मितव्ययी मात्र होइन विकृतिलाई चिर्ने र अगाडिका खराब कुराहरूलाई सङ्घाल्दै सम्हाल्दै थितिविधि बनाएर ल्याउने कुरा किनकि राज्य भनेको त आज तुरन्त आएको होइन हिजो पनि थियो आज पनि छ भोलि पनि छ त्यसकारणले हामी राजनीति शास्त्रमा के भन्छौं भने मिलनजी राज्य भनेको अविच्छिन्न उत्तराधिकारीवाला संस्था हिजोको सरकारले के गर्यो भने उसका बजेट उसका कार्यक्रम उसका नीति सबैलाई च्याकचुत पार्ने खालको हिसाबमा हामी पनि आयौं शक्तिशाली भनिएको दुई कम दुई तै भनेको रगतको चगमा आएको राजनीति पोलिटिक्स होइन पोलिटी नै चेन्ज होइन राजनीतिको भाष्य नै परिवर्तन गरेर आएको सरकार भए पनि हामीले राज्यको मर्यादा राज्यको इतिहास लिगेसीलाई आत्मसात गरेर त्यसलाई त्यसका कमी कमजोरी हिजका लायबिलिटिज हिजका विकृतिहरूलाई चिरेर अब त्यसलाई चाहिँ स्वीकार्दै सङ्घाल्दै सललल बग्नुलाई 3 वर्ष हेर्नुहोस् है हामीले परम्परागत दलहरूले चाहिँ 1 वर्ष अनि यही वर्षको बजेटमा बाँडचुण भागशान्ति जैनिफाल मिलिभगत लालसलाम बोलो मधेस लुटो मधेसको शैलीबाट पनि गर्न चलन थियो।
4: अब यो तपाईँले भन्नुभयो भने यो विकृति पहिलेका दलहरूले गरेको विकृति अन्त्य गर्नको लागि तपाईँहरूले प्रयास गर्नुभएको छ र केही प्रयासहरू भएको पनि देखिन्छ तर यसमै एउटा कुरा गर्दाखेरि तपाईँहरूले पहिलाको विकृति अन्त्य गर्न पहल भइरहेको छ भन्नुभयो तर सांसदहरूलाई स्वकीय सचिव दिने त्यो पहिलाको विकृति भयो भनेर तपाईँहरूको पार्टीले पहिला भन्थ्यो तर भर्खरै मात्रै सरकारले सांसदलाई स्वकीय सचिवको व्यवस्था गर्ने निर्णय गर्यो अब यो चाहिँ विकृतिलाई चाहिँ अन्त्य गर्न खोजेको प्रयास भन्ने अथवा चाहिँ यसलाई सुधार गरेको प्रयास भन्ने
5: अब यसमा चाहिँ प्रश्नमाथि पनि तथ्याङ्क हिसाबले प्रति प्रश्न राष्ट्रिय स्वतन्त्र पार्टीले शोकेस सचिवको बारेमा कहिले पनि सार्वजनिक विरोध गरेन, त्यसलाई रचनात्मक बनाउन, त्यसलाई कार्यविधि बनाउन, के अरे आफन्तवाद, श्रीमतीको नाममा, भाइ भतिजको नाममा, होइन आफ्ना कुनै निश्चित सर्कलका मानिसहरूलाई उसका नागरिकताको फोटो लिएर उसलाई पैसा नदिए क्वालिटी नल्याउने जुन गर्यो त्यसको विरोध
4: गर्ने हो त
5: एक यसलाई सकारात्मक सन्देशको रूपमा लिने, स्वागत गर्ने तर परिणाममुखी ल्याउनलाई विधि कार्यविधि बनाउने, दुरूपयोग नगर्ने, एक स्नातक राख्ने, राख्नु परेन ए जसलाई पनि बाटोमा टिपेर ल्याएर नेपाल सरकार
4: आफ्नो मान्छे पर्दैन
5: राज्य कोष ल्याउने, आफ्नो मान्छे यसलाई चाहिँ तपाईँलाई पोजिटिभ डिस्क्रिमिनेसन गर्न नदिने, एक अब्बलता पनि, परिणाम पनि, युवा मैत्री पनि र कार्यविधि सहित त्यसको मर्मलाई आत्मसात गर्ने मान्छे ल्याउने र राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय संसदीय दलले यसलाई आफ्नो कार्यविधि ल्याएर मात्रै थ्रू गर्छ एक। दोस्रो कुरा, विगतमा विकृति भएको चाहिँ स्वकीय राख्दा स्नातक राख्दा पनि स्नातक नहुँदा पनि हुने, अनि ब्याङ्क खाता पनि तपाईँलाई सांसदकै हुँदा पनि हुने, अनि नाम पठाउँदा पनि हुने, अहिले उसको नाम, जिल्ला, ठेगाना, प्यान नम्बर, उसको शैक्षिक योग्यता, फोटो होइन, अनि तपाईँलाई सबै राखेर उसलाई नियुक्ति गरेर चाहिँ संघीय संसदले तपाईँलाई जानकारी दिएर मात्रै उसलाई नियुक्ति गर्ने, अब यो त सरकारको कुरा हो। पार्टीले आफ्नो मापदण्ड बनाएर कसरी परिणाम ल्याउन सक्छ, जस्तो हामीले संसदमै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री, तत्कालीन सहमहामन्त्री विपिन आचार्यले संसदमा प्रभावकारी भूमिका खेल्न सांसदलाई स्वकीय सचिव भएन भने उसले कसरी परिणाम ल्याउँछ, उसलाई कसरी सहयोग गर्न सकिन्छ, उसले जनतासँग कसरी एक्लैले कसरी सम्बन्ध, सहकार्य र त्यहाँको धरातल यथार्थ सरकारसँग पुर्याउने, संसदमा बोल्ने र जनतासँग जोडिने, एक कानून नियम अध्ययन जितेर आउनु मात्रै संसारको जान्नु होइन, एउटा नेपाल सरकारको सहसचिवले स्वकीय राख्न पाउँछ, एउटा प्रदेश सभाको सदस्यले स्वकीय राख्न पाउँछ, संघीय सांसदलाई चाहिँ अवहेलना गरेर राम्रो कानून बन्छ। मिलनजी, म फेरि पनि सम्झाउन चाहन्छु, आज अघि तपाईँले संघीय संसदीय दलको सचेतक र सांसदको हिसाबले अनुभव भन्दाखेरि म यहाँ जोड्नु पनि चाहन्छु,
4: एकदम
5: 2042 सालमा चलचित्र ऐन आयो, आज पनि त्यही छु 2042 ऐन अनुसार चलचित्र बनिरहेको छ। आजको युगमा त्यो 2042 सालको चलचित्र ऐनले त्यो चलचित्र कर्मी, कलाकार, प्रोड्युसर, निर्देशक र यसका देखिने नदेखिने सबै प्रकारका नायक र लगानीकर्ताहरूलाई ल्याए होला र राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र सम्बन्धी विधेयक जो अघिल्लो सरकारले संसदमा प्रस्तुत गरेको छ त्यसलाई हामीले ओपनत्व लिएर अहिले थ्रु गरिरहेछौं र अहिले यो संशोधनको चरणमा छ भने चाहिँ कति काम गर्नु बाँकी छ। र हालै कानून मन्त्रीले सभामुखलाई
4: यो सहयोग गर्नको लागि त्यो आवश्यक छ, म अब यसमा यसलाई यतिकै छोडेर मैले अघि नै तपाईँले भन्नुभयो सरकारका 100 दिन उपलब्धिहरू बाहिरबाट हेर्दा पनि एउटा चाहिँ पासपोर्टलाई छिटो छरितो घर घरसम्म पुर्याउने
5: उदाहरण
4: मैले तपाईँलाई धेरै धेरै तपाईँले भने अनुसार 71 अङ्क ल्याउने गरी सरकारले 100 दिनमा काम गर्यो भनेर भन्नुभएको छ। योभन्दा अगाडि तपाईँले अघि नै भनिहाल्नुभयो नवयुवाको आन्दोलनको जगमा बनेको सरकार, त्यसै जगबाट चाहिँ तपाईँहरूले अत्यधिक बहुमत ल्याएर सरकार सञ्चालन गरिरहनु भएको र योभन्दा अगाडि नवयुवाका प्रतिनिधिसँग हामीले कुरा गर्दाखेरि सरकारले जसरी काम गर्नुपर्थ्यो, जसरी नागरिकका गुनासाहरू अन्त्य गर्ने गरी काम गर्नुपर्थ्यो त्यो गर्न सकेन। उदाहरणको लागि पहिले जस्तै अहिले पनि किसानले मल पाएका छैनन्, सुकुम्बासी समस्या झन् सरकारले बढाएको छ, जताततै कर लागेको छ, साउन शुरू हुनेदेखि नै अब शिक्षामा, स्वास्थ्यमा, अर्को त यो बिजुली 50 युनिट भन्दा बढी बिजुली प्रयोग गर्ने बित्तिकै कर लागेको छ। सरकारले जे गर्न खोजे गर्न पर्ने हो त्यो भन्दा अन्ततिर ध्यान गयो, प्रश्न गर्नेहरूलाई तर्सायो, त्यो कुरा त तपाईँले पनि संसदमा बोल्नु भएको थियो भनेको। अब यो सरकारले धेरै कुरा चाहिँ गर्नुपर्ने कुरा चाहिँ अझ धेरै गर्न सकेन भन्ने कुरो गुनासो छ, यसमा के भन्नुहुन्छ?
5: गुनासो छ, जायज गुनासो, जेन्युइन गुनासो र साँच्चै भुइँ मान्छेबाट आएको, साँच्चै त्यो चुलोमा समस्या गरेको गुनासोलाई सम्बोधन गर्ने दायित्व सरकारको हो। त्यसकारणले हामीले के भनिरहेको छु भने सरकारले बाटो नबिराओस्, सरकारले जुन अहिले स्पीड र स्पीडमा काम गरिरहेको छ त्यसमा हाम्रो भर्थेक छ, अत्यन्त सदाशयता सक्रिय सहयोग छ, रचनात्मक खबरदारी हो, यो एकदम वैज्ञानिक शब्द हो, निरन्तर निगरानी अत्यन्त साइन्टिफिक कुरा हो, तर सरकारले बाटो बिराउनु हुँदैन, सरकार अल्मलिनु हुँदैन, किनकि सरकारसँग ठूलो आशा छ, सरकारसँग ठूलो भरोसा छ र सरकार रगतको जगमा आएको, नवयुवाहरूले रगत बजाएका आज पनि घाइतेहरू अपाङ्ग छन् र संसदमा हामीले शहीदकी आमालाई सांसद बनाएर ऐना राखेका छौं। यो किनभने हामीले कतै बाटो पो बिराउँछौ कि कतै हामी अलमल्छौ कि
4: तपाईँ आफूलाई बाटो बिराउनु खोजिया जस्तो लाग्दै लाग्दैन?
5: बाटो बिराएको छैन,
4: अलमल चाहिँ अलिअलि
5: होइन होइन, कहीँ कहीँ ढङ्ग नपुगेको हुनसक्छ, नियतमा एक चिरा पनि कहीँ गलत छैन, तर कहिले काहीँ ढङ्ग नपुग्ने कुरा, कहिले काहीँ हामीमाथि नै तपाईँलाई कर्मचारी तन्त्रबाट असहयोग पुग्ने कुरा, र योभन्दा बढी चाहिँ विपक्षी मोर्चाहरू त इतिहासमै साह्रै कमजोर हुन्छ, तर्कशीलता भन्दा पनि एकदम खराब भाप्से बनाउन उहाँहरू जुन लागिरहनु भएको छ यसले राष्ट्रलाई काम गरिरहेको छैन। एक दोस्रो कुरा, हामीले सचिनु पर्ने कुरा वर्षौंसम्म हुन्छ, किनकि भगवान त सचिनुपर्छ कि हामीले मर्यादा पुरूषोत्तम श्रीराम जसलाई हामी भगवान मान्छौं, विष्णुको अवतार मान्छौं, राजा नै थिए वास्तवमा, उनी शासकै हुन्, उनीमाथि त हामी प्रश्न गर्छौं, तर्कशील भएर प्रस्तुत गर्छौं, कुनै मिशनरीको भएर तर्क गर्दैनौ, जस्तो उनले यति चाहिँ नगरिदिएको भयो, आफ्नै हातबाट ती शम्भुक ऋषिको हत्या नगरिदिएको भए त हुन्थ्यो नि भनेर हामी मर्यादा पुरूषोत्तम श्रीरामलाई प्रश्न गर्छौं, र मैले किन गान्धीलाई हत्या गरे भनेर नाथुराम गोडसेले किताब लेख्छ, र गान्धीको आफ्नै छोरा पनि असन्तुष्ट हुन्छ आफ्नो बाउसँग, जो विश्वकै एउटा अहिंसावादी नेता, अक्टोबर 2 हामी विश्व अहिंसा दिवस मनाउँछौं, किनकि हाम्रो दक्षिण छिमेकी मित्र राष्ट्रकाको माटोबाट जन्मेको एसियाली व्यक्ति हो नि त, जसरी हामी विश्वका एसियाली व्यक्तित्व गौतम बुद्धलाई मान्छौं, गौतम बुद्ध लुम्बिनीको नेपालको मात्रै व्यक्ति हो र विश्वको व्यक्ति हो नि, त्यस कारणले उहाँमाथि पनि प्रश्न छ होला, तर मैले किन भनिरहेको छु भने हामीमाथि प्रश्न छ, हामी प्रश्न चिर्छौं, हामीमाथि आरोप छ, हामी आरोप खनन गर्छौं, तर हामीले जुन सत्प्रयासका साथ
4: तपाईँले भन्नुभयो नियतमा फरक छैन भन्नुभयो,
5: अहोरात्र खटिरहेको छु, मैले त अघि भने शपथ ग्रहणदेखि लिएर 24 घण्टा खटिरहेको कुरा जो इतिहासमै छ, र हामी के सम्झाइरहेको छैनौँ भने हिजो 10 दलपति तन्त्रको दलीय दलालीकरण, दलीय दलदल, आन्द्र स्टेट शैली, राज्य नै कडा झरा पार्ने, आर्थिक रूपमा तहस नहस तहस नहस, होइन ट्रेड युनियन, अघि हामीले भन्दा ट्रेड युनियन सिंहदरबारमा जाँदा मन्त्रालय पिच्छे 7-8 दलै पिच्छेको ट्रेड युनियन, हामीले आधिकारिक ट्रेड युनियनलाई ट्रेड युनियन अधिकार मात्रै सुनिश्चित गर्यौं, यस्ता धेरै विकृतिको जडलाई चरणबद्ध हामीले के गर्यौं,
4: सुधार्न खोजिरहनु भएको छ। कार्यक्रम बदलिँदो नेपालमा आज हामी रासोपा नेतृत्वको सरकार र सदनको अहिलेसम्मको काम र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गरिरहेका छौं। रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
1: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाड़ीमा होस् या पैदल,
6: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
1: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
6: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान,
1: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 10 उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
6: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
1: कार्यक्रम सड़क र सवारी।
7: क्लासिक टेकको 16th anniversary अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 3 महिना इन्टरनेट बोनस र मासिक 1 ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
8: घरबाट निस्किन अघि धारा, बिजुलीका स्विच र ग्यासको सिलिण्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
11: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
10: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
11: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
12: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा आज हामी रासोपा नेतृत्वको सरकार र सदनको अहिलेसम्मको काम र अबको अपेक्षामा केन्द्रित रहेर रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारसँग कुरा गरिरहेका छौं। अब प्रकाश चन्द्र परियारजी, अब चाहिँ तपाईँले अघि नै भनिहाल्नुभयो सरकारले गरिरहेको कामलाई तपाईँले 71 नम्बर दिनुभएको छ, तपाईँको सयमा 71 दिनुभएको छ। सबै तपाईँकै भनाई अनुसार त अब 29 नम्बर पुर्याउने गरी त काम गर्न बाँकी छ, होइन? 29 नम्बर यो 100 दिनमा 29 नम्बरको पनि काम गर्नु छ। अब योभन्दा बढी नागरिकले सोचेका, रोजेका, खोजेका 100मा 100 नै ल्याउनु पर्ने गरी काम गर्नुपर्नेछ। अबको काम गराइ चाहिँ कस्तो हुन्छ? अब नागरिकले के आशा गर्ने? जस्तो अघि नै मैले भने, नवयुवाहरू नै असन्तुष्ट हुनुहुन्छ। तपाईँले भने जस्तो विपक्षी र अरू विरोधीहरू मात्रै होइन, आम नागरिकले पनि केही कुरा त सहज भयो तर म अस्पताल जाँदा अहिले पनि मैले लाइन बस्नुपर्छ, स्वास्थ्य सेवा राम्रो छैन, शिक्षा राम्रो छैन, झन्झन महँगो छ, होइन? मैले जे पाउनु पर्यो, रोजगारीको व्यवस्था छैन, कतिपय मान्छे त्यही रोजगारीकै कारणले गर्दाखेरि रोजगारी नपाएर चाहिँ ज्यान फाल्नुपर्ने अवस्था छ। अब सुधार चाहिँ कहिले हुन्छ त? हामीले खोजे जस्तो सुधार कहिले हुन्छ भन्ने नागरिकको प्रश्नमा तपाईँ के भन्नुहुन्छ?
2: नेपाली नागरिकप्रति शिर निहुराएर म अपील गर्दछु कि हामीले सत्प्रयास गरिरहेका छौं। यसको यो सत्प्रयासको प्रक्रियाले नेपाली जनता तुरन्त कृतज्ञता भइहाल्नुहुन्न, धन्यवाद, जय सरकार भनिहाल्ने स्थिति किन छैन? त्यो स्वाभाविक छ कि अहिले हामी चरणबद्ध अवस्थामा छौं। स्थिति बिग्रेको छ, खरबौं खरबको वैदेशिक ऋण छ, खरबौं खरबको बेरोजी छ, तपाईँलाई बेरोजगारको चाङ ठूलो छ, विकृतिको चाङ पनि ठूलो छ, विभेदको दुष्चक्र वर्षौंदेखि गुजार्दै आएको, हामीलाई कतिपय सवालमा, भू राजनीति सन्तुलनको सवालमा पनि हामी काम गर्नुपर्नेछ, संविधान कानूनमै कतिपय संशोधन गरेर परिणाम ल्याउने कुरा पनि छ। यो कुरा नेपाली जनताले अहिले त्यो तिमी गर्दै गर, मलाई परिणाम चाहियो भन्ने उहाँहरूको अधिकार हो। जब हामी यो प्रक्रियाबाट परिणामको चरणमा आउँछौ, जस्तो अहिले लाइसेन्स छापियो, बिस्तारै परिणाम आयो, उहाँ बारेमा यो कुरा आउनु छोड्दैन। जब अव्यवस्थित सुकुम्बासीलाई व्यवस्थितको चरण आउँछ, किन यसको पनि चरण छ नि, सरकारले त योजनाबद्ध काम गर्छ, आन्तरिक रूपमा रोजगारी सिर्जनाको बारेमा हामी जुन मेहनत गरिरहेछौं त्यसले परिणाम ल्याउँछ, उद्यमशील समाज निर्माणमा हाम्रो जुन प्रयास छ र हामी अहोरात्र खटिरहेछौं यसले परिणाम आउँछ, सहकारी पीड़ितहरूले बिस्तारै जब रकम पाउन थाल्नुहुन्छ, ऐन पनि हामीले कानून बनाइसक्यौं, अब त्यसको चरण छ, यसले परिणाम आउँछ। जब जस्तो अहिले समता करको कुरा आइरहेछ, कर हो, कर शब्द समता कर सबैभन्दा बढी 10,000 अथवा 15,000 तिर्न सक्ने मध्यम वर्ग अथवा मध्यम भन्दा उच्च वर्ग भन्दा अलिकति कम, निम्न मध्यम भन्दा मध्यम वर्ग, मध्यम वर्ग भन्दा पनि त्यसको ग्रेडिङ छ भने महिनामा 15,000 तिरेर आफ्ना सन्तानलाई मासिक खर्च गरिरहनेमा त्यही 15,000 थोरै 1500 चाहिँ त्यो दुर्गम कालीकोटमा पढ़िरहेको सामुदायिक शिक्षामा लगानी गर्न सरकारले लिएको बारेमा हामीले व्याख्या गर्न सकेका छैनौं। यो हामी विस्तारै बुझ्दै गर्छ, हामीले बुझाउनु पनि पर्छ क्या, कहिले काहीँ लियो लियो खायो खायो खायो भन्छ, ए त्यो त ठिक रहेछ भनेर बुझाउने कुरा हो। यो बुझाउने कुरामा हामी अहिले त्यसलाई समय दिँदैनौँ, विस्तारै समयले बुझाउँछ। एक दोस्रो कुरा, यो अलिक स्थिर सरकार, अलिकति सामरिक महत्वको सरकार, अलिकति लामै सोचको सरकार, अलिकति परम्परागत शक्ति ढलेर विचित भएको सरकार भएको कारणले अहिलेको हाम्रो काम जब परिणाम आउन थाल्छ यसले सकारात्मक दिन्छ, अनि हामी जनतासँग टाढा छैनौं, जनताको भावनालाई हामीले संसदमा पनि रचनात्मक हिसाबले आफ्नै सरकार हुँदा पनि कान सुन्ने बनाइरहेका छौं र सरकार पनि कान ठाडो पारेर त्यसलाई परिणाम ल्याइरहेछ। हामीले संसदमा बोल्यौं, संसदमा बोलेका कुराहरू छिटो सम्बोधन होस्, यो त दुई महिनाको कुरा त छ, सरकार के भनिरहेछ? हरेक सांसदले, यहाँ सत्तारूढ दलको सांसद भनेको छैन, प्रमुख प्रतिपक्षी दलको सांसद भनेको छैन, विपक्षी दलको सांसद भनेको छैन, 275 जना संघीय संसदका सांसदहरूले जनताका कुरा सम्मानित सदनबाट उठाइसकेपछि त्यसलाई ध्यान दिएर कुन मन्त्रालयको कहाँ गर्ने, तुरन्त रिपोर्टिङ गर्ने, त्यो रेकर्डिङलाई दस्तावेज गरेर सरोकारवाला मन्त्रीले सरोकारवाला विभाग महाशाखा सचिवसँग समन्वय गरेर फेरि संसदलाई उत्तर दिने र प्रगति विवरण स्टाटस रिपोर्ट दिने जुन शैली गरेको छ यसले अब हामीलाई कति सजिलो बनाउँछ।
1: त्यसमा कति समय लाग्छ भन्नु नि त, त्यो आम नागरिकले जेएनजी अथवा नवयुवाका प्रतिनिधिहरूले खोजिरहेका कुरा अथवा यो सरकार बन्नुभन्दा अगाडि जे आशा गरिएका थिए, सरकारले 100 दिनमा त धेरै कुरा गर्छ भनेर जे आशा गरिरहेका थिए र जुन कुराहरू नागरिकले अहिले पनि प्रश्न गरिरहेका छन्, अब त्यो सबै कुरा समस्या समाधान हुन्छ अब चाहिँ कति समय लाग्ला?
2: यो समय जस्तो यो अहिले समय तोक्ने पिरियड होइन, किनकि हामीलाई अहिले नेपाली जनतालाई अपिल, अघि पनि मैले टाउको निहुराएर नेपाली जनतालाई अपिल गर्दछु, हामीलाई तपाईहरूले मत क्रान्ति गरेर नेपाली जनताको सेवक हुनलाई जे गर्नुपर्ने योगदान गरिसक्नुभयो होइन, चप्पल नलगाई लाइन लाएर भोट दिनुभयो, बाउ अथवा आमाको क्रिया बसिरहेको अवस्थामा पनि हामीलाई भोट दिनुभयो, व्हील चेयरमा गएर भोट दिनुभयो होइन,
1: वाक दिक्क भएका सबैले तपाईँहरूलाई भोट दिनुभयो होइन, अरू पार्टीकाले भोट दिनुभयो,
2: हामी हार्दिक कृतज्ञता व्यक्त गर्छौं र तपाईँले आफ्नो मत क्रान्ति गरेर योगदान गरिसक्नुभयो, राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत क्रान्ति गरेर अबको विकल्प 5 वर्ष तेरो परीक्षणकाल कम्तीमा 3 दशक त अब यो देशको सेवक होस् भन्ने संकेत हो, किन 2 कम 2 थिए अनि हामी फुलफुलिने अङ्क गढे थिए अहंकार देखाउने आनन्द स्टेट शैलीमा जनतालाई अन्याय गर्ने कुरा यो हाम्रो,
1: तर अहंकार त देखाउन थाल्यो,
2: यो हाम्रो कुरा होइन, यो हामीमा हामीले देख्यो कि हामी यसलाई सचिहाल्नुपर्छ, यो हाम्रो कुरा होइन। कुरा के हो भने 5 वर्ष तपाईँले जुन जनादेश दिनुभयो 5 वर्ष हामीलाई चरणबद्ध काम गर्नु छ र नागरिकको दायित्व जनताको दायित्व आफ्नो ठाउँ छ, कानून कारण भयो कि भएन रचनात्मक खबरदारी होइन, तिमीले विधानमा यो लेख्यौ, तिम्रो कानून यस्तो बस्यो, तिम्रो कर्मचारीले त यस्तो गरिरहेको छ नि, यो के हो रचनात्मक खबरदारी गर्नुहोस्, तर राम्रा काम जुन तपाईँले पाउनुहुन्छ त्यसप्रति हामीलाई धन्यवाद दिनु परेन, यो किन हाम्रो धर्म हो दायित्व हो जिम्मेवारी यसको धन्यवाद दिनु परेन, तर हिजो सम्झिदिनुहोस् हिजो के थियो, कम्तीमा म यो धेरै 36 वर्ष 38 भने 10 वर्ष के थियो, दलै पछि के थियो, भारतीय संस्थाले के गरेको थियो, दलै दलालीकरण, हाम्रो अदालत के थियो, कुन न्यायाधीशको बेन्चमा कुन मुद्दा पर्यो भने कुन प्रकृतिको मुद्दा कस्तो निर्णय आउँछ भनेर हाम्रो राजनीतिक विश्लेषक वरिष्ठ अधिवक्ता जो अलिकति तटस्थ कानून न्याय संविधानको व्याख्या गर्नलाई थाहा हुने युगमा हामी कहाँ छौं आज, एक कति राम्रो चरणमा गएछ, दोस्रो कुरा हामी संविधान कानूनभन्दा माथि हो र होइन, हामी संविधान कानूनलाई पालना गरेर परिणाम ल्याउन नै लागेको लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध हो, त्यसकारणले म के भन्छु भने नेपाली जनतालाई तपाईँहरूले जनादेश दिनुभयो मत क्रान्ति गरिदिनुभयो हामीलाई काम गर्न उद्धेरण गरिदिनुहोस् होस्टेमा हैसे गरिदिनुहोस्, हामी कहीँ कतै चिप्ल्यौं भने कहीँ कतै ढङ्ग पुगेन भने कठालो समाधान रचनात्मक कठालो
1: हो, तपाईँ अघि नै भन्नुभएको थियो कहीँ कहीँ कतै चाहिँ ढङ्ग नपुगे हुनसक्छ, यो सरकारको नियत खराब होइन कतै ढङ्ग नपुगेको हुनसक्छ भन्नुभयो, यो ढङ्ग नपुग्नुमा नयाँ भएकाले पनि हो तपाईँहरू पहिला पहिला अनुभव त्यति धेरै नभएर पनि हो,
2: मिलन तिमसिनाजी धेरै अनुभवीहरू र सत्ताका माहिर खेलाड़ी संसदीय करियरका माइबापहरूले यो देश तहस नहस बनाएको, आज हामीसँग नियत छैन, साना कुरामा तुरन्त क्षमा याचना सहित अगाडि बढ़ेको राष्ट्रिय स्वतन्त्र पार्टीमाथि शुरूआतमै जुन चौतर्फी आक्रमण भइरहेको छ यो राम्रो संकेत छैन, किन राम्रो संकेत छैन भने हामीले हामी जस्तै शक्तिशाली प्रमुख प्रतिपक्ष पाएका छैन, प्रमुख प्रतिपक्षले
1: प्रमुख प्रतिपक्षहरूले खोजेका कुरा त अझै पनि संशोधन पुगेन नि, उत्तर गएन नि,
2: प्रमुख प्रतिपक्षहरू त यस्तो होस् जो वेटिङ प्राइम मिनिस्टर होस् कुनै पनि बेला त्यसको छाया कार्यक्रम लिएर आओस् यस्तो हुनुपर्छ भनेर ब्ल्याक एन्ड व्हाइट देखाओस् तर्कशील प्रस्तुति हुनुपर्नेमा किचकिचे शैली त्यसरी त हुँदैन, रामको बुवाको नाम के दशरथ, दशरथको बुवाको नाम के 11 रथ, अब यो खेल बिग्रन थाल्यो 11 रथको बुवाको नाम के 12 रथ, यसले त हजारौं आँच्छ, यसलाई अन के अरे इनलेस लजिकले काहीँ पनि पुग्दैन।
1: अब हामी अन्तिम चरणमा प्रकाश चन्द्र परियारजी, अब हामी तपाईँसँगको छलफलमा अन्तिम चरणमा छौँ किनकि तपाईँ अलिक हतारमा हुनुहुन्छ, तपाईँ प्रमुख दल होइन सत्तारूढ दलको सचेतक हुनुहुन्छ, हामीले अघि नै कुरा गरौँ सरकारले कतिपय राम्रो काम गरेको छ कतिपय तपाईँकै शब्दमा ढङ्ग नपुगेको पनि हुनसक्छ, सरकारले राम्रो काम गर्दा समर्थन गर्ने र कमजोरी भए सच्याउन दबाब दिने यी दुई भूमिका बीच सन्तुलन तपाईँहरूले कसरी मिलाइरहनु भएको छ तपाईँ आफूले?
2: कति राम्रो कुरा यो हो, खासमा यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार हो, राष्ट्रिय स्वतन्त्र पार्टी छ है। पार्टी जीवनमा श्रद्धेय सभापति रवि लामिछानेले सिङ्गो पार्टीले पार्टीको तर्फबाट संसद र सरकारसँग समन्वय गर्नुहुन्छ। सम्माननीय पत्र प्रधानमन्त्री बालेन्द्र शाह सरकार प्रमुख हुन्छ, प्रधानमन्त्रीले पार्टी सभापति र संसदसँग समन्वय गर्नुहुन्छ र हामी संसदै पदाधिकारी छौं। संसदमा हाम्रो 182 हामी संसदै पदाधिकारी, उपनेता, मुख्य सचेतक, सचेतक र होइन अगुवा सांसदहरू बीच हामी पार्टी सरकार र संसदको समन्वय गर्छौं। हामी आत्मलोचना गर्छौं, हामीले गर्न खोजेको कुरा चाहिँ ढङ्ग पुगेन भने ढङ्ग कसरी पुगाउने, नियत ठिक हुँदाहुँदै प्रक्रिया पुगेन भने प्रक्रिया कसरी सच्याउने र जनताको जुन मनोविज्ञान छ, जनताको जुन आशा भरोसाको ग्राफ उकालो छ, त्यो उकालो ग्राफलाई सम्बोधन गर्न हामी संसदमा अहोरात्र खटिरहेछौं, पार्टीमा अहोरात्र खटिरहेछौं, सरकारमा अहोरात्र खटिरहेछौं।
1: होइन
2: हामी सबैले हामी यो
1: मैले चाहिँ तपाईँको भूमिका भन्नु खोजे सचेतकको भूमिका
2: एकदम यो चाहिँ सचेतकको भूमिका सबैभन्दा बढी चाहिँ फेरि संसदमै हो, संसदीय पदाधिकारी हो नि हामी। हामी राम्रा बिलमा कसरी प्रभावकारी त्यसलाई छलफल गर्ने, आफ्ना पार्टीका तर्फबाट निर्वाचित सांसदहरूको प्रस्तुति होइन तपाईँलाई संसदीय मर्म, संसदीय गरिमा, संसदको ओज, त्यहाँ बोल्ने शैलीमा कसरी तपाईँलाई परम्परागत डरालाई चिरेर सशक्त हुने, ऐन कानून संविधान होइन यसबारेमा कसरी अब्बलता अभ्यास गर्ने, यो सवालमा र खासमा हामीले सरकारले दिएको विधेयकलाई जुन संसदको जुन ल्याबबाट हामी चरणबद्ध जनताको अनुहार हेरेर त्यसलाई छाता बनाएर हामी पास गर्ने प्रक्रिया हुन्छ, त्यसमा हाम्रो बडो भूमिका हुन्छ। किनकि देशका धेरै चरण छन्, संशोधनका चरण छन्, सैद्धान्तिक छलफलका चरण छन् होइन, तपाईँलाई त्यसबारेमा आफ्नो बुझाएका कुराहरू छन्, हिजोको ड्राफ्ट कस्तो थियो, आजको ड्राफ्ट कस्तो थियो, हिजोको डेमोग्राफ सोच कस्तो थियो, आज कसरी त्यसलाई सम्बोधन गर्ने, यी सबै सवालमा हामी शून्य समयलाई पनि कसरी इफेक्टिभ बनाउने, आकस्मिक समयको जनता र सरकारलाई जोड्न कसरी त्यसलाई बडो प्रभावकारी बनाएर सरकारलाई जवाफदेही र एक्सन ओरिएन्टेड बनाउने, त्यसमा बढी हुन्छ, त्यसमा हाम्रो सप्रयास जारी छ, अब्बलताको अभ्यास गरिरहेका छौं, यसले पुग्दैन।
1: अब कतिपय बाहिरबाट हेर्दा तपाईँले प्रयास गरिरहनु भएको छ तर पार्टी र सरकारबीच कतै न कतै चाहिँ असन्तुलन छ, खटपड छ भन्ने कुरा नि छ, तपाईँहरूले भित्रीबाट देखेको भएकोलाई चाहिँ प्रश्न पारिदिनुहोस् न।
2: के हुन्छ भने यो भाष्यलाई कसरी तपाईँलाई हाइभ गर्ने भन्ने कुराहरू त्यो हाम्रो क्षेत्रको कुरा होइन, हामी सक्दैनौँ र यसलाई निमुठेर ए हो र भन्दै उत्तर दिएर पनि सकिँदैन। कुरा के हो भने काम कसरी अगाडि बढ़िरहेको छ, यो जुन कुरा छ अहिलेको सर्वोच्च सभापतिले पार्टीलाई चुस्त दुरूस्त बनाएर सरकारको एमिकस क्युरी नै हो, संसदको एमिकस क्युरी नै हो, अभिभावकको भूमिका गर्ने हो, सत्ताको नेतृत्व गरिरहेको सम्माननीय प्रधानमन्त्रीले आफ्नो क्याबिनेटलाई कसरी स्ट्रङ बनाउने, कामयाबी बनाउने, परिणाममुखी बनाउने, जनताका कुराहरू संविधान ऐन कानून राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णालीबाट सार्वजनिक गरेको वाचापत्र अनुसारले आफ्नो सरकारलाई लाने र वाचापत्रमा उल्लेख गरेको सबैभन्दा ठूलो छाता मलाई मन लाग्ने, म जहाँ पनि बोल्ने गर्छु, नेपाललाई सम्मानजनक मध्य आय भएको दक्षिण एसियाली राष्ट्र बनाउने, यो त कमसेकम 10 वर्षमा हो, त्यसका लागि कुरो सेन्टिमिटरमा काम किलोमिटरमा गर्नुपर्छ, त्यो काम सम्माननीय प्रधानमन्त्रीले आफ्नो क्याबिनेटबाट गरिरहनु भएको छ, रिबन काट्दै हिँड्ने, अन्डासन्डा बोल्दै हिँड्ने होइन, खादामालाको थाक लगाएर के अरे समय बर्बाद गर्ने
1: भन्दा नागरिकले प्रशंसा गरेका छन् तर कतिपय ठाउँ बोल्नु पर्ने ठाउँमा नि बोल्नु भएन प्रधानमन्त्री भनेर गुनासो आइरहेछ के, बोल्न नपर्ने ठाउँमा बोल्नु भएन ठिक छ, बोल्नु पर्ने ठाउँमा नि बोल्नु भएन भन्ने गुनासो छ नि।
2: प्रधानमन्त्रीसँग राजनीतिक चेत छ, सुझबुझ छ र त्यसै प्रधानमन्त्री बनेको होइन, दुई कम दुई त्यही म भन्छु नि, त्यो चाहिँ मतक्रान्ति त्यसै गरिएको होइन, यो चाहिँ एउटा ठूलो प्याकेज नै छ होइन। नेपालको वैकल्पिक राजनीतिको 10 वर्षे निरन्तर निगरानी, रचनात्मक खबरदारी, दलपति तन्त्रको अचाक्ली दलीयकरण होइन, आइम द स्टेट शैली, जेएनजी सादत, जेएनजी विद्रोह, सदस्य सभापति रवि लामिछानेमाथिको चौतर्फी राज्य आतंक, राज्यको अधिक अभियोजन र तत्कालीन काठमाडौँ महानगरपालिकाका मेयरको रूपमा उदाएका युवा इन्जिनियर, आशाका केन्द्रको क्रेज क्रेज र तपाईँलाई नेपाली जनताको विकास, सुशासन, सामाजिक न्याय, स्वाधीनता र मानव मर्यादा होइन समृद्धिको उत्कट चाहनाको प्याकेजमा रगत बगेर त्यसको जगमा हामी आएका कारणले कहाँ काम गर्नुपर्छ काम गर्न दिने, कहाँ समन्वय गर्नुपर्छ समन्वयको जिम्मा गर्ने, कहाँ हामीले अहोरात खटेर जनताको अनुहार हेरेर कानून बनाउनुपर्छ र पार्टी सरकारसँग समन्वय गरेर परिणाम ल्याउनुपर्छ, यसको त्रिकोणात्मक अभ्यास हामीले गरिरहेका छौं। यो अभ्यास साँच्चै अभूतपूर्व छ, साँच्चै अमिट छाप छोड्ने खालको छ, साँच्चै परिणाम ल्याउने खालको छ र साँच्चै दशकौंमा सम्झिरहने र नेपाललाई साँच्चै एउटा जुरुक्क उठालेर अघि मैले भनेको कर्णालीबाट सार्वजनिक गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र नेपाललाई सम्मानजनक मध्य आय भएको दक्षिण एसियाली राष्ट्र बनाउने कुरा चाम्चुने कुराले छैन, त्यस कारणले बाहिर आएको कुरालाई चिर्नु पर्ने दायित्व हाम्रै हो। भाष्यलाई आफ्नै हिसाबले भाष्य बनाइएको छ भने पनि काहीँ कमी कमजोरी छ भने त्यसलाई चिर्दै अगाडि बढ्ने कुरो दायित्व पनि हाम्रै हो। अनि कतिपय सवालमा त्यत्तिकै त्यो तपाईँलाई कपोकल्पित, भ्रामक, दुराशयपूर्ण, आफ्नै हिसाबले आफ्नै रोटी सेक्ने हिसाबले आएको कुरालाई होइन कुकुर भुक्तै गर्छ, हात्ती हिँड्दै गर्छ भन्ने कुरा त त्यो त राजनीतिमा स्वाभाविक।
1: अब अन्त्यमा जाँदा जाँदै प्रकाश चन्द्र परियारजी, हामीले धेरै कुरा गर्यौं, तपाईँले नै भनिहाल्नुभयो आम नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अब राजनीतिक स्थायित्व हुन्छ, देशमा पहिले जे जे विकृति विसंगति थियो त्यो सबै अन्त्य हुन्छ, हामीले जे जे दुःख पायौं जे जे भयौं अब त्यस्तो दिन नआउला, हामीलाई पनि सहज होला देशलाई पनि सहज होला भनेर भोट दिएका, सबैभन्दा ठूलो पार्टी बनाएका, झण्डै दुई तिहाई बहुमत दिएका र त्यो बहुमत पाएर राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार चलाइरहेको छ र अहिलेसम्म आइपुग्दा 100 दिनसम्म आइपुग्दा नागरिकले एउटा खालको निराशा, खै हामीले त भोट त दिएर पठाएको हो तर यो पार्टी पनि पहिलेकै जस्तै त रहेछ होइन, कहिले काहीँ निरङ्कुश हुन खोज्छ, कहिले काहीँ उनीहरू पार्टीभित्रै फटफट भएको पनि सुन्न पाइन्छ भन्ने एउटा खालको चाहिँ यो गुनासाहरू आइरहेको छ। अब यस्ता गुनासा आउन नदिने गरी होइन तपाईँ पार्टीको जिम्मेवार, पार्टीको जिम्मेवार ठाउँमा हुनुहुन्छ, सचेतक हुनुहुन्छ, त्यस्तो अवस्था आउन नदिने र नागरिकले खोजेको, रोजेको र चाहेको कुरा ल्याउने गरी परिणाम आउँछ भनेर अघि तपाईँले भनिहाल्नुभयो, त्यो आउँछ भनेर अब नागरिक आश गरेर ढुक्क भएर बस्दा हुन्छ, यो सरकार अब 5 वर्ष टिक्छ, बीचमा केही हुँदैन र अब चाहिँ अबका दिनमा चाहिँ धेरै सकारात्मक परिणामहरू आउँछ हामीले चाहिँ त्यो महसुस गर्न पाउँछौ भनेर आम नागरिक ढुक्क हुँदा हुन्छ,
2: कन्फर्म ढुक्क भए हुन्छ, मैले किन जोड दिएर भने होइन, सुनिश्चित छ। म प्रकाश चन्द्र परियार बोलिरहेको छु र यो देश प्रकाश चन्द्र परियारले मात्रै बनाउने होइन, बालेन्द्र शाह, रवि लामिछाने मात्र होइन, हामी राज्यका कुरा गरिरहेछौं, देशको कुरा गरिरहेछौं र कुन परिस्थितिमा हामी आएका छौं र कस्तो सत्प्रयास गरिरहेछौं त्यो महत्वपूर्ण कुरा हो। नियत अत्यन्त राम्रो छ, हामीलाई अब हिजोको विकृतिको त्यो चाङहरू व्याख्या गर्नै पर्दैन, त्यो नेपाली जनतालाई थाहा छ र त मतक्रान्ति गरेका, दुई कम दुई त्यही दिएका र राजकीय दायित्व दिएको, यो देशको ताला चाबी दिएर यिनीहरूबाट हुँदैन भनेको, तर कसैलाई अन्याय गर्ने छुट राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारलाई छैन, पार्टीलाई छैन, संसदलाई छैन र हामी पनि त्यसमा बडो जवाबदेही, जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्छ। एकदम सिक्ने उत्कट चाहना छ, काम गर्ने उत्कट चाहना छ, हाम्रो हुटुटी अत्यन्त फास्ट ट्र्याकै छ, त्यस कारणले राष्ट्रिय स्वतन्त्र पार्टीको स्पिरिट र सरकारको स्पिरिट र नेपाली जनताको चाहनालाई सन्तुलन गरेर हामी अगाडि बढ्ने नै हो। हटो नही डटो, आगे बढो, आगे हामी पछाडि फर्किनेवाला छैनौं, चाहे विकासमा होस्, चाहे समृद्धिमा, चाहे सुशासनमा होस्, चाहे सामाजिक न्यायमा हो, चाहे स्वाधीनतामा होस्, चाहे मानव मर्यादामा हो, नेपाललाई विकासको, सुशासनको, समृद्धिको, सामाजिक न्यायको राजमार्गमा अगाडि बढाउन शहादत यत्रो भइसकेको छ, जिम्मेवारी आइसकेको छ, अब पछाडि फर्किने कुरा होइन क्या। ढङ्ग पुऱ्याएर, विधि पुऱ्याएर, खटेर, अहोरात्र खटेर कामै गर्ने हो। र संसारमै एउटा भनाइ छ, ओभरनाइट एक रातमा कुनै पनि देश बन्दैन, सय दिनमा कुनै पनि देश बन्दैन। तर संकेत सय दिनमा यति राम्रो सकारात्मक संकेत आएको छ, पुग्दैन त, त्यो त स्वाभाविक हो क्या। अझै राम्रो गरिदियोस्, छिटै परिणाम ल्याओस् भन्ने नेपाली जनताको भावना, मनोविज्ञान हामी बुझ्छौं। सलाम छ,
1: धेरै धेरै धन्यवाद प्रकाश चन्द्र परियारजी। तपाईँले भने जस्तै अबको दिनमा चाहिँ आम नागरिकले गुनासो गर्न नपर्ने गरी तपाईँहरूको काम अगाडि बढ्छ। तपाईँ सचेतकको रूपमा अझै कतै ढङ्ग पुगेन भने झकझक्याउने काम गर्नुहुन्छ भन्ने आशा गर्दै तपाईँको यो महत्वपूर्ण समय र विचारको लागि धेरै धेरै धन्यवाद।
2: धेरै धेरै धन्यवाद श्रोताहरूलाई, अनि फेरि पनि धन्यवाद टिम उज्यालोलाई।
1: उहाँ हुनुहुन्थ्यो रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार। उहाँले सरकारले राम्रो काम गरिरहेको र अझै राम्रो गर्ने दावी गर्नुभयो। नागरिकले खोजे जसरी सरकारले अब कसरी काम गर्नु पर्ला त? जेनजी मुभमेन्ट अलायन्सका सदस्य मोनिका निरोलासँग हामीले यसअघि कुराकानी गरेका थियौं, अब त्यो कुरा फेरि सुनौ।
3: घाँस बाँस कपासका लागि नागरिकहरूलाई घिट घिट हुने अवस्थामा हामी पुगिसकेका छौं। महँगी एकदमै बढ्दो छ, त्यसकारणले कम्तीमा तपाईँहरूको ध्यान चाहिँ मेरो घरमा पासपोर्ट आउनु पर्दैन क्या। मेरो त्यो अपेक्षै छैन, मलाई त्यो चाहिएकै छैन। म 10 वर्षमा एकचोटि त पासपोर्ट अफिस जान सक्छु, त्यति हैसियत सबै नागरिकको छ यो देशमा, होइन? बरु गाउँ गाउँमा पासपोर्ट अफिस बनाउने भने अर्कै कुरा हो, तर हामीलाई चाहिँ देशमै रोजगारी चाहिए हो, घरमा पासपोर्ट चाहिएको होइन कि। त्यही भएर गाँस बाँस कपास र रोजगारी र सबैभन्दा पछाडि पारिएका नागरिकको लागि चाहिँ सरकारको सबैभन्दा बढी आवश्यकता हुन्छ। उहाँहरूको सुरक्षाका लागि यो सरकारले केही गर्नुपर्छ भन्ने लाग्छ, होइन? जो विस्थापित हुनुभएको छ सुकुम्बासी बस्तीका नागरिकहरू, उहाँहरूको उचित व्यवस्थापनका लागि चाहिँ यो सरकारले अझै पनि बाटो सच्याउन सक्ने ठाउँ छ, सय दिन मात्रै भएको छ, होइन? त्यसकारणले ती नागरिकहरूका लागि चाहिँ यो सरकारले साँच्चीकै म सरकार हुँ है सबै नागरिकको भन्ने प्रत्याभूति गराउने खालको उचित व्यवस्थापनको काम चाहिँ तत्काल सुरु गरोस् भन्ने अनुरोध छ, होइन? र अन्तिममा भन्न पर्दाखेरि चाहिँ यो सरकारले सुशासनका लागि सबैभन्दा मुख्य कुरा भनेको हाम्रा जुन लोकतान्त्रिक संस्थाहरू थिए, गणतान्त्रिक संस्थाहरू बनेका थिए, ती संस्थाहरूलाई चाहिँ स्वतन्त्र रहन नदिएका कारणले, त्यसमा अति राजनीतिक हस्तक्षेप गरेका कारणले चाहिँ ती संस्थाहरू ध्वस्त भएका हुन्, होइन? ती संस्थाहरू भदौ 24 गते जले, होइन? तर त्यो जल्नुभन्दा अगाडि नै तिनीहरूलाई भित्रभित्रै धविरा लागेर ती ध्वस्त भइसकेका संस्थाहरू थिए। त्यसकारणले यी स्वतन्त्र संस्था, संगठन, संघहरूलाई चाहिँ स्वतन्त्र रहन दिनुहोस् भन्ने अनुरोध हो। र लोकतान्त्रिक प्रक्रिया, लोकतान्त्रिक संघ संस्था संगठनहरूलाई चाहिँ अझै सुदृढ बनाउँदै जाउँ, तिनीहरूलाई खारेज नगरौं, होइन? तिनीहरूलाई चाहिँ झन ध्वस्त बनाउनेतिर चाहिँ नजाउँ र विधि र प्रक्रिया चाहिँ सबैलाई लागू हुने गरी समान रूपले सबैलाई लागू होस् के, होइन? यो देशमा चाहिँ गृहमन्त्रीलाई कानूनै नलाग्ने, प्रधानमन्त्रीलाई कानूनै नलाग्ने भएका कारणले नै हामी भदौ 23 पुग्या हौ। अब फेरि पनि त्यही दोहोरिने हो भनेदेखि अर्को भदौ 23 पुग्नलाई कति दिन लाग्छ र? त्यसकारणले विधिको शासनभन्दा माथि चाहिँ कोही पनि नरहने खालको एउटा प्रक्रिया र पद्धति बनाउनुहोस् भन्ने अर्को अनुरोध छ।
1: एकदम प्रष्ट भन्नुभयो मोनिका निरौलाजी। एउटा चाहिँ के हुनुपर्छ त, अब सरकारको काम कसरी अगाडि बढ्नुपर्छ भनेर तपाईँले प्रष्ट भन्नुभयो। अर्को चाहिँ अब हामी अन्तिममा जस्तो प्रधानमन्त्रीका कतिपय बोली भनाई, मन्त्रीहरूका कतिपय क्रियाकलाप तपाईँले अघि नै भन्नुभयो भनाइ बोली, र सरकारको सञ्चालन गर्ने पार्टी, होइन, सरकार चलाउने पार्टी, रासोपाका कतिपय नीति, भर्खरै पहिलो महाधिवेशनबाट पारित भएका केही नीतिहरूको बारेमा पनि एउटा आलोचना भइरहेको छ, विवाद भइरहेको छ। अब सरकार चलाउने पार्टी, सरकार चलाउने प्रधानमन्त्री र मन्त्रीहरूको व्यवहार र नीति चाहिँ कस्तो हुनुपर्छ, कसरी सचेर अगाडि बढ्नुपर्छ, तपाईँको सुझाव के छ?
3: अराजकता चाहिँ विकल्प होइन जस्तो लाग्छ कि मलाई, होइन? त्यसले के मात्रै बाटो खोल्छ होला भन्दाखेरि आलोचकहरूलाई चाहिँ खराने ग्याङ भन्ने बाटो मात्रै खोल्छ होला कि, जति अराजक भयो त्यति नै आलोचकहरूलाई ठाउँ मिल्ने जस्तो लाग्छ। किनभने जब सरकार अराजक हुन्छ, होइन, जब यहाँ सिंहदरबारबाट चाहिँ मन्त्रीले ए त्यसको म खुट्टा भाँचिदिन्छु भन्छ नि, तब साँच्चीकै चाहिँ त्यहाँ एकजना चाहिँ काम गरेर खाने महिलाको चाहिँ टेम्पोलाई भिरबाट खसालेर फालिदिन्छन् कर्मचारीले स्थानीय तहमा, होइन, त्यसको त्यो असर हो नि त, होइन? त्यस कारणले यो अराजक व्यवहार चाहिँ तुरुन्तै सच्याउनु होला भन्ने अर्को अनुरोध पनि छ, होइन? होइन, हरेक नागरिकको अधिकार हुन्छ नि त, उसले त्यो पद लियो भन्दैमा उसको चाहिँ केही पनि अधिकार हुँदैन भन्ने त छैन, होइन? जसलाई मन लाग्यो त्यसलाई उठाइदिएछ, होइन? यो त गुण्डागर्दी शैली चाहिँ यो एकदमै नसुहाउँदो शैली हो, यसलाई सच्याउनु पर्छ, होइन? त्यसै गरी अघि पनि भनिहाले, यो प्रधानमन्त्रीको चाहिँ संसद भन्दा मै माथि हो भन्ने खालको जुन एउटा व्यवहार देखिएको छ नि, त्यसलाई पनि सच्याउन एकदम आवश्यक छ।
1: उहाँ हुनुहुन्थ्यो जेनजी मुभमेन्ट अलायन्सका सदस्य मोनिका निरौला। यसअघि हामीले रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारसँग रासोपा नेतृत्वको सरकारको अहिलेसम्मको काम र अबको अपेक्षामा केन्द्रित रहेर कुराकानी गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि विदा हुन्छु। नमस्कार।

0: फुटबल सिजन आयो, अब एक्साइटमेंट टीवीमा मात्र होइन घर भित्र महसुस हुन्छ।
1: यो फुटबल सिजन हेर्नुहोस्, चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Mini LED TV. Samsung Vision AI TVs na paunuhos. Sound bar matra ru 9999 ma. Ra 12 mahina samma ko net TV package sangai nishulka World Cup live subscription. Saathai 25% samma ko discount ra 24 mahina samma ko EMI.
2: Shatunla gode chan.
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुविसु, छिटो पनि सुरक्षित पनि।
7: थप जानकारी तथा बुकिङका लागि
8: 9142-8888 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98
2: पुलिस दमकल एम्बुलेन्स को फोन नम्बर जुनसुकै समय में चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
10: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
11: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
10: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
11: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
10: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो पैदल।
11: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।

0: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
1: कार्यक्रम सड़क र सवारी।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
3: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: मुत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556 94 33 4 93 555।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज पनि मुसलधारे पानी पर्ने 23 जिल्लामा उच्च जोखिम, नारायणगढ़, मुगलिन, काठमाडौं तथा बीपी राजमार्गमा गाड़ी चल्न थाले। बाढ़ी थप बढ़ेमा आज कोशी ब्यारेजका ढोका खोलिने, विपद व्यवस्थापनमा आवश्यक परे निजी क्षेत्रसँग पनि सहयोगको आग्रह गरिने। विद्युत खपत बढ़ाउन पूर्वाधार विस्तारमा सरकारको जोड़, 80 अर्ब रूपियाँ लगानी गरिँदै। इरानी आक्रमणबाट जोर्डनमा 2 अमेरिकी सैनिकको ज्यान गयो, मध्य पूर्वको सुरक्षा अवस्था जटिल बन्दै। र विश्वकप फुटबलको उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन खेल्दै, फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो, एम्बाप्पेको गोल संख्या 10 पुग्यो। नेपाल खबरमा अब पूरा खबर। देशभर मनसून सक्रिय छ। अहिले कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशको तराई क्षेत्रसहित विभिन्न ठाउँमा पानी परिरहेको छ। गैराती ठूलो पानी परेको काठमाडौँ उपत्यकामा आज बिहानदेखि हल्का मात्रै वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति विभिन्न ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। विशेष गरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराईका केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका 23 जिल्लामा उच्च जोखिम अनुमान गरिएको छ। जिल्लामा रेड अलर्ट छ। कोशीका 9 जिल्ला झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकोटा, शंखुवासभा, भोजपुर र खोटाङ, बागमतीका 6 जिल्ला चितवन, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुली र सिन्धुपाल्चोक तथा गण्डकीका 8 जिल्ला गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीमा उच्च जोखिम पहिचान गरिएको हो। अति ठूलो वर्षा हुन सक्ने सम्भावित जिल्लाका नदी तथा खोलानाला आसपास पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुने ठाउँमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। गैरातीदेखि बन्द रहेको नारायणगढ

0: पुग्लिन काठमाण्डौ सड़क खण्डमा गाड़ी चल्न थालेका छन्। यसअघि सूचना मार्फत अनिश्चितकालका लागि बन्द गरिएको यो सड़क आज बिहान 6 बजेपछि मात्रै खुलेको हो। नारायणगढ़ मुगलिन खण्डको जलबिरेमा सड़क खुलेपछि भएको दुर्घटनाले केही बेर अवरोध भए पनि अहिले अवरोध नरहेको र सबै खाले गाड़ी सञ्चालनमा आएका जिल्ला प्रहरी चितवनले जनाएको छ। गैराती पहिरो र सम्भावित बाढ़ीको जोखिमका कारण काठमाण्ड उपत्यकाबाट पश्चिमका जिल्ला जाने र काठमाण्ड भित्रनी गाड़ीहरू चल्न सकेका थिएनन्। मुगलिन काठमाण्डौ सड़क खण्ड अन्तर्गत धादिङको जवाङ खोला नजिकै खसेको पहिरो पनि हटाइएको छ। अहिले यी दुवै खण्डमा अवरोध नभएको र गाड़ीको आवागमन शुरू भएको प्रहरीले जनाएको छ। यस्तै लगातारको वर्षाका कारण पहिरो र बाढ़ीले अवरूद्ध बीपी राजमार्गको काभ्रे खण्ड पनि खोलिसकेको छ। यो सड़कका विभिन्न 4-5 ठाउँमा पहिरो खसेको थियो। जिल्ला प्रहरीकारले काभ्रेका अनुसार घुमाउने 400 बेसी गिन्दी र तीनथली लगायतका ठाउँमा खसेको पहिरो हटाइएको छ। मनसून अवधिभर बीपी राजमार्गमा रातमा गाड़ी चलाउन यसअघि नै रोक लगाइएको छ। यस्तै कान्ति लोकपथ पनि बन्द छ। कान्ति लोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका 3 पाङदुरमा पहिरो खस्दा गाड़ीको आवागमन रोकिएको हो। प्रहरीका अनुसार ललितपुर चापागाउँ हुँदै हेटौँडातर्फ जाने बाटो बन्द छ। यस्तै अरनीको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 2 पहिरो जाँदा र भोटेकोशी गाउँपालिका 40 किलोमा सड़क भाँसिँदा गाड़ीको आवागमन प्रभावित भएको छ। यसैबीच नारायणगढ़ मुगलिन सड़क खण्ड चितवनको इच्छा कामना छ। जलबिरीमा 2 बस र 1 ट्रक ठोक्किँदा अवरूद्ध सड़क खुलेको छ। गैराती 10 बजेदेखि बन्द यो सड़क आज बिहान 6 बजेदेखि खुलेको थियो। जिल्ला प्रहरीकारले चितवनका अनुसार सड़क खुलेपछि गाड़ी चल्न थालेका र त्यही क्रममा गाड़ी ठोक्किएका हुन्। दुर्घटना लगत्तै बन्द सड़क 8:15 बजेतिर खुलेको छ। दुर्घटनामा 26 यात्रु घाइते भएका छन्। घाइतेलाई उद्धार गरी अस्पताल लगिएको छ। चितवन प्रहरीले सड़कमा लेन अनुशासन कायम गरी गाड़ी चलाउन आग्रह गरेको छ। बाढ़ी थप बढ़ेमा आज कोशी ब्यारेजका ढोका क्रमशः खोलिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले नदीमा पानीको बहाव बढ़ेर बाढ़ीको जोखिम भए आज कोशी ब्यारेजका ढोका क्रमशः खोलिने बताउनुभयो। देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गैराती पनि पानी परेको र थप पानी पर्ने पूर्वानुमान अनुसार बाढ़ी पहिरो र डुबानको जोखिम बढ़ेको छ। बाढ़ीविद विनोद पराजुलीले जल प्रवाहको निरन्तर निगरानी भइरहेको र आज विभिन्न जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेको जानकारी दिनुभयो। प्राधिकरणले पालिका सुरक्षा निकाय र सरकारवाला निकायलाई उच्च सतर्कता अपनाउन तथा नदी किनार र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गर्दै आएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसूनजन्य विपदको पूर्व तयारी अन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेली ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउन आग्रह गर्ने भएको छ। विपदमा परेका व्यक्तिको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी प्राधिकरणले निजी क्षेत्रसँग गरेको पूर्व सम्झौता अनुसार हेली ड्रोन र ऱ्याफ्टिङ उपलब्धताको लागि आग्रह गर्न लागेको हो। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न ठाउँमा आज पनि मुसलधारी वर्षाको पूर्वानुमान गरेसँगै 23 जिल्लामा बाढ़ी पहिरो र डुबानको जोखिम बढ़न सक्ने भएकोले प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी पूर्व तयारीलाई सुदृढ बनाएको जनाएको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कोइरालाले सम्भावित विपदको अवस्थामा तत्काल उद्धारका लागि काठमाण्डौ इटहरी भैरहवा र सुर्खेतमा नेपाली सेनाका 4 हेलिकप्टर तैनात रहेको जानकारी दिँदै आवश्यक पर्दा निजी क्षेत्रसँग हेली ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रूख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सरकारले विद्युत खपत बढ़ाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेको बताएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा विद्युतीय पूर्वाधारको विस्तार र स्तर उन्नतिलाई सरकारले उच्च प्राथमिकतामा राखेको हो। त्यसको मुख्य उद्देश्य विद्युत खपत वृद्धिका लागि आवश्यक पूर्वाधार निर्माण गर्नु हो। खाना पकाउने एलपी ग्यासलाई क्रमशः विस्थापन गर्ने, विद्युतीय गाड़ीको प्रयोगलाई वृद्धि गर्ने लक्ष्य अनुसार विद्युतीय पूर्वाधार विस्तारलाई जोड़ दिएको छ। विद्युतीय पूर्वाधार निर्माणका लागि 80 अर्ब रूपियाँ लगानी गरिँदैछ। भरपर्दो प्रसारण वितरण आन्तरिक खपत वृद्धि र ऊर्जा व्यापारलाई केन्द्रमा राखेर मन्त्रालयले निरन्तर काम गरिरहेको मन्त्री श्रेष्ठले बताउनुभयो। जीर्ण तथा न्यून क्षमताको प्रसारण र वितरण पूर्वाधारलाई अत्याधुनिक बनाउने, ट्रान्सफर्मरको स्तरोन्नति गर्ने, प्रसारण प्रणालीमा पछिल्ला प्रविधिको उपयोग गर्ने नीति अनुसार नै मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। चालू आर्थिक वर्षभित्रै विशेष प्राथमिकताका 12 प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्यका साथ काम थालिएको छ। चालू आर्थिक वर्षको अन्त्यसम्म 66 केबी वा त्योभन्दा माथिका प्रसारण लाइनको कुल लम्बाई 7848 सर्किट किलोमिटर पुग्नेछ। दाङको तुलसीपुर 3 बल्लेमा जंगली च्याउ खाएका एकजनाको ज्यान गएको छ। 37 वर्षीय दीपा पुनको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरीकारले दाङका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक डाक्टर हिमबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार पुन सहित उहाँको परिवारका 5 जना र अर्को परिवारका 2 जनाले जंगलबाट ल्याएको जंगली च्याउ पकाएर खाएपछि अस्ति शुक्रबार बिरामी परेका थिए। बिरामी मध्ये दीपा पुनको स्वास्थ्य अवस्था जटिल बनेपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा रिफर गरिएको थियो। घोराईबाट थप उपचारका लागि गोगलीको संजीवनी अस्पताल पठाइएको थियो। त्यहाँ पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि नेपालगंज लैजाँदै गर्दा हिजो ज्यान गएको हो। प्रहरी नायब परीक्षक केसीका अनुसार अरू 6 जना उपचारपछि सुधार भएसँगै अस्पतालबाट डिस्चार्ज भएका छन्। जंगली च्याउ नखान प्रहरीको आग्रह छ। अब विदेशको खबर। जोर्डनमा इरानले गरेको ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणको क्रममा 2 जना अमेरिकी सैनिकको ज्यान गएको छ। 1 जना सैनिकको अवस्था भने थाहा हुन नसकेको बीबीसीले जनाएको छ। आक्रमणबाट 4 जना सैनिक घाइते भएका छन्। घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले इरानमाथि लगातार 8 रात हवाई आक्रमण गरेको छ। ती आक्रमणहरू हर्मुज जलमार्गमा इरानको क्षमतालाई कमजोर बनाउने तथा जोर्डनमा अमेरिकी सैनिकमाथि आक्रमण गर्ने इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्सलाई जवाफ केन्द्रित थिए। इरानका सर्वोच्च नेता मुस्तफा खामेनीले अमेरिका युद्धविराम सम्झौता उल्लंघन गर्दै द्वन्द्वलाई थप चर्काउने प्रयासमा लागिरहेको आरोप समेत लगाउनु भएको छ। जोर्डनको सेनाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका इरानका 10 मिसाइल खसालिएको जनाएको छ। यससँगै इरान अमेरिका युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या 16 पुगेको छ। अमेरिकी विदेश मन्त्रालयले मध्य पूर्वमा बढ़दो तनावलाई ध्यानमा राख्दै विशेष गरी त्यहाँ रहेका अमेरिकी नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले सुरक्षा अवस्था जटिल बन्दै गएको र जुनसुकै बेला थप तनाव चर्कन सक्ने चेतावनी दिएको छ। पछिल्ला केही हप्ता यता अमेरिका र इरान बीचको युद्धविराम प्रयास असफल बनेसँगै दुवै पक्षबीच सैनिक गतिविधि तीव्र भएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबल। फिफा विश्वकप फुटबल सन् 2026 उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समयअनुसार आज राति पाउने 1 बजे शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 गोल मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामाल र 39 वर्षीय स्टार लियोनल मेस्सी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेस्सी 8 गोल र 4 असिस्ट सहित गोल्डेन बुट तथा गोल्डेन बल का प्रमुख दावेदार बनेका छन्। तर फ्रान्सका किलियन एम्बाप्पे 10 गोल सहित शीर्ष स्थानमा छन्। आज बिहान तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो हुँदा यो खेलमा एम्बाप्पेले 2 गोल थपे। यता स्पेनले सन् 2010 दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। विश्वकपमा स्पेन र अर्जेन्टिना बीच अहिलेसम्म 14 खेल भएका छन्। दुवै टोलीले समान 6-6 खेल जितेका छन् भने 2 खेल बराबरीमा सकिएका छन्। साथै फाइनलको टिकट अत्यन्तै महँगो बनेको छ। केही टिकटको मूल्य 30,000 अमेरिकी डलरसम्म पुगेको पुगेको छ भने पुनः बिक्री प्लेटफर्ममा केही टिकट 20 लाख अमेरिकी डलरसम्म सूचीकरण गरिएको पाइएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज पनि मुसलधारे पानी पर्ने, 23 जिल्लामा उच्च जोखिम, नारायणगढ़ मुगलिङ काठमाडौँ तथा बीपी राजमार्गमा गाड़ी चल्न थाले। बाढ़ी थप बढ़ेमा आज कोशी ब्यारेजका ढोका खोलिने, विपद व्यवस्थापनमा आवश्यक परे निजी क्षेत्रसँग पनि सहयोगको आग्रह गरिने। विद्युत खपत बढ़ाउन पूर्वाधार विस्तारमा सरकारको जोड़, 80 अर्ब रूपियाँ लगानी गरिँदै। इरानी आक्रमणबाट जोर्डनमा 2 अमेरिकी सैनिकको ज्यान गयो, मध्य पूर्वको सुरक्षा अवस्था जटिल बन्दै। र विश्वकप फुटबल उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन खेल्दै, फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो, एम्बाप्पेको गोल संख्या 10 पुग्यो।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: Kiss Bonus Pal. भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: नदीको शिर
2: मणिचूडको काख
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
2: शान्ति र आनन्दको अनुभूति
1: भेटभाडबाट टाढा
2: सहरबाट नजिकै
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956566 र 9841549481 वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार बन्जेङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा ई टिकेटिङ सेवाको परीक्षण गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको पहलमा निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधि मैत्री सहज र पारदर्शी बनाउने उद्देश्यका साथ ई टिकेटिङ सेवाको परीक्षण शुरूआत गरिएको हो। परीक्षण सफल भएपछि आउँदो हप्तादेखि पानी मुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमा ई टिकेटिङ सेवा सञ्चालन गरिने निकुञ्जले जनाएको छ। यो कार्यक्रमलाई चरणबद्ध रूपमा विस्तार गर्दै मन्त्रालयको सहयोगमा आवश्यक पूर्वाधार जस्तै कम्प्यूटर थर्मल प्रिन्टर क्यूआर स्क्यानर लगायतका उपकरण उपलब्ध गराइनेछ। विद्युत तथा इन्टरनेट सुविधा पुगेका अन्य प्रवेशद्वार र चेकपोस्टहरूमा समेत ई टिकेटिङ सेवा क्रमशः विस्तार गरिने योजना रहेको छ। मन्त्रालयले आउँदो 6 महिनाभित्र देशभरका सबै राष्ट्रिय निकुञ्ज तथा आरक्षहरूमा ई टिकेटिङ सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। पशुपति क्षेत्रमा साउने सोमबारको तयारी स्वरूप सरसफाई गरिएको छ। पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप गएको हप्तादेखि नै सरसफाई अभियान शुरूआत गरेको थियो। हिजो शनिबार पशुपति क्षेत्रका विभिन्न ठाउँमा सरसफाई गरिएको कोष संचालक परिषद सदस्य समेत रहेका एवं पशुपतिका भण्डारी केदारमान भण्डारीले जानकारी दिनुभयो। सरसफाईको क्रममा दर्शनका लागि भक्तजन लाम बस्ने चारवटै ढोका अघिको क्षेत्र एवं प्रवेश मार्ग क्षेत्रमा पनि सफाई गरिएको उहाँले बताउनुभयो। दक्षिणामूर्ति उमाकुण्ड पशुपति बजार भुवनेश्वरी गौशाला बज्रगर तिलगंगा र वनकाली क्षेत्रमा पनि सफाई गरिएको छ। यो साउनको पहिलो सोमबार भोलि परेको छ। अधिकार कर्मी मल्ल के सुन्दरको नेपाल भाषाको पुस्तकको अंग्रेजी संस्करण सेप्टेम्बर 17 सार्वजनिक भएको छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले अनुदित कृतिको विमोचन गर्दै त्यसमा नेवार समुदायका विषयवस्तु समेटिएका बताउनुभयो। समालोचक कवि सुवेदीले साहित्य मार्फत लेखकले नेवार समुदायको भाषा संस्कार र संस्कृति लिपिबद्ध गरेका बताउनुभयो। नेपाल भाषा एकाडेमीका पुष्पराज राजकणिकालले नेपाल भाषाको संरक्षणमा प्रस्तुत पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। लेखक सुन्दरले आफ्नो समुदायमा अनुभव गरेका विषयलाई पुस्तकमा समेटेको बताउनु भएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पनि मुसलधारे पानी पर्ने 23 जिल्लामा उच्च जोखिम नारायणगढ मुगलिङ काठमाडौँ तथा बीपी राजमार्गमा गाड़ी चल्न थाले। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा ई टिकेटिङ सेवाको परीक्षण आउँदो हप्तादेखि औपचारिक रूपमा सेवा सञ्चालन गरिने र पशुपति क्षेत्रमा सरसफाई भोलि सोमबारको लागि आवश्यक तयारी तीव्र। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-601।

0: के तपाईँलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
1: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
1: किनभने बी अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खोलियो
0: सिटी डायग्नोस्टिक सेन्टर सिडिसी।
1: हाम्रा सेवाहरू:
0: होल बडी चेकअप,
1: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
0: मधुमेहको सम्पूर्ण चेक जाँच, एच बी ए वान सी जाँच, लिपिड प्रोफाइल, लिभर फंक्सन टेस्ट, एलएफटी,
1: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
0: ग्यास्ट्रिकको परीक्षण,
1: मोटोपनको परीक्षण,
0: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
1: रगत बिया एवं दिसा पिसाब परीक्षण।
0: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को सेल जाँच मात्र एक घण्टामा गरिन्छ।
1: सम्पर्क स्थान:
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
1: सम्पर्क फोन नम्बर: 0674220272, 0674220272, मोबाइल नम्बर 98511981918।
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, कुस्मा पर्वत।
2: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
3: हाम्रा सेवाहरू: हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
4: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
3: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाठेघरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठ गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
2: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
4: 24 घण्टा आकस्मिक सेवा।
3: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
2: बडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674220272, 0674220272,
4: मोबाइल नम्बर 98572597, 98573597,
2: 98511918918।
4: स्थान बागलुङ मेडिकल हल, स्वास्थ्य सेवा क्लिनिक,
2: बडगाउँ चौर, कुस्मा, नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
5: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, योहोरी।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 11 बज्यो।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-5-16-094, 98-4-76-39-691।

0: Extreme energy drink.
1: निकट मा दिदी बहिनी, निकट मा दिदी बहिनी।

0: के तपाईँलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
1: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
1: किनभने बे अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुष्माको बडगाउँमा खोलियो
0: सिटी डायग्नोस्टिक सेन्टर सीडीसी।
1: हाम्रा सेवाहरू:
0: होल बडी चेकअप,
1: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
0: मधुमेहको सम्पूर्ण चेक जाँच, एच बी A1C जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
1: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
0: ग्यास्ट्रिकको परीक्षण,
1: मधुपानको परीक्षण,
0: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
1: रगत भुइँया एवं दिशा पिसाब परीक्षण।
0: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
1: सम्पर्क स्थान:
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुष्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
1: सम्पर्क फोन नम्बर 0674220272, 0674220272, मोबाइल नम्बर 98511918918।
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुष्मा पर्वत, कुष्मा पर्वत।
2: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
3: हाम्रा सेवाहरू: हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ECG सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
4: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
3: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनी चिलाउने, योनीको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाठे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
2: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, न्युमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वीर्य परीक्षण,
4: 24 घण्टा आकस्मिक सेवा।
3: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
2: बडगाउँ चौर, कुष्मा पर्वत। फोन नम्बर 0674220272, 0674220272,
4: मोबाइल नम्बर 98572597, 98573597,
2: 98511918918,
4: स्थान बागलुङ मेडिकल हल, स्वास्थ्य सेवा क्लिनिक,
2: बडगाउँ चौर, कुष्मा, नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
5: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 MHz।
6: नेपाली मुभीज च्यानल।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: अवस्थामा पानीको बहाव 1,76,305 क्युसेक मापन भएको छ। माथिल्लो तटीय क्षेत्रमा पानी परिरहेकाले पानीको बहाव फेरि तीव्र रूपमा बढ़ने आकलन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
1: जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदी खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको जनाउँदै त्यही स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले छापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङजा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घखाँची, प्युठान, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्ला भएर बग्ने साना नदीले पानी बाढ़ीको जोखिम बढ़ाउने बताएको हो। विभागका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तीनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबाही, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको जलस्तर जोखिम हाल भने खतराको रेखाभन्दा तल छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 30 जिल्लामा आज र भोलि मुसुलधारे वर्षा हुने भएकोले सचेत रहन अनुरोध गरेको छ। विभिन्न राजमार्गहरूमा रातिको समयमा सवारी साधन चलाउन रोक लगाइएको छ। प्राधिकरणले मनसून जन्य विपदको पूर्व तयारी अन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेली, ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने तयारी गरेको जनाएको छ। विपदमा परेका व्यक्तिहरूको खोज तथा उद्धारको लागि प्रयोग हुने गरी प्राधिकरणले निजी क्षेत्रसँग गरेको पूर्व सम्झौता अनुसार हेली, ड्रोन र ऱ्याफ्टिङ उपलब्धका लागि आग्रह गर्न लागेको जनाएको हो। जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले सम्भावित विपदको अवस्थामा तत्काल उद्धारको लागि काठमाण्डौ, इटहरी, भैरवा र सुर्खेतमा नेपाली सेनाका चारवटा हेलिकप्टर तैनाथ रहेको जानकारी दिँदै आवश्यक पर्दा निजी क्षेत्रसँग हेली, ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने बताउनु भएको हो।
0: नेपाली कंग्रेसका सभापति गगन थापाले प्रदेशमा प्रतिपक्षी विहीन संसद बनाउने अभ्यास लोकतान्त्रिक मूल्य मान्यता अनुरूप नहुने बताउनु भएको छ। आज बिहान ललितपुरमा आयोजित नयाँ पुस्तासँग नेपाली कंग्रेसका सभापति विषयक साक्षात्कार कार्यक्रममा थापाले प्रदेश सरकार गठनका सन्दर्भमा सबै प्रमुख दलहरू मिलेर सरकार बनाउने र प्रतिपक्षी विहीन संसद बनाउने अभ्यास लोकतान्त्रिक मूल्य मान्यता अनुकूल नहुने बताउनु भएको हो। थापाले सत्ता र शक्ति नै सबै थोक हो भन्ने सोचबाट बाहिर निस्कनुपर्ने भन्दै पार्टीले आफ्ना स्थापित मूल्य मान्यता र सिद्धान्तमा कहिल्यै सम्झौता गर्न नहुने उल्लेख गर्नुभयो। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झरनाथ खनालले कुनै पनि नयाँ राजनैतिक समीकरणबारे सोच्नु अघि केन्द्रीय संयोजन समितिको बैठक बोलाउनु पर्ने माग गर्नुभएको छ। प्रदेशमा समीकरण फेरिन लागेको सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै खनालले यो जटिल अवस्थामा नेपाली कम्युनिष्ट पार्टीले कुनै पनि नयाँ राजनैतिक समीकरणबारे सोच्नुभन्दा अगाडि कम्तीमा केन्द्रीय संयोजन समितिको बैठक बोलाउनु पर्ने उल्लेख गर्नुभएको हो। पूर्व प्रधानमन्त्री समेत रहेका खनालले पार्टीलाई दक्षिणपन्थी वर्ग सम्झौतावादको दलदलतिर जानबाट संस्थागत रूपले बचाउनु पर्ने भन्दै केही नेताहरूको कुर्सी मोह र आत्मतृप्तिका निम्ति मात्र साँठगाँठ गर्ने प्रवृत्तिलाई रोक्दै आम जनतालाई क्रान्तिकारी परिवर्तनको दिशामा अघि बढ़ाउनु पर्ने बताउनु भएको हो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपाली बजारमा आज सुन चाँदीको मूल्य वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा सुन तलामा आज 1,900 र चाँदी 40 रूपियाँले बढ़ेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला छपाल सुनको मूल्य 2,84,000 र त्यति नै परिमाणको चाँदीको भाउ 4,240 रूपियाँ निर्धारण भएको छ। गत शुक्रबार 1 तोला सुन 2,82,100 र चाँदी 4,200 रूपियाँमा खरिद बिक्री भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज 51 सुन 4,031 र चाँदी 56 अमेरिकी डलरमा कारोबार भइरहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानले जोर्डनमा गरेको मिसाइल तथा ड्रोन आक्रमणमा 2 अमेरिकी सैनिक मारिएका छन्। 4 जना घाइते भएको र 1 जना बेपत्ता भएको अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले जनाएको छ। 4 अमेरिकी सैनिकलाई जोर्डनका अस्पतालमा भर्ना गरिएको थियो। अमेरिकी सैन्य अधिकारीहरूले मृत्यु भएका सैनिकहरूको परिचय, घटना भएको स्थान तथा आक्रमणसँग सम्बन्धित अन्य विवरण सार्वजनिक गरेका छैनन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले गैराती फेरि एकपटक इरानमाथि हवाई आक्रमण गरेको छ। सेन्टकमको विज्ञप्ति अनुसार लगातार 8 रात गरिएको यो आक्रमणको उद्देश्य होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूका लागि खतरा उत्पन्न गर्ने, इरानको क्षमतालाई थप कमजोर बनाउनु रहेको दावी गरिएको छ। यो घटनाक्रम अमेरिका र इरानबीच पछिल्लो 1 सातादेखि तनाव फेरि बढ़िरहेका बेला सार्वजनिक भएको हो। यसैबीच इरानी सरकारी टेलिभिजनमा प्रसारित एक कार्यक्रममा प्रस्तोताले सर्वोच्च नेता मुज्तवा खामेनेईसँग सम्बन्धित नयाँ लिखित सन्देश पढ़ेर सुनाएका छन्, जसमा अमेरिकालाई कहिल्यै नबिर्सने पाठ सिकाइने चेतावनी दिइएको छ। खामेनेईको सन्देशमा सम्झौताको उल्लंघनले फेरि एकपटक अमेरिकी राष्ट्रपतिको हस्ताक्षरको कुनै महत्व वा विश्वसनीयता नरहेको प्रमाणित गरेको उल्लेख छ। खामेनेईको सन्देशमा अमेरिकाले युद्ध भड़काउने प्रयास गरेमा अहिलेसम्मकै ठूलो क्षति बेहोर्ने चेतावनी दिइएको बीबीसीले जनाएको छ।
1: र अब खेल समाचार। बोकायो साकाको ह्याट्रिक मदतमा फ्रान्सलाई पराजित गर्दै इंग्ल्याण्डले फिफा विश्वकप फुटबलको तेस्रो स्थान हासिल गरेको छ। आज बिहान मियामी स्टेडियममा भएको सनसनीपूर्ण खेलमा इंग्ल्याण्डले 6-4 गोलको जित हासिल गरेको हो। मिडफिल्डर डेक्लान राइसको गोलमा इंग्ल्याण्डले तेस्रो मिनटमा अग्रता लिएको थियो। त्यसपछि 18 मिनटमा एजरी कोन्साले गोल गर्दै अग्रता दब्बर बनाए। फरवार्ड बोकायो साकाले 37 मिनट र पहिलो हाफको इन्जुरी समयमा लगातार 2 गोल गरेपछि इंग्ल्याण्ड हाफ टाइम अघि नै 4-0 विशाल स्थितिमा पुग्यो। तर फ्रान्सले दोस्रो हाफमा अनपेक्षित पुनरागमन गर्यो। कप्तान केलियन एम्बापेले 48 मिनटमा पहिलो गोल गरे। त्यसको 6 मिनटमा ब्रायन्डली बाराकोलाले गोल गरेपछि खेल 4-2 स्थितिमा आयो। 66 मिनटमा एम्बापेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई 4-3 स्थितिमा पुर्याए। खेल सकिन 3 मिनट बाँकी छँदा इंग्ल्याण्डले पेनाल्टी पायो। बुकायो साकाले गोलमा परिणत गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र टोलीलाई 5-3 अग्रता दिलाए। इन्जुरी समयको 6 मिनटमा फ्रान्सका ओस्माने डेम्बेले गोल गरेपछि खेल फेरि 5-4 स्थितिमा पुग्यो। तर त्यसको 2 मिनटपछि जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्याण्डको 6-4 ऐतिहासिक जित पक्का गरे। यो जितसँगै जारी विश्वकप फुटबलमा फ्रान्सका कप्तान एम्बापेले कुल 10 गोल गरेका छन्। यससँगै विश्वकपमा गोल्डेन बुटको प्रतिस्पर्धा पनि रोचक बनेको छ। यसैबीच आज राति विश्वकप फुटबलको उपाधिको लागि साबिक विजेता अर्जेन्टिना र पूर्व विश्व विजेता स्पेन बीच प्रतिस्पर्धा हुँदैछ। न्यूयर्क स्थित न्यू जर्सी स्टेडियममा नेपाली समयअनुसार राति 1:15 खेल शुरू हुनेछ। शैली र रणनीतिका हिसाबले भिन्न मानिएका यी दुई फुटबल महाशक्ति बीचको फाइनललाई यस दशकै प्रतिष्ठित खेलका रूपमा हेरिएको छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: नारायणगढ़ मुगलिम सड़क खण्डमा 2 बस र 1 ट्रक ठोकिँदा 30 जना घाइते। खोटाङमा बाढ़ीले बगाउँदा 2 जनाको मृत्यु।
0: देशका विभिन्न नदी नालामा आकस्मिक बाढ़ीको जोखिम। पानीको बहाव बढ़ेपछि कोशी ब्यारेजका 25 ढोका खोलियो।
1: प्रदेश सरकारलाई प्रतिपक्षविहीन बनाउन नहुने कांग्रेस सभापति थापाको भनाई। नयाँ समीकरण बनाउनु अघि बैठक बोलाउन नेकपाका वरिष्ठ नेता खनालको माग।
0: इरानको आक्रमणमा जोर्डनमा 2 अमेरिकी सैनिक मारिए। एक बेपत्ता कहिले बिर्सन नसक्ने क्षति गराउने इरानको चेतावनी।
1: र फ्रान्सलाई पराजित गर्दै इंग्ल्याण्ड विश्वकप फुटबलमा तेस्रो उपाधिको लागि आज राति अर्जेन्टिना र स्पेन भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन।

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिणमाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिणमाकाली क्लस्टर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा,
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
4: क्योंदी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग गोप्य विवरण आरी खाई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो चमई न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो ताने सतर्क तना ठजर क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
5: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।
6: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: extreme energy drink.
1: जसको नाम नै पर्याप्त छ,
2: दिदी बहिनी,
1: दिदी बहिनी,
2: दिदी बहिनी,
1: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
2: हामी
1: गर्न सक्छौ,
2: गर्न सक्छौ।

0: लाग्छ तिमी संसारकी सबैभन्दा राम्री छौ, सानी समाज स्वार्थी छ, रूप र धनको पछाडि लाग्ने धेरै छन्, यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन्। सही बाटोमा हिँड्नु पर्छ, आफ्नो अर्का बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्राली सगौरा प्रस्तुत गर्दछ एलिसा तिमल सिन्हाको सन्देशमूलक लोकदोहोरी गीत सही बाटोमा हिँड्नु पर्छ सानो।

0: ज्येष्ठ संगीतकार राजकुमार बगरको मनसुने लय सृजना अनि एलिसा तिमलसिन्हाको उत्कृष्ट शब्द सृजना भित्र हुमन अधिकारी र एलिसा तिमलसिन्हाको सुमधुर आवाज अब बजारमा।
1: प्राविधिक शिक्षा पढ्ने सुवर्ण अवसर पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना एसएए 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 को भर्नाका लागि हेल्थ असिस्टेन्ट मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गते सम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रश्न बुझिने कपी हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई परिसपत्र सक्कलको प्रतिलिपि जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि फोटो हालसालै खिचेको 35x45 mm आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौड़ा बागलुङ सम्पर्क नम्बर 0684200014200003 98571917 98576567 98451720736।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
3: रक्तनाली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
2: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
3: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
2: पाठीघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778 582779 582780
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सुशीकृत अस्पताल
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-7878।
2: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
3: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
4: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
3: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाठे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठ गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
2: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
4: 24 घण्टा आकस्मिक सेवा।
3: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
2: बडगाउँ चौर, कुस्मा पर्वत, फोन नम्बर 067-424-227, 067-424-227,
4: मोबाइल नम्बर 98-576-2597, 98-576-2597,
2: 98-511-8918,
4: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
2: बडगाउँ चौर, कुस्मा, नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
5: अनि तयो कागज केमे छिङ्वा? अँ झिल्काई के पर्सनल नम्बर ब्लक लै बधी पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बे अफिस तरी आएर ब्लक लै र खलखाई। अनि बैंगरी
6: बैंगरी
5: अँ चढ चाहिँ तले लग पर्दी चम्नल पति न आफै न मोबाइल नम्बर फेर दिया बधेर ब्लक तयाइ भिसा आफै न ब्याङ्क दे बिनी जानकारी तिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल परिम
7: सतर्क तना ठगी तब्द क्या जोगी ना
8: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
10: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
11: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
10: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
11: किनभने दुई अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खोलियो
10: सिटी डायग्नोस्टिक सेन्टर सिडिसी।
11: हाम्रा सेवाहरू
10: होल बोडी चेकअप,
11: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
10: मधुमेहको सम्पूर्ण चेक जाँच, याज बी A1C जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
11: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
10: ग्यास्ट्रिकको परीक्षण,
11: मधुपनको परीक्षण,
10: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठ्यघरको क्यान्सरको परीक्षण,
11: रगत, भुइँया एवं दिसा पिसाब परीक्षण।
6: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिन द्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
11: सम्पर्क स्थान
6: सिटी डायग्नोस्टिक सेन्टर बडगाउँ कुस्मा पर्वत बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
11: सम्पर्क फोन नम्बर 0674227 0674227 मोबाइल नम्बर 98511918918।
6: सिटी डायग्नोस्टिक सेन्टर बडगाउँ कुस्मा पर्वत कुस्मा पर्वत।
12: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी।

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तिरोको पुलिस म चाहिँ तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजरकोमा

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी गर्न सक्छौ,
0: गर्न सक्छौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठिक 3 बज्यो।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम

हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। बाल सुधार गृहको अवस्था नाजुक, क्षमताभन्दा बढ़ी बाल बालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी,
0: सहकारीको नियमन गर्ने जिम्मा राष्ट्र बैंकलाई दिनुपर्ने बैंकर्सहरूको सुझाव, वित्तीय संस्थामाथि कार्यवाही गर्दा अपराधको प्रकृति अनुसार सजाय निर्धारण गर्नुपर्नेमा जोड़,
1: चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ़्यो, 27 करोड़ भन्दा बढ़ी राजस्व संकलन, औद्योगिक क्षेत्रको 46 करोड़ बक्यौता राज्यको उसमा,
0: भारतको जम्मू कश्मीरमा बाढ़ी र पहिरोमा परि 11 जनाको मृत्यु, 7 जना बेपत्ता, आगामी 3 दिनसम्म भारी वर्षाको चेतावनी,
1: र तेस्रो तथा अन्तिम एक दिवसीयमा आज भारत र इंग्ल्याण्ड भिड्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपालका बाल सुधार गृहहरूमा क्षमताभन्दा बढ़ी बाल बालिका रहेको र उनीहरूको आधारभूत सेवा सुविधामा समस्या देखिएको भन्दै सरकारले कानून सुधारको प्रक्रिया अघि बढ़ाएको छ। आज सिंहदरबारमा बसेको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता चक्रबहादुर बोढ़ाले बाल सुधार गृहको वर्तमान अवस्था र सुधारका प्रयासबारे जानकारी गराउनु भएको हो। सरकारले बाल बालिका सम्बन्धी ऐन 2075 संशोधन गरी सजायको अवधि घटाउने र डाइभर्सन प्रक्रियालाई फराकिलो बनाउने प्रस्ताव गरेको प्रवक्ता बुढ़ाले बताउनुभयो।
3: बाल सुधार गृहमा रहेका विद्यालयको अनुमति दिने चाहिँ खेलकुद मन्त्रालयले सम्बन्धित स्थान तहले गर्ने भनेको छ। अहिले हाम्रो 10 वटा बाल सुधार गृह मध्ये जम्मा 4 वटा बाल सुधार गृह मात्रै स्कूलको विद्यालयको व्यवस्था भएको छ। बाल सुधार गृहले वार्षिक प्रतिवेदन मन्त्रालय पठाउने व्यवस्था, आपतकालीन अवस्थाको व्यवस्थापन गर्नुपर्ने विषय र बालबालिकाको त्यहाँभित्र कुनै बालबालिका मृत्यु हुन पुगेमा तालुक निकायमा सुधार दिनुपर्ने र उहाँको परिवारमा चाहिँ संशोधन दिनुपर्ने व्यवस्था छ। त्यसरी बाल सुधार गृह सञ्चालनलाई कुनै संस्थासँग व्यवस्थामा सम्बन्ध गर्न सक्ने व्यवस्था चाहिँ नियमले भएको व्यवस्था छ।
0: मन्त्रालयका अनुसार हाल देशभर रहेका 10 वटा बाल सुधार गृहको कुल क्षमता 1085 जना भए पनि हाल 1195 जना बाल बालिका आश्रित छन्। गत वर्षको आन्दोलनका क्रममा केही बाल बालिका भागेकाले यो संख्या वास्तवमा करिब 1400 पुग्ने मन्त्रालयको अनुमान छ। आश्रित बाल बालिका मध्ये करिब 50% 18 वर्षभन्दा माथिका रहेको प्रवक्ता बुढ़ाले बताउनुभयो। बाल सुधार गृहको भौतिक पूर्वाधार बाल मैत्री नभएको र कतिपय स्थानमा पुराना सरकारी भवन र कारागारकै संरचना प्रयोग भइरहेको प्रवक्ता बुढ़ाले जानकारी दिनुभयो।
3: अहिले 1085 को संख्या हाम्रो क्षमता देखिन्छ भने अहिले 1195 करिब 1200 बाल बालिका यसमा रहेको छ संख्या। त्यो चाहिँ खास संख्या चाहिँ 1400 हो। त्यो जेएनजी आन्दोलन क्रममा गत वर्ष चाहिँ त्यहाँबाट आत्मघोषित भएका बाल बालिकाहरू सबै आइपुग्नु भएको छैन। करिब 200 बाल बालिकाहरू अझै फर्किनु चाहिँ बाँकी छ। उमेरको हिसाबले हेर्ने भने आधा संख्या

0: 18 वर्ष माथिको छ भने आधार संख्या चाहिँ 18 वर्ष मुनिको छ।
1: हाल भक्तपुरमा पहिलो बाल अदालत स्थापना भई सञ्चालनमा आएको र तनहुँको ढकालटारमा 300 क्षमताको सुविधा सम्पन्न बाल सुधार गृह निर्माणको अन्तिम चरणमा पुगेको समेत बैठकमा उहाँले जानकारी दिनुभयो। मन्त्रालयले बाल बालिकाको स्वास्थ्य बीमा, मनोसामाजिक परामर्श र सिपमूलक तालिमका कार्यक्रमलाई पनि क्रमशः विस्तार गर्दै लगेको जनाएको छ।
2: कानून न्याय तथा मानव अधिकार समितिले अधिकार माग्दै आन्दोलनरत निहारिका राजपूत र विनु यादवलाई गृहमन्त्रीसँग भेटाइदिन गृह मन्त्रालयलाई भनेको छ। समितिको आजको बैठकमा सभापति समीक्षा बास्कोटाले कुनै पनि नागरिकले आफ्नो माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने र त्यसका लागि आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई आग्रह गर्नुभएको हो। निहारिका र विनु न्यायका लागि गृहमन्त्री गुरूङसँग भेट्न पाउनुपर्ने माग गर्दै केही दिन यता सिंहदरबार गेटमा धरनामा छन् उनीहरूमाथि प्रहरीले धरपकड गर्दै आएको छ।
1: बैंकर्सहरूले बैंकिङ कारोबार गर्ने सहकारीको नियमनको जिम्मा नेपाल राष्ट्र बैंकलाई दिनुपर्ने सुझाव दिएका छन्। प्रतिनिधि सभाको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन विधेयक माथिको छलफलमा सहभागी नेपाल बैंकर्स संघ र बैंक तथा वित्तीय संस्था परिसंघ सीबीफिनका पदाधिकारीहरूले यस्तो सुझाव दिएका हुन्। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले ठूला सहकारीलाई राष्ट्र बैंकको नियमनमा ल्याउँदा सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले सीओको 2-3 वर्षको कुलिङ पीरियड धेरै भएकाले हालको 6 महिना भन्दा बढ़ी नबढ़ाउने गरी संशोधन गर्न आग्रह गर्नुभयो। राष्ट्र बैंकमा 3 जना डेबिटी गवर्नरको व्यवस्था गरी 1 जनालाई बाह्य विज्ञबाट नियुक्त गर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो। सीबीफिनका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बैंकिङ कारोबार गर्ने सहकारीलाई नियमन बाहिर राखे विगतका समस्या दोहोरिन सक्ने चेतावनी दिनुभएको छ। बैंक तथा वित्तीय संस्थामाथि कार्यवाही गर्दा अपराधको प्रकृति अनुसार सजाय निर्धारण गर्नुपर्नेमा पनि उहाँले जोड़ दिनुभएको छ। बैठकमा बैंकर्सहरूले विधेयकका आवश्यक सबै बुदामा संशोधन गर्न सकिने व्यवस्था गर्न अर्थ समितिसँग आग्रह गरेका थिए।
2: चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटक आगमन बढ़ेको पाइएको छ। गत आर्थिक वर्षमा 2,72,923 पर्यटक उक्त क्षेत्रमा गएकामा अघिल्लो आर्थिक वर्षमा 2,31,329 पर्यटकले भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताउनुभयो। सार्क मुलुकका 22,883 तथा अन्य मुलुकका 88,665 पर्यटकले निकुञ्जको भ्रमण गरेका हुन्। एकसिंगे गैंडा, पाटे बाघ, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि पर्यटक निकुञ्ज पुग्ने गरेका छन्। गत आर्थिक वर्षमा निकुञ्जले पर्यटनबाट 27,63,39,950 राजस्व संकलन गरेको जनाएको छ। काठ दाउरा, गरकाष्ठ, वन पैदावार बिक्री, जरिवाना लगायतको शीर्षकमा 31,64,551 राजस्व संकलन भएको जनाइएको छ।
1: गत असार मसान्तसम्म उद्योगीहरूले 46 करोड़ भन्दा बढ़ी महसूल राज्य कोषमा दाखिला गरेका छन्। औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरे बापत गत असार मसान्तसम्म उद्योगीले 46 करोड़ भन्दा बढ़ी महसूल राज्य कोषमा दाखिला गरेका हुन्। विभिन्न 10 वटा औद्योगिक क्षेत्रमा संचालित उद्योगले उक्त अवधिमा 46,86,00,000 दाखिला गरेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभयो। देशभरका औद्योगिक क्षेत्रमा संचालित 300 भन्दा बढ़ी उद्योगको 88 करोड़ रूपियाँ बकेता थियो। 10 उद्योगको लाइन काटिएको सूचना अधिकारी सोडारीका अनुसार बकेता नबुझाएका 10 उद्योगको बिजुलीको लाइन काटिएको छ। कन्टिनेन्टल ग्रुपका 2 उद्योगको 4 करोड़ बकेता रहेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्वलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्वलका यूपीपीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डिस्को खुशीको कनेक्शन
1: यो हो महासंचार नेटवर्क समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदी खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको जनाउँदै ती स्थानका सर्वसाधारणहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले आज झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, धादिङ, मकनपुर, चितौनमा सतर्कता अपनाउन आग्रह गरेको हो। यस्तै कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी पूर्व र पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्ला भएर बग्ने साना नदीले बाढ़ीको जोखिम बढ़ाउने बताइएको छ। विभागका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तीनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको जलस्तर जोखिम रेखाभन्दा तल रहेको पनि जनाएको छ।
2: निरन्तरको वर्षाका कारण खसेको पहिरोले पोखराको सेती नदी थुनिएको छ। पोखरा महानगरपालिका 15 र 17 सिमाना स्थित रातो पहिरोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो। पहिरो खसेको खबरपछि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरूङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की, पोखरा महानगरपालिकाका उपप्रमुख मंजू देवी गुरूङ लगायतको टोली आज बिहान निरीक्षणमा पुगेको थियो। पहिरोले थुनिएको पानी पूर्ण रूपमा निकास नहुँदा माथिल्लो भागमा पानीको सतह करिब 50 मिटर बढ़ेको उपप्रमुख गुरूङले बताउनुभयो।
3: अब अन्तर्राष्ट्रिय समाचार। भारतको जम्मू कश्मीरमा निरन्तरको वर्षापछिको बाढ़ी र पहिरोमा परि 11 जनाको मृत्यु भएको छ भने 7 जना बेपत्ता भएका छन्। आज परेको मुसलधारे वर्षाका कारण आएको पहिरो र आकस्मिक बाढ़ीबाट पुछ, राजौरी र किस्तवार जिल्लाहरू सबैभन्दा बढ़ी प्रभावित भएका छन्। पुंछ जिल्लामा एकै परिवारका 5 जनाको मृत्यु भएको छ। निरन्तर वर्षाले सड़क क्षतिग्रस्त बनेपछि उद्धार टोलीहरूलाई बेपत्ताको खोजी गर्न सकस भएको भारतीय संचार माध्यमले जनाएका छन्। बाढ़ीले 200 भन्दा बढ़ी गाड़ी बगाएको छ। सयौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको जनाइएको हो। केन्द्रीय गृहमन्त्री अमित शाहले मुख्यमन्त्री उमर अब्दुल्लाहसँग पनि कुरा गर्दै केन्द्र सरकारबाट सबै सम्भावित सहयोगको आश्वासन दिनुभएको छ। मौसम विभागले आगामी 3 दिनसम्म राज्यमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ र सावधानी अपनाउन सल्लाह समेत दिएको छ। स्थानीय प्रशासनले सावधानी अपनाउँदै अमरनाथ यात्रा, माता वैष्णो देवी यात्रा र शिवखोरी यात्रा अस्थायी रूपमा स्थगित गरेको छ।
2: अब खेल समाचार। भारत र इंग्ल्याण्ड बीचको एक दिवसीय श्रृंखला अन्तर्गत तेस्रो तथा अन्तिम खेल आज हुँदैछ। लर्ड्समा दुई टोली बीचको खेल नेपाली समयअनुसार आज दिउँसो 4:15 बजे शुरू हुनेछ। श्रृंखलामा दुवै टोली एक एकको बराबरीमा छन्। आजको खेल जित्दै दुवै टोली सिरिजमाथि कब्जा गर्न चाहन्छन्। तीन खेलको सिरिजमा पहिलो खेल भारतले जितेको थियो भने दोस्रो खेलमा घरेलु टोलीले भारतलाई हराएको थियो। भारत र इंग्ल्याण्ड बीच अहिलेसम्म कुल 112 एक दिवसीय खेल भएका छन्। यी खेलमध्ये भारतले 62 खेल जित्दा इंग्ल्याण्डले 45 खेल जितेको छ। दुई टोली बीचको दुई खेल बराबरीमा सकिएका छन् भने तीन खेल रद्द भएका छन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: बाल सुधार गृहको अवस्था नाजुक, क्षमताभन्दा बढ़ी बाल बालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी।
2: सहकारीको नियमन गर्ने जिम्मा राष्ट्र बैंकलाई दिनुपर्ने बैंकर्सहरूको सुझाव। वित्तीय संस्थामाथि कार्यवाही गर्दा अपराधको प्रकृति अनुसार सजाय निर्धारण गर्नुपर्नेमा जोड़।
3: चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ़्यो, 27 करोड़ भन्दा बढ़ी राजस्व संकलन, औद्योगिक क्षेत्रको 46 करोड़ बक्यौता राज्यको उसमा।
2: भारतको जम्मू कश्मीरमा बाढ़ी र पहिरोमा परि 11 जनाको मृत्यु, 7 जना बेपत्ता, आगामी 3 दिनसम्म भारी वर्षाको चेतावनी।
3: र तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा आज भारत र इंग्ल्याण्ड भिड्दै।
2: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश बिदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: किन आँखा मिचेको मिचे गरेको
3: हेर्न, अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाइसी क्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
3: बुझे।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सयौं समुदायका हजारौं समस्या, लाखौं गुनासा,
7: करोडौं नेपालीका आआफ्नै दृष्टि,
8: तर उन्नतिका लागि हाम्रो प्रयास,
9: वास्तविकताको एउटै सम्बोधन
7: कार्यक्रम आवाज आवाज
8: आवाज
9: आवाज।
10: साँझ 6 बजेको समाचार पछि 7 बजेसम्म
7: अब तपाईँ आफै बोल्नुहोस्,
9: तपाईँको रेडियोमा तपाईँकै आवाज।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
2: नेपाल भाषाको कार्यक्रम नेवादोपो।

0: हेलो
1: समय अनुसार छिपी हिलानमा म समय अनुसार छिटो जान यहाँमा यदि समय अनुसार छिपी हिल मुक्त गराछ
0: समस्या जेङ्के त स्वैपिन एक दु तर सोचौँ मन त रेयरली घटना ख मलाई सोचौँ मन त एकदमै सहाय फुया थौ ज्यान त क्या उहाँ चाहिँ छौ कुटाइ है मलाई छौ बमलाको पक्ष छौ समाज त छौ विकृति विसङ्गति कथा चाहिँ बोलाङ्का फु मलाई निराश रूपिन त गुफा ज्यू चाहिँ मलाई छौ साथ बिहा सपोर्ट यहाँ अपतिको बिहा मलाई सल्लाह छ घटना चाहिँ मोजी
1: छिन छियो छियो किसिम समस्या जो जे जिउ किसिम समस्या जो मला मे पनि मेरो किसिम समस्या मर पनि संसार सुधै मला जो पनि समस्या जो किसिम समस्या जो मर पनि मरु किसिम समस्या जो मला त समस्या नपर छिपेल आफै कि मलाई म समय रिचि छैन खने समस्या दर्दा आत्महत्या ऊ चाहिँ राष्ट्रिय चाहिँ घाट्यो किसिम चाहिँ अयो किसिम भन्नु मैले मलाई अब थयो समस्या होइन मतलब मे पनि त हानि आयो किसिम छ किसिम भन्नु मैले
0: जहिले
1: उयो समस्या छ यदि समस्या मन पर्छ छिच्छु जैन नियमवाल गनाउन मलाई छुन या मैले मखला भगवान बुद्ध चाहिँ भगवान बुद्ध जी ढुङ्गा त कन समस्या जो भएको त मखला पास समस्या मरे माओ खनि जी ढुङ्गा ठ चाहिँ बौद्धि ज्ञान प्राप्त या ढुङ्गा त कन भएको त समस्या भएको म समस्या ऊ लगा ठ्याउ छिसो चाहिँ ऊ समस्या नभए छिसो व्यापकमा तर चाहिँ ढाबेले अपु धर्ग टपो राखेको छ छोटा बोल्ला राख्छ थपिन त नभटि अरे जी
0: फुटे
1: लागि छिपिन्छन् छोची मिडिया मुने खटेमा हो छि मिडिया ठे खलामा हो ठुलो छोची समस्या समाधान छौ लोभु
0: खै
1: समस्या थै मन ट्यारो लाग्छ पास भइरहेको छ छिचो च्यारोमा पास भइरहे छिचो समस्या समाधान ल्याएको लागि पास भयो माओ ढुने
0: समाज परिवार थियो आज बुझिरहनु थियो गुल्ला थियो अब मन छता मन थाय अझ किसिम समस्या त चाहिँ थुप्रो निभया अनि समस्या दोपेन त ग्वालिया हो मलाई छौ फुचा थिएँ ऊ त चिसमा हुनु सल्लाह छ समस्या तरुची जुइ मुखो
1: गुठी समाज जगाटो समस्या रिपिन्डो लागि ढेकाटो ख तर ठङ्गा छोरा छिउ चाहिँ छौ वृत्ति छिरा
0: मलाई
1: समस्या समाधान म चाहिँ छिटै छुरा छ फेर्नेउली एक आवश्यक खडाउली नागटुवाउली खोजना चाहिँ जथे समस्याका जुल कौला राख्छ ऊ समस्या घेना समाधान ल्याउली म उता नगटुवाएन ऊ त समस्या त्यही मथ्याएका छु यो किसिम छिउ समाज हो मलाई ठो समाज त छिसो चाहिँ
0: टोजोलोजी
1: मानायामा टोजोलोजी तजोलोजीलाई चिन्नेपारी मसिगाटो ख मला त तजे जे मे माल थावो या उने ब्ले वे परम्परा किसो हनास न न जिसे मिले न दुसे सो
0: ओ समय अनुसार छ युपा वे चनी जीवन दुखाय वे खतो युपा दिउ न मला अले वो युपाइतमा आत्मसत्यना जिसा चाहिँ छो समय अनुसार समय सापेक्ष गुप्त यो फाइटमा उक्त यहाँ यिनका चाहिँ सहज वो सरल जीवन चाहिँ मैत स्वयंमा
1: कर भरे समय अनुसार कर भरे दिन माओ खिस कर पला न माओ ख राज्य मुख्य स्रोत कर ख त कर फुल अनुसार जन सर्वसाधारण जनता सुविधा
0: सुसुविधा
1: छिसे बिजाया मला छिसे कर पुला ओ सरकार चौपिन्द सुविधा बिउ किसम छिसे कर पुल मुखनी मला सर्वसाधारण जनता लागि छिसे कर पुल्यो ख छिटो सुविधा खे कर जी कर पुल्योले जी विरोधी मुख मु कर पुला छिटो सुविधा छुटट ल सुविधा दियो मलाई पहुँच वाल त्यही रहेको छ नि सिङ्गापुर हुना अमेरिका हुना थाइल्यान्ड हुना वासा आउने
0: गाडी गाडी न करोड करोड गाडी गयो अहिले सुविधा न उठा क्या हो आफ्नो
2: हेलो जोगेन्द्रपा राजेन्द्र जोजी यो कुरे हो
0: यो कुरे तपाईँ खुवाजुल
2: होला
0: हजुर
2: नुहाला तिया माल्ने
0: मान्छे बजी माफो
2: माफो
0: अनि बजी बसेर
2: बहिरो नै मरो नि पत्त मटन के छुलो ज्यादा सर ला नै माने
0: ओहो खाला अनि उग भने उग भने हल्का वर्ष ल्याउ उग बाल
2: उग बाल अरे काको मेलन जो ल थया हो मको हुन्छ जाने थया ल ल
0: एकदम बेकुप होला एकदम मन त डिस्टर्ब या त मलाई छौ चाहिँ माइन्ड डिस्टर्ब या हो हजुर मानसिक तनाव यो ऊ चाहिँ एकदमै बेकुप या आयो
2: लाग्छ मनोज दिने
0: एकाल्नी
2: एक न
0: दिनेहरू मोबाइल सोच्ने बानी
2: बानी तामल लासम खाना कहाँ पनि छौ सोफा हातमा घटला मोबाइल स्याहार्ने भो पनि छौ खाता घटला मोबाइल स्याहार्ने मस्तै मस्तै फासेतमा मोबाइल स्याहार्न सुता
0: सुन
2: वास्तव मर छौ खलामा आउन खला दैमाको अहिले हातमा लाग्छ बुढा बुढीमा यसो एकै कोठा छ टाङ्गो फुलाट एकै कोठा छ टाङ्गो फुलाट्ने सुता छुरा माउ खान ल्याफैमाको थपिन उस थपिन दिने दसैँ दसैँ जी काठमा जियो अनुमान
0: काठमाडौँ मर्यादा
2: को अनि माटै बराबर कलियुगको जाइलाई को अनि माले
0: उहाँका
2: मेकअप उसले नभए समयमा कमाएन पछि छ नि त गा गा ठाउँ अहिले समयमा भक्का समय सोया हिला छिमी उनमा पक्कै ख नगर्ने चन्द्रबार जाउँ टाथे लुटौँ अठे ख समय सोया छिपी समय नपर्वाना उनमा अरू आ कर्यो खलाम होला
0: सेवा सुविधा
2: ल यसको त खनाएको आ ल रे अस्तानै काम भएर जो पछि अनुरोध ढुका ल वेकअप त कोटी कोटी प्रणाम ढुका
0: अनुरोध आग्रह
2: आग्रह प्रणामलाई फ्यामिली ल
0: अनुरोध फ्यामिली
2: अनुरोधका अहिले चाहिँ नि बरु चाहिँ एक घन्टा बेका आएँ दुई घन्टा बेका आएर टाइम भयो मला चाने छ बेका वाला चित्त बामला
0: खुन
2: वेलरे अब टक्क एकदमै खराब हो जुलका थोक
0: आज
2: चाहिँ नि मसु आखुन चाने काला बिहिबार सरला बिहिबार होइन चाने वसला जलगे म जुलका अब डेन्यु टाइम हेऱ्यो मजिल नि आज हो ठाउँ छिदम्रे कम लय ख जेना डनावसा लय चले आमा छि जन्त पनि आज हो छि जन्त पनि ठ्याक्क सोएबले नभ नभी जम पोटा होल जिन्हाटन उकबालेल मूर्ति कला विदेश छियो कलाकृति छियो दुनि काष्ठकला दो हस्तकला दो नुई जाइपी दो फुक्क दुनि कला त अहिले फुक्कै ठाउँको जु नि ज्यास्तै कुपी मन त छ दुःख लगाए जुल हजुर हजुर भयो दुःख लगाए जुलका वछौ चाहिँ
0: छौ अथवा देशीय राजनीति पक्ष पाखिया चाहिँ थजाको उत्पादन या त चाहिँ मलाई सोचिसँग प्रोत्साहन दिमाउ हपतिवाद दिमाउ तर ठाउँ उल्टा झुझाउँदो छ त
2: हजुर
0: चाहिँ ठाउँ आया दिया हो मलाई उद्योग धन्दा तरासै यहाँ हो कमिसन यो अझ अझकै सोचाउँदो राजस्व उठायो कर ट्याक्स बढायो
2: बिजुली
0: बढाइदिम्पू पास च्याबले न उके न बढ्याउँदो
2: जनता पनि त सुविधा बिमाल्ने हरेक कर बढाया त्यहाँ छ्याडेऊ आ गुई मनो त ज्यामो दया चाहिँ कमै म पिँ दया चाहिँ जिउ त्यो जिउका मला तपाईँ यो कुरा दु मला अरू जनता पनि न भेटा कथा सिका चाहिँ या माका आफूलाई नुम सरकार जल्ने
0: हुम
2: सरकारहरूले सक्ने लेटाका नेफुसा उयो त मानि त दै सक्ने लेटाका ऊ ढ्याका चुन मासा भ मानि त उहाँलाई सोय मान्ने जन्त पनि त मला ख ड्यास आए नगरपालिका ड्यास आए त जन्त पनि त भएछ ठ्याक्क सोया या सक्सिन माने मिने खका आवाम सरकारलाई खास खका ढका ढासका सक्सिया यही हाना हाना फोहोर बिता चाहिँ आमाको थरे ख नाप गछ अरे फे जाँका ला रास हान सुख गछ टाइम उसका आफू सरकारलाई लखे दाय छिङ
0: सरकार चाहिँ चेन्ज होला मलाई तर जुन पहिले जुन मन्दी सुख समृद्धि नाराजको ख मलाई बेरोजगारी उठ्नु दु अहिले ल यहाँ कारण दु मोटो सिगु मोटो सिगु थिएन
2: कम्प्युटर
0: गुले
2: मोटमरे
0: छेउ गुठी थजेको परिवार समाज पाकेन आज ठिकै सचेत जुया मलाई छेउ ठाउँ पनि आमदानी स्रोत गोखताम बल्लकी हो मलाई थथ पाके थजेको छेउ सल्लाह सुझाव दर्ता छ मलाई छि त एक सित अफ हुने मलाई समस्या नापिँदैन छिसँग समाधान या लम्फो चाहिँ मालिक है गुठी परिवार पछि माथि छ यहाँ मोबाइल यसो सुया म समय बितिदियो प्याची मुजु
2: मिटिङ त अयो चाहिँ वातावरण खटे तयार चाहिँ चिमी आउन
0: तासा अस्तित्व लिने मलाई
2: मक्सुलाई
0: मस्त दक्ष जनशक्ति त डोक प्याउँछु मलाई जनता चाहिँ मन रहेछ अहिले श्वेत शासन बिचारियामा लागेपछि
2: खाली खाली कुवा होला खाली खाली ओछ्याए बुढाबुढी मात्रै
0: थाउने अयो नेति थियो
2: झाठा टोले न दो अस्ति दुःख ज्यादा थङ्कुना टाम लासा जस्तो नाइक तस्कर दुःख थङ्कुना
0: तस्कर
2: दुःख कान बस विदेशै हो न हानाथन दसा ज्यान मार्या हो न टाइम एउटा नकु नम्बर टङ्कु नम्बर टोल टोल पछि कुहादो टाम लासा जिउ जिउ ढाका जिउ पाल्टिन अस्त व्यस्त खाना खाडोला क्याति म्याति जहाँ बाँधे बराबर छिसे खकया चन्या मला हाँसता पनि खकया चन्या छिर खन ल्याँदै मसु न सि मला
0: एकदम छो टाइम छ वेटका चाहिँ बजाउँदैछ हजुर मनसुभा साकीज्यू ओको बाल बगे अहिले छेउ न थन लस नगुदु ज्यादा त नै थौँ परिचासमसामयिक विषयवस्तु बगे केन्द्र ज्या खलमला बेकेर गएर कुटाइन चुनौतु 5376279 5386303 फलेके फोन दिन्छ थगु नोग ख निर्धक दिन्छ अहिले थौँ कुनै आज समाज परिवार पखे लुमके माउगो छौ जेसा सल्लाह सुझाव क्या माउगो थजाको ख एकको दु तपाईँ छेकापति दक्ष जनशक्ति ल्याम पूजा त प्याउन चाहँदो अहिले अग्रज पनि त चाहिँ गोता ठाकुर चाहँदो त्यो खनाउँदो जिउ नगुले अहिले खै लुमङ्गीमा अहिले गुठी पाकि होइन त्यो खे छौ सचेत नागरिक कथा चाहिँ खण्डा छ त्यो सल्लाह व्याकी खण्डा छ समाधान चाहेकी फै थन सुझाव थिएछ सङ्केत हुन्छ अलिकति पछि दुई थौँ जयराम टेक्निक एसिस निम्ति हेलो जुजुल्पा चुनाव यो कथ यो आमदानी खुना प्याउँछ हुँदो मलाई आमदानी जुइमा खर्चिया त आमदानी व्ययमा अथवा कर थ कर यो खुना भइचु हुँदो मलाई राज्य पछि पाके सुविधा छुयाँ मरु चित अनि कर जो क्या हो कर बढाए हो
1: मलाई छिटो जनता त प्रत्यक्ष रूपमा छ जनजीविका के सपोटो जस्तो शिक्षा स्वास्थ्य मटखे मेरे कर्क्यायो खसाला ओ नि कलम चाहिँ चलो साहब बढिया मलाई चलो साहब बढिया मलाई टुहे सरकार टुहे मगाऊ खसा मलाई तल बढिया मलाई तल बढिया मलाई जो खनि छ तल बढिया त कर काल बजावटको ठिकै छु ल खोला तपाईँ चाहिँ छे मरिरहनु चिनी एक किलो 115 चिनी एक किलो
0: मन्दी मर्याउने छ बेरोजगारी नङ्गा छोइरहेको उसले आश दिने
1: उपसरकारी सुविधा स्वकीय सचिव के होला तल बढिया हो स्वकीय सचिव के होला हो सही सङ्खला 75 जना सही सचिव तयार मौज मस्ती होला
3: আৰু আমি দোকান নিদা দোকান মিলে উঠিম প্ৰণামী নবীন ডক চিট কিৰ জুই হেৰে মিলে কিনাতে ঘৰ যদি ডক মিলে
0: তোৰ জনতাই সমস্যা জুম
3: কাটিওঁ
0: চেঞ্জ আছে
3: এইবাৰ চেটা পইচা হ'বনি প্ৰতি পইচা হ'বনি উৰিষ্যা মই ঘৰ
0: আজি
3: চেটা পইচা চলে ছখলা প্ৰতি পইচা ছখলা আমাৰ চকী চাচী মা ধৰি ইয়াত আশা চাচী আমি নমাল
0: গুঠি সংস্থাত সচেত নাগরিক সলাহ সুযোগ
3: বামুটি প্রদেশকে ডবল লাইসেন্স
0: হলে চিউ পাখি না চিউ নোয়া খাওয়ান দোসা তিয়া দিফাই পাঁচ তিন ছ সাত দুই সাত নো পাঁচ তিন ছ আঠ জিরো তিন থাকে ফোন ইন দিছ নির্দক কানা দিছ থাকু নো খাও যেহেতু পাখি আছে মে পাখি না হনে থানা থিতি মে লিস্টিং পাখি জনা দিদু আছে হনে থানা নেপি সঙ্গ মে ছোন নিনে ছে থানা থানা দু গবলে গবলে স্বস্তি মার্জন ইয়া সনা নিনে উজি উয়া নিয়া ছে থানা উনে সজল মার্জন পাখি উনে তালো জিতা নেওয়া থ নেওয়া নেওয়া তে আজিয়া চাই নেওয়া ইউ পহ লোমঙ্গল লাসা গঠিজি থাকে ভাব দু থেকে সুরজবীর বসাচারে ওখানে চুয়া দিগো লেচনা মিদু সুরজ বিঞ্জনকার আলে সব ইয়াদিমা ভাজুদু সুরজল মার্জন

हजुर अनुभवी निमे भाजमाजु जज लिपाङ इलेक्ट्रेन छि अवश्य मौलिक पह पखे छिगो मसिका लेङ्गा ते फै तर मौलिक पह लेङ्गा ते त दर्शन थापा मुजिको माउ खङ्का जित आमदनी सोया जिसँग खर्च या माथौ कने थज खै त जिसँग एक सचिव ज्वानी हन्मको अवस्था भएसँग त उत्पादन याको कल कारखाना उद्योग धन्दा या त अथवा पर्यटन क्षेत्र या त कृषि घरेलु उद्योग या त राज्य पछि पाखे छो विभेद याको चिया गु ज्वाचौँ तस्खै घाटक खने त छो राजनीति जनता त शरणार्थी चाहिँ मुयामाको डिम वेकीको तयारी थियो तयारी चाहिँ उनाचौँ खालाले थियो दस्य जनशक्ति प्याउने मागो बाध्यता जुया होला यो मन त विदेश पलायन जो कारण सायद राज्य थज्याउया नीति या कारण ख देश या प्रत्येक नागरिक बिनसँग सरल सहज कथा सरकारी निकाय पाखे उपलब्ध जुईको सेवा सुविधा क्या खनिमा धैगो नजिएको इच्छा ख तर थन पलापटिक जुयाचङ्गो कार्यशैली थज्याएको छौ पुलाउङ कथाय न्याउन चङ्गो छ सुख समृद्धि नाराजक सीमित जुवा चङ्गो आर्थिक मन्दी बेरोजगारी तोनीको लय हाहाकार गुब्ले मत्सीको ठेगान मरोगो थजाको समस्या लगा छ माइन दाई बटेना शासन यागो थ गुल्टको प्याची खङ्खाले चिसा थगु गुठी परिवार पखेन छ चिसा सल्लाह ब्याका समाधान छ समाधान लम्फिन उन्माउगो थजाको दिन वेचङ्गो गर्न समस्या दै अन समाधान पक्रन दो तर सल्लाह सुझाव चाहिँ जसमा अप्सन क्या खनिमा थजोगे छ मतितया थौ जजोगे थुक्तया आत्न बुटिकया जजोगे त छौ चर्चा थाकेको ज्यान जोगुदो मुङ्गु इबिया चन्द्रबहादुर शाक्य नानी शोभा शाक्य गोपाल भूमि छिपन तर एक शोभा आग्नाग्न थैजो बुटि दैदेखि पल सके छैन थौ त ज्याजो थुलिए अहिले थुली सुताको ज्याजो नेकेत ग्वालिन चन्द लिम्बास जिरा मेद्न एक शोभा आ वहाँ थन मेउ छौ न मेनने ने थन ओ मेनने थन ज्याजो पखि जी राजेन्द्र डङ्गो न उजा पनि जय मापा शुभा रेडियो थाहा संसार 99.4 मेगा दुनिया चन्दित इनापेन्सन स्वस्ति महर्चनी अथवा स नपछि उज पनि जय मापा।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 4 PM
1: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
0: हाहा अपडेट

कैयौं दिनसम्मको हामी बीचको मौतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे।

हुन्छ, यसैमा खुसी मिल्छ नै लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन।

0: कोलगेट म्याक्स फ्रेस कुलिङ क्रिस्टल भएको,
1: त्यो त मेरोमा पनि होला।
2: यो कुलिङ क्रिस्टल कहाँ छ?
3: कुलिङ क्रिस्टल मात्र कोलगेट म्याक्स फ्रेसमा छ, जसले दिन्छ म्याक्सिमम फ्रेसनेस। कोलगेट म्याक्स फ्रेस

हँसाउने सकिन। हेर न, त्यो हृदयमा गुम्सेका भावनाहरू जताउने सकिन। सायद हाम्रो प्रेम अधुरो हुन लेखेकै रहेछ।

ठुलो मान्छेलाई कुट्नु हुँदैन।

Sistema Tema.

아줄바 얘로 안 오니까

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी अर्जेको सरकार छ मारा मार छ तेरो लागि त्यो तिरोको पुलिस म चाहिँ तेरो पछि पछि तपाईँ कुनै कता डुलिस बेबी डोन्ट बी पुलिस परि परि नजरकोमा हेर्न

तेरी माया तिमलाई कति चाहिन्छ तिमी हिँड्ने पिस्कर दिन्छु तिमी हिँड्ने पिस्कर दिन्छु म राजा हुन्छु तिमी पनि त्यो रानी हुनेछ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी खरी खरी विषय दिने कस्तो तिम्रो पानी अब नचाउन पर पर चानी चानी मन नजिक आउँदा किन हुन्छ पानी पानी पैसा थाल्छ अब सोच्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: मेरी छोरी सानी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
2: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% इएमआई को सुविधा नागरिकता भएपुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीसीटीभी खेल सँगै भरोसा सँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं मनसूनी गतिविधि सम्बन्धी खबरबाट मनसून सक्रिय भएसँगै देशभर लगातारको वर्षाका कारण जनजीवन प्रभावित भएको छ भने बाढ़ी पहिरो र महामारीको खतरा बढ़ेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सतर्क रहन आग्रह गरेको छ अविरल झरीकै कारण पोखराको रातो पहिरोमा पहिरो खस्दा सेती नदी आंशिक रूपमा थुनिएको छ भने पानीको सतह करिब 50 मिटरमाथि आइसकेको छ उता सप्तरीमा कोशी नदीको बहाव 2 लाख क्युसेक नागेपछि ब्यारेजका 28 ढोका खोलिएका छन् र आसपासका क्षेत्रमा रातो झण्डा गाडेर चेतावनी दिएको छ आज भारी वर्षाका कारण काठमाण्डुका विभिन्न स्थान समेत डुबानमा परेका छन् डुबानमा पर्दा ट्राफिक व्यवस्थापनमा समेत असर परेको छ मौसम बदलीसँगै देशभर संक्रामक रोगका बिरामी समेत बढ़ेका छन् एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक सातामा 785 जना झाडा पखालाका बिरामी भेटिएका छन् जसमा सबैभन्दा धेरै बागमती प्रदेशमा छन् मेलम्चीको पानी अवरूद्ध भएर ट्याङ्करको पानी प्रयोग भइरहेकाले काठमाण्डु उपत्यकामा हैजाको जोखिम बढ़ेको भन्दै चिकित्सकहरूले पानी उमालेर मात्र पिउन र सरसफाईमा ध्यान दिन सुझाएका छन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झाडा पखाला र हैजासँगै देशभर टाइफाइड डेंगू र श्वास प्रश्वास सम्बन्धी संक्रमणका बिरामीको संख्या पनि बढ़ेको छ वर्षायाममा सड़क हुले लगतै हतारमा सवारी साधन ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ़ मुगलिन सड़क खण्डमा दुर्घटना र सवारी जाम बढ़न थालेपछि चितवन प्रशासनले कड़ाई गर्न थालेको छ जलबिरेमा आज बिहान मात्रै 2 बस र 1 ट्रक एक आपसमा ठोकिँदा 30 जना घाइते भएका छन् जसमध्ये 1 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ
3: रूकुम पूर्वमा आज अपरान्ह भूकम्पको धक्का महसुस भएको छ राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपरान्ह 4:30 जाँदा रूकुम पूर्वको कोल क्षेत्र आसपास केन्द्रबिन्दु भएर 5 म्याग्निच्युडको भूकम्प गएको हो यो कम्पनको धक्का रूकुम पूर्वका साथै छिमेकी जिल्लाहरू रोल्पा दाङ र अर्घाखाँचीसम्म महसुस गरिएको स्थानीयवासीले बताएका छन् भूकम्पका कारण हालसम्म कुनै क्षति भएको आधिकारिक जानकारी प्राप्त भएको छैन
2: राष्ट्रिय सभा प्रदेश सभा र स्थानीय तह गरी जनप्रतिनिधिका 95 पद रिक्त भएका छन् निर्वाचन आयोगका अनुसार हाल राष्ट्रिय सभामा 1 प्रदेश सभामा 19 र स्थानीय तहका विभिन्न निकायमा 75 पद खाली रहेका छन् कानून अनुसार कार्यकाल 1 वर्ष भन्दा कम बाँकी रहेकाले स्थानीय तहका रिक्त 75 पदमा अब उपनिर्वाचन नहुने निश्चित भएको छ ती पदहरू आगामी आम निर्वाचनसम्म खाली नै रहनेछन् 6 महिना भन्दा बढ़ी अवधि बाँकी रहेकाले प्रदेश सभाका 19 पदमा भने उपनिर्वाचन हुनुपर्ने कानूनी व्यवस्था छ तर सरकार र निर्वाचन आयोगले यसबारे चासो नदेखाउँदा उपनिर्वाचनको मिति तोक्ने प्रक्रिया अझै शुरू हुन सकेको छैन
3: प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र 2 आयुक्तहरूको आगामी मंगलबार संसदीय सुनवाई गर्ने तयारी गरिएको छ संसदीय सुनवाई समिति सचिवालयका अनुसार उनीहरू विरूद्ध अहिलेसम्म कुनै पनि उजुरी दर्ता भएको छैन समितिले माग गरे बमोजिम उजुरी दिने म्याद भोलि सोमबार सकिँदैछ निर्धारित समयभित्र उजुरी नआए पर्सैपल्टै सुनवाई प्रक्रिया हुनेछ यसअघि गत असार 19 गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार मान बहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिश गरेको थियो यस्तै पूर्व डीआईजी डाक्टर राजीव सुब्बा र अवकाश प्राप्त उप न्यायाधिवक्ता गुरू वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिश गरिएको थियो संसदीय सुनवाई समितिबाट नाम अनुमोदन भएपछि उनीहरूलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ
2: कतिपय प्रदेशहरूमा नेपाली कंग्रेस र नेकपा एमाले बीचको समीकरण फेरिएसँगै नयाँ सरकार गठनका लागि नेपाली कम्युनिष्ट पार्टी नेकपाको भूमिका निर्णायक देखिएको छ दुवै पक्षबाट सहकार्यको प्रस्ताव आए पनि नेकपाले शुरूमा आन्तरिक छलफल गरेर मात्रै बाह्य सम्वाद अघि बढ़ाउने रणनीति लिएको छ प्रवक्ता प्रकाश ज्वालाका अनुसार श्रीलंका भ्रमणबाट फर्किनुभएका पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले भोलि सह संयोजक माधव कुमार नेपालसँग संवाद गर्नुहुनेछ शीर्ष दुई नेताको परामर्शपछि मात्रै अन्य दलहरूसँग औपचारिक कुराकानी हुने उहाँले बताउनु भएको छ सत्ताका लागि मरिहत्ते नगर्ने नीति भए पनि प्रदेश संरचना नै अख्यारोमा परेमा जिम्मेवारी लिन पार्टी पछि नहट्ने नेकपाले जनाएको छ सुदूरपश्चिम र कर्णाली प्रदेशमा

0: दशक पछिल्लो राजनैतिक परिस्थितिका कारण दलहरूबीच नयाँ समीकरणको गृह कार्य शुरू भएको छ।
1: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रदेशहरूमा तीन ठूला राजनैतिक दल मिलेर सरकार गठन गर्ने प्रस्तावप्रति असहमति जनाउनु भएको छ। ललितपुरमा आज आयोजित नेता कृष्ण प्रसाद भट्टराईको शालिग अनावरण तथा 44 बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा उहाँले यस्तो सहमति लोकतान्त्रिक मूल्य र जनमत विपरीत हुने बताउनु भएको हो। थापाले तीन प्रमुख दल सत्तामा सहभागी हुँदा प्रदेश सभा प्रतिपक्षविहीन बन्ने र यसले राजनैतिक अस्थिरता बढ़ाउने उल्लेख गर्नुभयो। कंग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै उहाँले अब सिद्धान्तमा सम्झौता नगर्ने स्पष्ट पार्नुभयो। निर्वाचन अघिको गठबन्धन र समीकरण परिवर्तनले दलहरूको पहिचान संकटमा परेकाले कांग्रेस अब पुरानो कमजोरी नहदराउने अडानमा रहेको गगन थापाको भनाई छ।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार असंवैधानिक बाटो र बलजफ्तीबाट बनेको आरोप लगाउनु भएको छ। पार्टीको संसदीय मामिला विभागले आज काठमाण्डुमा आयोजना गरेको सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले अहिलेको राजनीति नीति र दिशाविहीन अवस्थामा पुगेको टिप्पणी गर्नुभयो। लोकतन्त्रमा सरकार परिवर्तनका लागि स्पष्ट कानूनी बाटाहरू हुने भए पनि वर्तमान सत्ताको जग नै तोड़फोड़ कब्जा र आगजनीमा टिकेको उहाँको दावी छ। देशमा बेलगाम अराजकता बढ़ेको उल्लेख गर्दै अध्यक्ष ओलीले मुलुकको राजनीतिलाई ठिक ठाउँमा ल्याउन एमाले अब सड़क र संसद दुवै मोर्चाबाट सशक्त रूपमा आवाज उठाउने बताउनु भएको छ। उहाँले जनताको आवाजलाई तथ्य तर्क अध्ययन सहित सशक्त रूपमा संसदमा प्रस्तुत गर्न आफ्ना संघीय सांसदहरूलाई निर्देशन समेत दिनुभएको छ।
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष 2079-80 84-85 सम्मको व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्ययोजना पहिलो पटक अध्यावधिक गरेको छ। नयाँ कार्ययोजनामा प्रत्येक सम्बद्ध निकायको कार्य जिम्मेवारी समयसीमा र नतिजाका सूचक स्पष्ट पारिएका छन्। परिमार्जित योजना अनुसार कृषि तथा औद्योगिक वस्तुको उत्पादन बढ़ाउने स्वदेशी सामानको गुणस्तर सुधार्ने बजार वैविध्यकरण गर्ने तथा मानव स्वास्थ्यमा असर गर्ने आयातित वस्तुमाथि कड़ाई गर्ने नीति लिइएको छ। कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र राष्ट्रिय योजना आयोगले नियमित अनुगमन गर्नेछन्।
0: सरकारले सामाजिक सुरक्षा भत्ता पाउने सबै लाभग्राहीलाई आगामी असोज मसान्तभित्र आफ्नो परिचय पत्र नवीकरण गर्न आग्रह गरेको छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गर्दै भत्ता निरन्तर पाउनका लागि समयमै सूचीकरण र नवीकरण गर्न भनेको हो। लाभग्राहीहरूले आफ्नो वडा कार्यालय वा अस्थायी बसोबास रहेको वडामा बुझाएर जैविक पहिचानका आधारमा यो काम गराउन सक्नेछन्। नवीकरणका लागि राष्ट्रिय परिचय नम्बर आवश्यक पर्ने भए पनि 16 वर्ष मुनिका बालबालिका पूर्ण अशक्त र 90 वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको हकमा भने यो अनिवार्य नगरिएको मन्त्रालयले स्पष्ट पारेको छ। वडा कार्यालयहरूमा हुन सक्ने चाप कम गर्दै प्रक्रियालाई सहज बनाउन मन्त्रालयले स्थानीय तहहरूलाई निर्देशन समेत दिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर, चिकित्सा शिक्षा सुधार अभियन्ता एवं हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर गोविन्द केसी दुर्गम छारुङ र टिंकर गाउँका नागरिकलाई उपचार सेवा दिन दार्चुला पुग्नु भएको छ। उहाँले ब्यास गाउँपालिका एकका विकट बस्तीमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने तयारी गर्नुभएको छ। छाङरू र टिंकर जान भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले भारतीय प्रशासनको अनुमतिको पर्खाईमा रहनुभएका डाक्टर केसीले आज दार्चुला सदरमुकाम खलंगमा बसोबास गरिएका ती क्षेत्रका स्थानीयको स्वास्थ्य परीक्षण गरिरहनु भएको छ। गण्डकी प्रदेशका तीनवटा अदालतमा गत वर्ष आन्दोलनका क्रममा जलेर नष्ट भएका 6,000 भन्दा बढ़ी मिसिल मध्ये 3,306 थान कागजात पुनः प्राप्त भएका छन्। उच्च अदालत पोखराका अनुसार पोखरा उच्च अदालत, कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा आगजनी हुँदा ती प्रमाणहरू नष्ट भएका थिए। अदालतले जिल्ला सरकारी वकिलको कार्यालय र मुद्दाका सम्बन्धित पक्षहरूको सहयोगमा ती कागजात संकलन गरी प्रमाणीकरण गरेको हो। उच्च अदालतका उप रजिस्ट्रार नील प्रसाद पनेरूका अनुसार अझै 2,800 भन्दा बढ़ी मिसिल प्राप्त हुन बाँकी छ। चालू मुद्दाका मिसिल नहुँदा फैसला प्रक्रिया नै रोकिने भएकाले अदालतले बाँकी कागजात बुझाउन सरकारवालालाई आह्वान गरेको छ। प्राविधिक गड़बड़ीका कारण अवरूद्ध बनेको भरतपुर अस्पतालको सीटी स्क्यान सेवा आजबाट पुनः शुरू भएको छ। 9 वर्ष पुरानो उपकरणको एक्सरे ट्यूब बिग्रिएपछि गत असार 7 गतेदेखि सेवा ठप्प थियो। अस्पतालका सूचना अधिकारी गोपाल प्रसाद पौडेलका अनुसार नेदरल्याण्डसबाट नयाँ पाट पूर्जा ल्याएर जडान गरेपछि सेवा पूर्ववत रूपमा संचालनमा आएको हो। अस्पतालले पित्तथैलीको शल्यक्रिया गराउन बाँकी रहेका बिरामीको पालो व्यवस्थापनमा हेरफेर गरेको छ।
3: नेपालगंजबाट पर्यटकीय शहर पोखराका लागि हुँदै आएको सीधा हवाई सेवा बन्द भएपछि यात्रुहरू समस्यामा परेका छन्। हवाई इन्धनको मूल्य वृद्धिसँगै भाड़ा बढ़ेर 8,200 रूपियाँ पुगेपछि यात्रु अभावका कारण बुद्ध एयरले 1 महिना अघि यो सेवा रोकेको छ। उडान बन्द हुँदा विशेष गरी भारतीय पर्यटक र आन्तरिक यात्रुहरू वर्षायाममा पहिरोको जोखिम मोल्दै लामो स्थलमार्ग प्रयोग गर्न बाध्य छन्। बुद्ध एयरका नेपालगंज प्रमुख विनित शाहले आगामी असोज समय यात्रुको अवस्था हेरेर मात्र यसबारे पुनर्विचार गर्न सकिने बताउनु भएको छ।
2: नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष तथा चियो चर्चो दैनिकका प्रधान सम्पादक पत्रकार कृष्ण थपलिया समर्पण लालबन्दी नगर वाङ्मय परिषद स्थानीय प्रतिभा पुरस्कारबाट सम्मानित हुनुभएको छ। लालबन्दी नगर वाङ्मय परिषदको आयोजनामा पुरस्कार अर्पण तथा पुस्तक विमोचन समारोहमा उहाँलाई नगद 25,000 सहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको भानु प्रतिष्ठान नेपाल मधेस प्रदेश संयोजक एवं परिषदका कोषाध्यक्ष विवस पौडेलले जानकारी दिनुभएको छ।
3: लागू औषध नियन्त्रण ब्यूरोको टोलीले काठमाण्डुको कुलेश्वरमा गोली चलाएर 2 जना लागू औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा 1 नेपाली र 1 भारतीय नागरिक छन्। पुल नजिकै नियन्त्रणमा लिने क्रममा प्रहरीले 2 राउण्ड गोली चलाउँदा भारतीय नागरिक घाइते भएका छन्। उनीहरूको साथबाट ठूलो मात्रामा औषधिजन्य लागू औषध बरामद भएको छ। यता सशस्त्र प्रहरी बलले चन्द्रगिरी नगरपालिकाको ढुंगे अड्डाबाट 15,000 क्याप्सुल ट्रामाडोल सहित अनिल देउवालाई पक्राउ गरेको छ। अनिल देउलालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको टोलीले देउलाको कोठामा छापामारी डाइपाजाम फिनारगन र पोलेन सहित सुमित्रा राईलाई पनि नियन्त्रणमा लिएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकबारे सरकार भएका निकायका प्रतिनिधिसँग संवाद गरेको छ। समितिको आजको बैठकमा नेपाल बैंकर संघ र बैंक तथा वित्तीय संस्था परिसंघका पदाधिकारीसँग कानून परिमार्जनका विषयमा छलफल भएको हो। समितिका सचिव लक्ष्मणलाल अर्यालका अनुसार छलफलमा अर्थ, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधिको सहभागिता थियो। मुलुकको मौद्रिक तथा वित्तीय प्रणालीलाई थप बलियो समय सापक्ष बनाउने योजनाका साथ सरकारले गत जेठ 11 गते यो विधेयक संघीय संसदमा दर्ता गराएको थियो।
2: सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले दूध संकलन प्रणालीलाई व्यवस्थित बनाउन नयाँ नीति अघि सारेको छ। संस्थानले दूध आपूर्ति गर्दै आएका देशभरका सहकारी तथा निजी फार्महरूलाई साउन मसान्तभित्र अनिवार्य रूपमा सम्पर्क र नवीकरण गर्न समय सीमा तोकेको छ। नयाँ आर्थिक वर्षको शुरूआतसँगै दूध संकलन कार्यलाई प्रविधि मैत्री र दिगो बनाउन यो कदम चालिएको डीडीसीले जनाएको छ। तोकिएको समयभित्र प्रक्रिया पूरा नगर्ने संस्थाहरूबाट दूध खरिद गर्न आफू बाध्य नहुने संस्थानले स्पष्ट पारेको छ। डीडीसीसँग नियमित कारोबार गर्न इच्छुक उत्पादकहरूलाई पायक पर्ने आयोजना कार्यालय र चिस्यान केन्द्रमा सम्पर्क गर्न आज सूचना जारी गरिएको छ।
1: अब विदेशका खबर। भारतको जम्मू काश्मीर र उत्तराखण्डमा भारी वर्षा र बाढ़ी पहिरोका कारण जनजीवन अस्तव्यस्त बनिरहेको छ। जम्मू काश्मीरको पुञ्च र किस्तवाड क्षेत्रमा बादल फाट्दा ठूलो बाढ़ी र पहिरो आएको छ, जसमा परि 11 जनाको मृत्यु भएको समाचार संस्था भाष्करले जनाएको छ। बाढ़ीका कारण रजौरीमा धारहाल नदीको बहाव बढ़दा झण्डै 250 सवारी साधन बगेका छन्। उत्तराखण्डमा पनि पहिरो खसेका कारण केदारनाथ पदमार्गमा घोड़ा र खच्चड़को आवतजावत रोकिँदा कैलाश मानसरोवर जाने यात्रु बीच बाटोमै रोकिएका छन्।
2: रूसले युक्रेनी ड्रोन विकासकर्तासँगको सहकार्यलाई लिएर जापानको आलोचना गरेको छ। रूसी उपविदेश मन्त्री एन्ड्रे रुडेनकोले जापानी समझदारीले आफ्ना नागरिकको ज्यान लिन सहयोग पुर्याएको आरोप लगाएका छन्। किएभसँगको यो सम्बन्धलाई मस्कोले शत्रुतापूर्ण कार्यका रूपमा लिएको छ, जसले रूस र जापान बीचको आपसी सम्बन्धलाई थप कमजोर बनाउने चेतावनी दिएको छ। यता पाकिस्तानका लागि इरानी राजदूत रेजा अमीरी मोगादामले अमेरिकाको शान्ति प्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएका छन्। वाशिङटनको शान्ति प्रयास व्यवहारमा नभई केवल भाषणमा सीमित रहेको उनको दावी छ। राजदूत मोगादामले अमेरिकाले सम्झौताहरू उल्लंघन गर्ने गरेको र उसको ध्यान शान्तिमा भन्दा अस्थिरता निम्त्याउनमा केन्द्रित रहेको आरोप लगाएका छन्।
1: अब खेलकुद। फिफा विश्वकप 2026 को उपाधिका लागि आज राति साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेन बीच प्रतिस्पर्धा हुँदैछ। अमेरिकाको मेटलाइफ स्टेडियममा हुने फाइनल खेल 60 वर्षपछिको ऐतिहासिक आमने सामने हो। 38 वर्षीय लियोनेल मेसी र 17 वर्षीय लामिन एमाल बीचको खेलका रूपमा हेरिएको यो भिडन्त हेर्न टिकटको माग अत्यधिक बढ़ेको छ र फिफाको रिसेल प्लेटफर्ममा एउटै भीआईपी टिकटको मूल्य 30 करोड़ नेपाली रूपियाँसम्म पुगेको छ। खेलमा मेसी सामु ह्याट्रिक गर्दै गोल्डेन बुट र विश्वकप दुवै जित्ने अवसर छ। यसैबीच विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्याण्डले फ्रान्सलाई 6-4 गोल अन्तरले पराजित गरेको छ। फ्रान्स विरूद्धको खेलमा एक गोल गरेसँगै इंग्ल्याण्डका मिडफिल्डर जुड वेलिङ्गम एकै विश्वकपमा सर्वाधिक गोल गर्ने इंग्लिस खेलाड़ी बनेका छन्। प्रतियोगितामा 7 गोल गरेका वेलिङ्गमले ह्यारी केन र ग्यारी लिने करको कीर्तिमान तोडेका हुन्।
2: र 44 बीपी स्मृति दिवसको अवसर पारेर आगामी साउन 6 गते चरीकोटमा ग्रीन रन प्रतियोगिता हुने भएको छ। नेपाल विद्यार्थी संघ दोलखा र नन्द प्रसाद जानुका फाउण्डेशनको समझदारीमा वातावरण जोगाउने र स्वस्थ जीवनशैली अपनाउने सन्देश दिन यो दौड़ आयोजना गर्न लागि हो। करिब 3 किलोमिटर लामो यो प्रतियोगितामा 2 समूह निर्धारण गरिएका छन्। पहिलो विधामा कक्षा 10 विद्यार्थीहरूले प्रतिस्पर्धा गर्न पाउनेछन् भने दोस्रो खुल्ला विधामा जुनसुकै उमेर समूहका व्यक्तिहरू सहभागी हुन सक्नेछन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: देशभर वर्षासँगै प्राकृतिक विपदको त्रास। कोशी र सेती नदीमा पानीको सतह बढ़्यो। झरी शुरू भएसँगै स्वास्थ्य समस्या। काठमाडौँ उपत्यकामा हैजाको जोखिम।
2: तीनै तहका 95 जना जनप्रतिनिधिको पद रिक्त। स्थानीय तहमा उपनिर्वाचन नहुने। प्रदेश सभाबारे अन्यल। प्रमुख निर्वाचन आयुक्त सहित प्रस्तावित पदाधिकारी विरूद्ध परेन उजुरी। संसदीय सुनवाई आगामी मंगलबार।
1: प्रदेश सरकार गठनबारे आन्तरिक छलफलमा नेकपा। तीन दलीय प्रदेश सरकार बनाउन कंग्रेसको असहमति। सरकार हिंसा र तोड़फोड़को जगमा बनेको एमाले अध्यक्ष ओलीको आरोप।
2: जम्मू कश्मीरमा बाढ़ी पहिरोमा परेर 11 जनाको मृत्यु। जापान र युक्रेनको सैन्य सहकार्यमा रूसको आपत्ति। अमेरिकी शान्ति नीति देखावटी मात्रै भएको इरानको टिप्पणी।
1: र फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिना र स्पेन बीच आज राति ऐतिहासिक भिडन्त। फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो। जुट बेलिङ्गमको नयाँ कीर्तिमान।
2: हौस् त नेपाली खबर अहिलेलाई यति नै। राति 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: सुरक्षाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउ।
1: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
2: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
2: किनभने दुई अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खोलियो
1: सिटी डायग्नोस्टिक सेन्टर सिडिसी।
2: हाम्रा सेवाहरू:
1: होल बडी चेकअप,
2: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
1: मधुमेहको सम्पूर्ण चेक जाँच, यास बीए1सी जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, एलएफटी,
2: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
1: ग्यास्ट्रिकको परीक्षण,
2: मोटोपनको परीक्षण,
1: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
2: रगत भुइँया एवं दिसा पिसाब परीक्षण।
1: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
2: सम्पर्क स्थान:
1: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
2: सम्पर्क फोन नम्बर 0674220227, 0674220227, मोबाइल नम्बर 9851189918।
1: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, कुस्मा पर्वत।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: कला छ तिमी संसारकी सबैभन्दा राम्री छौ, सानी समाज स्वार्थी छ, रूप र धनको पछाडि लाग्ने धेरै छन्, यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन्। सही बाटोमा हिँड्नु पर्छ, आफ्नो अर्का बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्राली सगौरा प्रस्तुत गर्दछ एलिसा तिमल सिन्हाको सन्देशमूलक लोकदोहोरी गीत सही बाटोमा हिँड्नु पर्छ सानी।

0: वरिष्ठ संगीतकार राजकुमार बगरको मन छुने लय सृजना अनि एलिसा तिमलसिन्हाको उत्कृष्ट शब्द सृजना भित्र हुमन अधिकारी र एलिसा तिमलसिन्हाको सुमधुर आवाज अब बजारमा।
1: प्राविधिक शिक्षा पढ्ने सुवर्ण अवसर पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना एसई 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अङ्क प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गतेसम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रश्न बुझिने कपी हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई प्रवेश पत्र सक्कलको प्रतिलिपि जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि फोटो हालसालै खिचेको 35x45 mm आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौड़ा बागलुङ सम्पर्क नम्बर 068-420-001 420-003 98-56-21-917 98-56-36-567 98-451-20-736।
2: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
3: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे मुटुको ईसीजी सेवा हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार हरेक दिन कपाल झर्ने चाया पर्ने अनुहारको कालो पोतो डन्डी फोर पुरानो कुष्ठ रोगको सफल उपचार सेवा
4: हरेक दिन नसा मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने टोलाउने आत्महत्याको प्रयास गर्ने झन्किने पसिना आउने डराउने मन चञ्चल हुने निद्रा नपर्ने भोक नलाग्ने बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने कुरा बिर्सने रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा
3: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने आङ खस्ने खसला जस्तो हुने महिनावारी गडबडी हुने योनी चिलाउने योनीको घाउ खटिरा सेतो मैलो गनाउने पानी बग्ने पाठे घरमा रिङ राख्नु पर्ने स्तन सानो ठुलो हुने स्तनको गाँठा गुठी निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा
2: अत्याधुनिक मेसिनद्वारा थाइराइड ग्यास्ट्रिकको किरा भए नभएको सुगर जन्डिस कोलेस्ट्रोल युरिक एसिड तथा टाइफाइड निमोनिया टीबी मलेरिया निसन्तान तथा बाँझोपनको परीक्षण रगत पिसाब एवं वृय परीक्षण
4: 24 घण्टा आकस्मिक सेवा
3: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी
2: बडगाउँ चौर कुस्मा पर्वत फोन नम्बर 067-420-27 067-420-27
4: मोबाइल नम्बर 98-56-22-597 98-56-23-597
2: 98-51-81-918
4: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक
2: बडगाउँ चौर कुस्मा नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि
5: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी 95.3

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक 7 बज्यो।

0: गर्ने रात्रिकालीन अवस्थामा चाहिँ विशेष गरी यात्रा नचलाउनकै लागि हामीले अनुरोध गरेका छौं।
1: प्राधिकरणले वर्षा र बाढ़ीबारे जानकारी लिन 11:55, विपद मद्दतका लागि 12:34, नेपाल प्रहरीका लागि 100 र सशस्त्र प्रहरीका लागि 11:14 नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।
2: जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको बहाव बढ़दो क्रममा रहेको जनाएको छ। उपल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको जलसतह भोलिसम्म सतर्कता तह पार गर्न सक्ने सम्भावना रहेको जनाएको विभागले जनाएको छ। विभागका बाढ़ीविद सरस्वती विष्टले उपल्लो तटीय क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको बहाव उल्लेख्य बढ़न सक्ने बताउनुभयो। आज साँझसम्म कोशी नदीको जलसतह 4.78 मिटर पुगेको छ र बहाव बढ़दो क्रममा छ। राति पनि उपल्लो क्षेत्रमा वर्षाको सम्भावना रहेकाले भोलि बिहानसम्म नदीले 6 मिटरको सतर्कता तह पार गर्न सक्ने उहाँले बताउनुभयो। विष्टका अनुसार नदीको जलसतह 6 मिटर पुगेमा सतर्कता तह र 7 मिटर पुगेमा खतरा तह पार गर्नेछ। नदी तटीय क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाउनु पर्ने उहाँको भनाइ छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले सम्भावित बाढ़ी जोखिमलाई ध्यानमा राख्दै कोशी ब्यारेजका 52 ढोका खोल्ने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो। उहाँले बाढ़ीको अवस्था निरन्तर अनुगमन भइरहेको र आवश्यकता अनुसार पूर्व तयारी तथा प्रतिकारीका सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको समेत जानकारी दिनुभयो। विभागले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेसँगै बाढ़ी पहिरो र डुबानको जोखिम बढ़न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दा यात्रु तथा स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
1: स्थानीय प्रशासनले नारायणघाट मुगलिन सड़क र चितवन तर्फको पृथ्वी राजमार्ग आज राति 10 बजेदेखि बन्द गर्ने भएको छ। जिल्लाका विभिन्न स्थानहरूसहित धादिङ लगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणघाट मुगलिन काठमाण्डु सड़क राति 10 बजेदेखि बन्द रहने जनाएको छ। प्रमुख जिल्ला अधिकारी गणेश सरियालद्वारा जारी सूचनामा रातको समयमा सवारी सञ्चालन राख्दा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी बन्द गरिएको उल्लेख छ। रातीमा सवारी साधन र यात्रा गर्दा स्थानीय प्रशासन र सरकारवाला सुरक्षा निकायसँग समन्वय गरी मात्रै गर्न सूचनामा अनुरोध गरिएको छ। वर्षातका कारण शनिबार रातीदेखि यो सड़क बन्द गरिएको थियो।
2: नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अहिले कर्षमा पुगेपछि देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी विभाजनको संघारमा पुगेको छ। संस्थापन र इतर पक्ष बीचको शक्ति संघर्ष र संवादहीनताका कारण इतर पक्षले अब धेरै पर्खिएर नबस्ने र नयाँ कार्य दिशा तय गर्न राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। पार्टी फूटको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको कतिपय नेताहरूको बुझाई रहँदा इतर पक्षका नेताहरूले भने एकताको सम्भावना अत्यन्तै क्षीण र कमजोर बन्दै गएको स्पष्ट पारेका छन्। एक सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
3: पार्टीभित्र गगन थापा नेतृत्वको संस्थापन पक्ष र शेरबहादुर देउवा समूहको इतर पक्षबीच चुलिएको शक्ति संघर्ष आगामी साउन 6 गते जननायक बीपी कोइरालाको स्मृति दिवसका दिन मैदानमै पोखिने भएको छ। सो दिन संस्थापन पक्षले 77 जिल्लामा आफ्नो जरा अभियान समापन गर्दैछ भने इतर पक्षले देशका 165 निर्वाचन क्षेत्रमा बेग्लै कार्यक्रम गर्ने घोषणा गरेर समानान्तर गतिविधि बढ़ाउने प्रश्न पारिसकेको छ। संस्थापन पक्षले अघि बढ़ाएको क्रियाशील सदस्यता नवीकरण र अध्यावधिक प्रक्रियालाई इतर पक्षले पूर्ण रूपमा बहिष्कार गर्ने र यसैलाई आधार बनाएर नयाँ पार्टीको खाका कुर्ने गृह कार्य गरिरहेको छ। इतर पक्षका नेता मिन विश्वकर्माले एकताको सम्भावना कहिल्यै पूर्ण रूपमा समाप्त नहुने बताए पनि अहिले वार्ता सम्वाद र छलफल प्रभावकारी रूपमा अघि नबढ़ेकाले तत्काल सहमति हुने अवस्था नदेखिएको स्पष्ट पार्नु भएको छ। विश्वकर्माले तत्काल पार्टी फुटेको भन्न नमिल्ने तर एकताको सम्भावना भने क्रमशः क्षीण हुने गएको बताउनुभयो।
4: एकताको सम्भावना रहि नै रहन्छ तर अहिले जुन अवस्थामा हाम्रो वार्ता सम्वाद छलफल हुनुपर्ने हो त्यो अवस्था नभएको र जुन शैलीमा हामी अगाडि गइराखेका छौं त्यसले चाहिँ अहिले तत्कालै सहमति हुने अवस्था देखिँदैन। तत्कालको लागि फुट्यो नभनिहाल्यो एकताको सम्भावना चाहिँ क्षीण हुँदै गयो कमजोर हुँदै गयो।
3: इतर पक्षले साउनभित्रै राष्ट्रिय कार्यकर्ता

0: सभा बोलाएर नयाँ दलको घोषणा गर्ने तयारी गरिरहँदा संस्थापन पक्षले भने यसलाई पार्टी विधान विपरीतको कदम र राजनीतिक कमजोरी भनेको छ। इतर पक्षको यो आरोप र रणनीतिलाई अस्वीकार गर्दै संस्थापन पक्षका नेता तथा पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाईली पार्टी फुट्ने कुरालाई केवल उच्च स्तरको बार्गेनिङ मात्र ठान्नुहुन्छ। कार्यकर्ताहरूलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउन दैनिक रूपमा संवाद र छलफलहरू भइरहेकाले अन्तत सबै मिलेर नै अगाडि बढ्ने दावी उहाँको छ।
1: अहिले बार्गेनिङ होला, फुट्दैन पार्टी। कार्यकर्ताका बीचमा फुट्नु नहुनेछ। कार्यकर्ताका बीचमा जहाँ चारवटा जहाँ जहाँ झण्डा छ उहाँहरूलाई पनि हामी समेट्छौँ, वार्ता भएर छलफल भएर। त्यही भएर सुधारतापूर्वक पार्टीको विधान र विधि प्रक्रियाभित्र, विधानको सर्वोच्चताभित्र, विधानले अङ्गीकार अङ्गीकार गरेको बाटोमा सहमति र एकता कायम गर्न हामी तयारै छौँ। संवाद छलफल प्रयासहरू भइरहेका छन्, तर जहाँसम्म लाग्छ हामी एक भएर नै जान्छौँ।
0: नेतृत्व तहको यो वारपारको लड़ाईले कंग्रेसका कार्यकर्तामा अन्यल मात्र बढ़ाएको छैन, राजनीतिक वृत्तमा पनि नयाँ तरंग पैदा गरेको छ। राजनीतिक विश्लेषक विष्णु दाहाल कंग्रेस व्यवहारिक रूपमा धेरै अघि नै फुटिसकेको र अहिलेको विवाद नियोजित भू राजनीतिक खेलको हिस्सा भएको दावी गर्नुहुन्छ।
2: फंक्सनली अस्ति नै फुटेकै हो, अब यसको स्ट्रक्चर अलि देखि अब बल्ल फुट्न लाग्यो हो मेरो बुझाइ चाहिँ। यो फुट्नु भनेको चाहिँ के देखिन्छ भने अब यो कोर्स फेरिने संकेत हो भन्ने चाहिँ मलाई लाग्छ। यो जियो पोलिटिकल गेमको एउटा पार्ट हो, त्यसले तपाईँ उल्टो उल्टो निर्णयहरू भइरहेको छ।
3: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य ब्याङ्क तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौं। क्रेडिट कार्ड बारे जान्ने पर्ने विषय: खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौ, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र ब्याङ्क, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
5: गुणस्तरीय प्लम्बिङको
6: मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट, हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन भरको।
8: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
9: नेपालका बाल सुधार गृहहरूमा क्षमताभन्दा बढ़ी बाल बालिका रहेको र उनीहरूको आधारभूत सेवा सुविधामा समस्या देखिएको भन्दै सरकारले कानून सुधारको प्रक्रिया अघि बढ़ाएको छ। आज सिंहदरबारमा बसेको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता चक्रबहादुर बुढाले बाल सुधार गृहको वर्तमान अवस्था र सुधारका प्रयासबारे जानकारी गराउनु भएको हो। सरकारले बाल बालिका सम्बन्धी ऐन 2075लाई संशोधन गरी सजायको अवधि घटाउने र डाइभर्सन प्रक्रियालाई फराकिलो बनाउने प्रस्ताव गरेको प्रवक्ता बुढाले बताउनुभयो।
10: बाल सुधार गृहमा रहेका विद्यालयको अनुमन्त्रालयले चाहिँ शिक्षा र खेलकुद मन्त्रालयले सम्बन्धित स्थान तहले गर्ने भनेको छ। अहिले हाम्रो 10 बाल सुधार गृह मध्ये जम्मा 4 बाल सुधार गृह मात्रै स्कूलको विद्यालयको व्यवस्था भएको छ। बाल सुधार गृहले वार्षिक प्रतिवेदन मन्त्रालय पठाउने व्यवस्था, आपतकालीन अवस्थाको व्यवस्थापन गर्नुपर्ने विषय र बाल बालिकाको त्यहाँ भित्र कुनै बाल बालिका अकस्मात मृत्यु हुन पुग्यो भने तालुक निकायमा शोधन दिनुपर्ने र उहाँको परिवारमा चाहिँ शोधन दिनुपर्ने व्यवस्था छ। त्यसरी बाल सुधार गृह सञ्चालनलाई कुनै संस्थासँग व्यवस्थापन क्षमता गर्न सक्ने व्यवस्था चाहिँ नियमले भएको व्यवस्था छ।
9: मन्त्रालयका अनुसार हाल देशभर रहेका 10 बाल सुधार गृहको कुल क्षमता 1085 जना भए पनि हाल 1195 जना बाल बालिका आश्रित रहेका छन्। गत वर्षको आन्दोलनका क्रममा केही बालबालिका भागेकाले त्यो संख्या वास्तवमा करिब 1400 पुग्ने मन्त्रालयको अनुमान छ। आश्रित बालबालिका मध्ये करिब 50% 18 वर्षभन्दा माथिका रहेको प्रवक्ता बुडाले बताउनुभयो। उहाँले बाल सुधार गृहको भौतिक पूर्वाधार बालमैत्री नभएको र कतिपय स्थानमा पुरानो सरकारी भवन वा कारागारकै संरचना प्रयोग भइरहेको जानकारी समेत दिनुभयो।
10: अहिले 1085 संख्या हाम्रो क्षमता देखिन्छ भने अहिले 1195 करिब 1200 बालबालिका यसमा रहेको छ संख्या। त्यो चाहिँ खास संख्या चाहिँ 1400 हो। त्यो जेएनजे आन्दोलन क्रममा गत वर्ष चाहिँ त्यहाँबाट आफूखुसी भएका बालबालिकाहरू सबै आइपुग्नु भएको छैन। करिब 200 बालबालिकाहरू अझै फर्किन चाहिँ बाँकी छ। उमेरको हिसाबले हेर्ने भने आधा संख्या चाहिँ 18 वर्ष माथिको छ भने आधा संख्या चाहिँ 18 वर्ष मुनिको छ।
9: प्रवक्ता बुटाले हाल भक्तपुरमा पहिलो बाल अदालत स्थापना भई सञ्चालनमा आएको र तनहुँको ढकाल टारमा 300 क्षमताको सुविधा सम्पन्न बाल सुधार गृह निर्माणको अन्तिम चरणमा पुगेको समेत जानकारी दिनुभयो। मन्त्रालयले बाल बालिकाको स्वास्थ्य बीमा, मनोसामाजिक परामर्श र सेवामूलक तालिमका कार्यक्रमहरूलाई पनि क्रमशः विस्तार गर्दै लिएको जनाएको छ।
3: यस्तै सांसदहरूले बाल सुधार गृहको अवस्था सुधार गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै सांसदहरूले देशका विभिन्न बाल सुधार गृहको अवस्था दयनीय रहेको भन्दै व्यवस्थापनका लागि कानून निर्माणमा जोड़ दिएका छन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मोहनलाल आचार्यले बाल बालिकासँग सम्बन्धित विषयहरू विभिन्न ऐनहरूमा छरिएर रहेको उल्लेख गर्दै एकीकृत छाता ऐन निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। वयस्क र नाबालिगलाई एउटै स्थानमा राख्दा थप समस्या निम्तिने भन्दै उहाँले नागरिक समाज र निजी क्षेत्रले सञ्चालन गरेका सुधार गृहहरूलाई पनि सरकारले नियमन र समन्वय गरी उपयोग गर्नुपर्ने सुझाव दिनुभयो।
10: तत्काल राज्यले थुप्रै बाल सुधार केन्द्रहरू चाहिँ स्थापना गर्न सम्भव नहोला, तर सँगसँगै सिभिल सोसाइटी अर्गनाइजेसनहरूले पनि थुप्रै त्यसरी सञ्चालन गरेकै छन् कुनै न कुनै तरिकाबाट, र प्राइभेट सेक्टरले पनि सुधार गृह भनेर सञ्चालन गरेकै छ। उनीहरूसँग कोअर्डिनेसन गरेर राज्यले कम्तीमा त्यसलाई एउटा एक खालको अनरसिप लिएर उनीहरूलाई बरु इन्सेन्टिभ केही दिएर हुन्छ भने दिन सकिन्छ, र उनीहरूको चाहिँ जुन सेवा दिने खालको क्वालिटी हो, क्वालिटीमा राम्रो चाहिँ छैन भने बरु क्वालिटी विस्तार गर्ने गरी उनीहरूलाई के सहयोग गर्न सकिन्छ त्यसमा त्यसो गर्न सकियो भने हामी सबैलाई एडजस्ट गर्ने गरी।
3: राष्ट्रिय स्वतन्त्र पार्टी कि सांसद भूमिका श्रेष्ठले धुपन्देहीको बाल सुधार गृहको अवस्था भयावह रहेको उल्लेख गर्दै उनीहरूले तत्काल स्थानान्तरण गर्न गृह मन्त्रालय र भूमि सुधार मन्त्रालयसँग समन्वय गरी ठोस कदम चाल्नुपर्नेमा जोड़ दिनुभयो।
5: रूपन्देही जिल्लाको चाहिँ जुन महिला विकास भवनमा राखिएको अवस्था छ, त्यहाँ एकदमै एउटा कोठामा 70 बाल बालिका बालक बस्नुहुन्छ कि, यस्तो गर्मी छ, फ्यान छैन, कुलर छैन, यति धेरै मानसिक यातना छ। त त्यहाँ हामीले बुझ्दाखेरि तत्काल सुरु गर्नुपर्ने चाहिँ त्यो स्थानान्तरण गर्नुपर्ने देखिएको कुरा हुनाले चाहिँ यसलाई चाहिँ छिटोभन्दा छिटो गृह मन्त्रालयसँग त समन्वय गरिसक्नु भन्नु भएको छ, भूमि सुधार मन्त्रालयसँग पनि समन्वय गर्नुपर्ने हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
3: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद निनु कुमारी कर्णले बाल सुधार गृहहरूमा शिक्षा, स्वास्थ्य, खेलकुद र मनोरञ्जनको अवस्था शून्य रहेको भन्दै सुरक्षाका नाममा बाल बालिकाले थुनेर मात्र राखिएको आरोप लगाउनुभयो।
11: त्यहाँ प्राथमिक उपचारको व्यवस्था केही पनि छैन, जिरो छ। शिक्षाको अवस्था पनि जिरो छ, खेलकुदको अवस्था पनि जिरो छ, मनोरञ्जनको अवस्था पनि जिरो छ, केही पनि छैन, राखिएको छ। बालक मात्रै हुनुहुन्छ त्यहाँ, बालकहरूलाई त्यो स्थानमा एउटा सुरक्षाको व्यवस्था गरिएको छ।
3: प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद सरस्वती लामाले बाल सुधार गृहहरूलाई केवल थुन्ने ठाउँका रूपमा मात्र नभई पारिवारिक वातावरण र बाल मनोविज्ञान बुझ्ने दक्ष जनशक्तिको व्यवस्थापन केन्द्रको रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो।
12: बाल सुधार गृहमा रहेका बाल बच्चाहरूलाई हामीले चाहिँ पारिवारिक वातावरण दिनुपर्छ भनेर हामीले अस्ति छलफलमा ऊ गर्यौं, त्यसलाई समेट्नु भएको छ होइन। त्यो गर्दाखेरि पनि हामीले चाहिँ एउटा कुरा के ध्यानमा दिनुपर्छ भने चाहिँ त्यो अभिभावकको रूपमा जुन जसलाई चाहिँ हामीले नियुक्ति गरेको हुन्छ नि राज्यले, उहाँ चाहिँ कस्तो भने शारीरिक रूपले पनि बाल मनोविज्ञान बुझ्ने, त्यो बच्चाहरूको बीचमा बसेर डिल गर्न सक्ने चाहिँ सबै चिजले सक्षम हुनुपर्छ, नभए चाहिँ फेरि उहाँको आफ्नो पनि त ज्यानको खतरा हुन्छ नि त। त्यो ग्रुप सबै मिलेर त्यहाँ अब ज्यानको खतरा हुन सक्छ, त्यसलाई पनि हामीले उहाँको सुरक्षाको विषयमा पनि हाम्रो राज्यले ध्यान दिनुपर्छ।
3: कानून न्याय तथा मानवाधिकार समितिकी सभापति समीक्षा बासकोटाले बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानवाधिकार, उचित खानपान र पोषणको अवस्थामा सुधार गर्न सरकारले निर्देशन दिनुभयो।
13: सरकारले राखेका बाल सुधार गृहमा र हामीले बाल बालिकालाई संरक्षण गर्ने र सम्पूर्ण बाल बालिकालाई संरक्षण गर्ने राज्यको दायित्व भनिराखेका छौं। सँगसँगै सरकारले नै बनाएका बाल सुधार गृहमा बाल विजयकर्तालाई लगेर उहाँहरूको पोषणको बारेमा चिन्ता गर्ने पनि सरकारकै प्रथम दायित्व हो जस्तो लाग्छ।
3: सामाजिक सुरक्षा मन्त्री सीता वादीले बाल सुधार गृहलाई केवल दण्ड दिने थलोका रूपमा मात्र राख्न नहुने बताउनुभयो। उहाँले देशका विभिन्न भागमा रहेका बाल सुधार गृहहरूलाई सुधार शिक्षा र पुनर्स्थापना केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
11: बाल सुधार गृहको उद्देश्य दण्ड दिनु होइन, सुधार गर्नु हो र संरक्षण गर्नु हो र शिक्षा सी विकास र सम्मानजनक पुनर्स्थापनाको अवसर प्रदान गर्नु हो। त्यसैले मन्त्रालयले बाल सुधार गृहलाई अझ बाल मैत्री, सुरक्षित अधिकार मैत्री तथा पुनर्स्थापनामुखी संस्थाका रूपमा विकास गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु।
9: बैंकर्सहरूले सहकारी क्षेत्रको नियमन गर्ने जिम्मा नेपाल राष्ट्र बैंकलाई दिन सुझाव दिएका छन्। आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा बैंकर्सहरूले बैंकिङ कारोबार गर्ने सहकारीलाई नेपाल राष्ट्र बैंकको नियममा ल्याउनुपर्ने सुझाव दिएका हुन्। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले ठूला सहकारीलाई राष्ट्र बैंकको नियमनमा ल्याउन सके मात्र यो क्षेत्रमा देखिएका समस्या समाधान हुने बताउनुभयो। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सीबीफिनका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले पनि सहकारीलाई राष्ट्र बैंकको नियमनभित्र ल्याउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले बैंकिङ कारोबार गर्ने सहकारीलाई नियमन बाहिर राखे सहकारीमा विगतमा देखिएका समस्या दोहोरिन सक्ने चेतावनी दिनुभयो। उहाँले राष्ट्र बैंकलाई नियमन गर्न नदिने हो भने त्यस्ता सहकारीलाई बैंकिङ कारोबार गर्न दिन नहुने तर्क गर्नुभयो।
3: गण्डकीका तीन अदालतमा झरेका 3,300 मिसिल पुनः प्राप्ति भएका छन्। गत वर्ष भदौ 24 गते उच्च अदालत पोखरा, कास्के जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा भएको आगजनीका कारण झरेका 6,126 थान मिसिल मध्ये 3,307 थान मिसिल पुनः प्राप्त भएका छन्। उच्च अदालत पोखरामा जलेर नष्ट भएका 257 मध्ये 250 थान र कास्के जिल्ला अदालतमा नष्ट भएका 2,065 थान मिसिल मध्ये 1,999 थान मिसिल पुनः प्राप्त भएको उच्च अदालत पोखराले जनाएको छ। तनहुँ जिल्ला अदालतमा जलेर नष्ट भएका 3,804 थान मिसिल मध्ये 1,068 थान पूर्ण रूपमा र 15 थान मिसिल आंशिक रूपमा प्राप्त भएको उच्च अदालतका उपरजिष्ट्रार नील प्रसाद पनेरूले जानकारी दिनुभयो। जिल्ला सरकारी वकिलको कार्यालय र मुद्दाका सम्बन्धित पक्षबाट पुनः प्राप्त भएका मिसिललाई प्रमाणीकरण गरिएको उहाँको भनाइ छ। उच्च अदालतका 7, कास्के जिल्ला अदालतका 76 र तनहुँ जिल्ला अदालतका 2,751 थान मिसिल प्राप्त हुन बाँकी रहेको जनाइएको छ। मिसिलको अध्ययन र प्रमाणीकरणका लागि छुट्टै टोली गठन गरिएको छ।
9: बागमती प्रदेश सरकारले प्रदेशभित्रका नागरिकको समस्या बुझ्न तथा समाधान खोज्ने उद्देश्यले हेलो सीएम कक्ष स्थापना गर्ने भएको छ। प्रदेशका नागरिकहरूले भोग्नु परेको समस्या, गुनासो र उजुरीलाई 7 दिनभित्र फर्सेउट गर्ने गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अत्याधुनिक प्रविधि सहितको हेलो सीएम कक्ष स्थापना र सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बताउनुभयो। प्रदेश सरकारद्वारा संचालित सम्पूर्ण आयोजनाहरूको भौतिक तथा वित्तीय प्रगतिको निरन्तर ट्र्याकिङ र ट्रेसिङ गर्नका लागि अनलाइन प्रोजेक्ट मनिटरिङ सिस्टम विकास तथा कार्यान्वयनका लागि पनि बजेट व्यवस्था गरिएको बताउनुभयो। मानव विकास सूचकांकमा पछाडि परेका स्थानीय तहहरूलाई लक्षित गरी पालिका मानव विकास तथा आर्थिक रूपान्तरण विशेष कार्यक्रम सञ्चालन गर्न 4,49,00,000 बजेट विनियोजन गरिएको मन्त्री तामाङले बताउनुभयो।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: Ma stanno pure sano, sta che sbona spam.
1: Visto cose da disco, che
0: भरपूर मनोरञ्जन सहित मात्र रु 999 डी होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डी होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। रुकुम पूर्व केन्द्र भएर आज 5 म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अघि 4:30 रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर 5 म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्प रुकुम पूर्व सहित आसपासका जिल्लामा समेत महसुस भएको जनाइएको छ।
3: प्रहरीले काठमाडौँको कुलेश्वरमा गोली चलाएर लागोसत कारोबारी दुईजनाले पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक छन्। लागोसत नियन्त्रण ब्यूरोको टोलीले आज कुलेश्वरको पुल नजिक गोली हानेर उनीहरूलाई पक्राउ गरेको हो। यसक्रममा प्रहरीको गोली लागेर भारतीय नागरिक घाइते भएका छन्। लागोसत कारोबारीलाई पक्राउ गर्न दुई राउण्ड गोली चलाउनु परेको ब्यूरोले जनाएको छ। प्रहरीका अनुसार उनीहरूबाट ठूलो मात्रामा औषधिजन्य लागू औषध बरामद भएको छ। यसबीच काठमाडौँको चन्द्रगिरी नगरपालिका 15 ढुंगे अड्डाबाट ठूलो परिणाममा लागू औषध सहित दुईजना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपालले ती दुईजनालाई आज पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौँको किर्तिपुर नगरपालिका 9 पागा दोबाटो बस्ने 39 वर्षीय अनिल देउला र उदयपुर गाईघाट घर भैहाल चन्द्रगिरी नगरपालिका 4 नैका बस्ने 24 वर्षीय सुमित्रा राई रहेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीको टोलीले पक्राउ परेका दुईजनासँग 50 बक्समा 15,000 क्याप्सुल औषधि लागौषध ट्रामाडोल बरामद गरेको छ।
4: औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरे बापत गत असार मसान्तसम्म उद्योगीहरूले 40 करोड़ भन्दा बढ़ी महसुल राज्य कोषमा दाखिला गरेका छन्। विभिन्न 10 औद्योगिक क्षेत्रमा संचालित उद्योगले उक्त अवधिमा 40,86,00,000 दाखिला गरेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभयो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। पश्चिमी अफगानिस्तानको निमरोज प्रान्तस्थित मरूभूमि हुँदै इरान प्रवेश गर्ने क्रममा 5 जनाको मृत्यु भएको छ भने 14 जना बेपत्ता भएका छन्। उनीहरू सीमा पार गर्ने क्रममा मरूभूमिमा अलपत्र परेका थिए। सुरक्षाकर्मीले निमरोज प्रान्तको मरूभूमिबाट 5 जनाको शव फेला पारेका हुन्। इरान प्रवेश गर्ने उद्देश्यले हेलमन्ड र निमरोज प्रान्तमा फैलिएको दुर्गम मरूभूमि क्षेत्र हुँदै अघि बढ़ेको अफगानी नागरिकहरू 19 जनाको समूहमा रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। स्थानीय अधिकारीका अनुसार उक्त समूह मरूभूमिमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने अनुमान गरिएको छ। अत्यधिक गर्मी र पानीको अभावका कारण उनीहरूको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ। बेपत्ता रहेका 14 जनाको खोजीका लागि सुरक्षाकर्मीले अभियान चलाई संचालन गरिरहेका छन्। उद्धार कार्य जारी रहेको अधिकारीले बताएका छन्।
4: नेपाल परिवेशमा अब खेल समाचार।
5: विश्वकप फुटबल विशेष।
6: विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप यति बेला आफ्नो अन्तिम अध्याय लेख्ने तयारीमा छ। फाइनलमा आज राति दुई पूर्व विजेता अर्जेन्टिना र स्पेन आम्ने सामने हुँदैछन्। स्पेन र अर्जेन्टिना बीचको फाइनल खेल अमेरिकाको न्यूजर्सी स्थित मेटलाइफ स्टेडियममा नेपाली समयअनुसार आज राति 12:45 शुरू हुनेछ। स्पेन र अर्जेन्टिना दोस्रो पटक विश्वकपमा भिड्न लागेका हुन्। दुई देशको उपाधि भिडन्तलाई विश्व नम्बर 1 र विश्व नम्बर 2 बीचको घमासान प्रतिस्पर्धाका रूपमा प्रतीक्षा गरिएको छ। अर्जेन्टिना साबिक विजेता पनि हो भने स्पेनले 16 वर्षदेखि विश्वकप उचाल्न सकेको छैन। स्पेन सन् 2010 विश्व विजेता हो। सन् 1966 विश्वकपमा यी दुई टोलीले समूह चरणमा खेलेका थिए, जुन खेल 2-1 अर्जेन्टिनाको पक्षमा गएको थियो। आजसम्मको सबै गरी अर्जेन्टिना र स्पेनले 14 खेल खेलेका छन्, जसमा स्पेनले 6 पटक जित्दा अर्जेन्टिनाले पनि 6 पटक नै जितेको छ। दुई खेल भने बराबरीमा सकिएका छन्। विश्वकपको उपाधि भिडन्तमा विश्वका सुपरस्टार लियोनल मेसी र सानै उमेरमा विश्वकपका स्टार बन्दै गरेका लामिन यामालको प्रतिस्पर्धा हेर्न पाइनेछ। एउटै क्लबबाट नाम कमाएका यी दुई खेलाड़ीको यो दोस्रो भेट हुनेछ। मैदानमा भने यो पहिलो भेट हुनेछ। यसअघि युनिसेफको एक कार्यक्रमले यी दुईको पहिलो भेट गराइदिएको थियो, जति बेला एमाल शिशु र मेस्सी उमेरको दोस्रो दशक पार गर्दै थिए। बाथटबमा एमाललाई नुहाइदिएको त्यही तस्विर अहिले फेरि इन्टरनेटमा भाइरल बनिरहेको छ। एमालले फाइनलमा निर्णायक गोल गर्ने बलियो सम्भावना छ। एमालको गति र फुर्तिलोपनले अर्जेन्टिनाको डिफेन्सको कठिन परीक्षा लिने पनि पक्का छ। यस विश्वकपको सबैभन्दा रोचक प्रतिस्पर्धा गोल्डेन बुटमा रहेको छ। फ्रान्सका सुपरस्टार केलियन एम्बापेले तेस्रो स्थानका लागि भएको खेलमा दुई गोल गर्दै आफ्नो कुल गोल संख्या 10 पुर्याएका छन् र शीर्ष स्थानमा रहेका छन्। उनले अब प्रतिस्पर्धामा रहेका लियोनल मेस्सीलाई दुई गोलले उछिनेका छन्। 8 गोल गरेका मेस्सीले विश्वकप फाइनल खेल्न बाँकी रहेकाले अझै पनि एम्बापेलाई उछिन्ने सम्भावना छ। गोल्डेन बलको दौड़मा पनि मेस्सी सबैभन्दा अगाडि छन्। उनलाई जुड बेलिङ्घम लगायतका खेलाड़ीले बलियो दावेदारी प्रस्तुत गरेका छन्। तर विश्वकप फाइनलको प्रदर्शनले नै अन्तिम निर्णयमा ठूलो प्रभाव पार्ने भएकाले अर्जेन्टिना र स्पेन बीचको उपाधि भिडन्त यो अवार्डका लागि निर्णायक बन्नेछ। गोल्डेन ग्लब्सको दौड़मा अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेज र स्पेनका गोलरक्षक उनाई सिमोन अघि छन्। सम्भवतः विश्वकपको फाइनलमा गरिने प्रदर्शनले यी दुई मध्ये एकजनाले यो अवार्ड जित्नेछन्। फाइनल खेलमा मुख्य रेफ्रीको जिम्मेवारी स्लोभेनियाका स्लाभको भेन्सिसले पाएका छन्। विश्वकपको उपाधि जित्ने टोलीले $5 करोड़ पाउँदा दोस्रोले $3,30,00,000 पाउनेछ। फिफाले यो विश्वकपबाट च्याम्पियनलाई औठी पनि दिने भएको छ। विजेता टोलीका लागि 30 औठी छुट्याइएको छ। फाइनल खेल शुरू हुनु अघि विभिन्न सांस्कृतिक कार्यक्रम तथा सहभागी राष्ट्रहरूको सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिनेछ। फिफाका अनुसार अमेरिका, क्यानाडा र मेक्सिकोका सांस्कृतिक विविधतालाई झल्काउने विशेष प्रस्तुति पनि समावेश गरिएको छ। यसपटकको सबैभन्दा ठूलो आकर्षण भनेको विश्वकप इतिहासकै पहिलो हाफ टाइम शो हुनेछ। अमेरिकी फुटबलको सुपर बाउलबाट प्रेरित यस कार्यक्रमलाई विश्व प्रसिद्ध ब्यान्ड कोल्डप्लेका गायक क्रिस मार्टिनले संयोजन गर्नेछन्। करिब 11 मिनट लामो रहने सांगीतिक कार्यक्रममा साकिरा, मेडोना, बीटीएस तथा जस्टिन बिबर सहितका अन्तर्राष्ट्रिय कलाकारहरूले संयुक्त प्रस्तुति दिने फिफाले जनाएको छ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: बाढ़ीका कारण खोटाङमा दुईजनाको मृत्यु। नारायणगढ़ मुगलिङ सड़कमा राति 10 बजेदेखि सवारी साधन चलाउन नपाइने। पानीको बहाव बढ़ेपछि कोशी ब्यारेजका 52 ढोका खोल्ने तयारी।
3: संवादहीनता र शक्ति संघर्षले कांग्रेस संकटमा। पार्टी विभाजनको संघारमा इतर पक्षले बार्गेनिङ गरिरहेको संस्थापन पक्षको आरोप।
4: बाल सुधार गृहको अवस्था नाजुक। सुधार गर्न संसदीय समितिको सरकारलाई 4 बुधे निर्देशन। ऐन संशोधन गरी सजाय घटाउने तयारी।
3: अफगानिस्तानको मरूभूमि हुँदै सीमा पार गर्ने क्रममा 5 जनाको मृत्यु। बेपत्ता 14 जनाको खोजी कार्य जारी।
4: र फिफा विश्वकप फुटबलको उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। कृष्ण र अप्सरा विदा हुन्छौ। नमस्कार।
7: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
8: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
9: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
10: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन। मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरेतुल्य भएँ।
11: म अलिकति पनि हिँड्न सक्दिन। श्वास प्रश्वासमै समस्या देखियो।
12: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
13: नेपाल सरकार विज्ञापन बोर्ड

दैनिक घटनाक्रमको सञ्चार धौलागिरी गतिविधिमा स्वागत छ। अब सुन्नुहोस् समाचार। पछिल्लो समयमा वैदेशिक रोजगारको सिलसिलामा विदेश गएका नेपाली युवाहरूको घरबार बिग्रदै गएको छ। सम्बन्ध विच्छेदका घटनाहरू पनि बढ्दै गइरहेका छन्।